0: राख्दा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठूलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेस्तरी स्वादिलो छ।
1: ल त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
0: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ। बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702। घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
2: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था, गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र होइन होला त्यस्तो त।
6: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
10: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान 6 बजे गर्णपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल वैशाख 26 गते शनिबार, जेठ शुक्ल पक्ष सप्तमी तिथि, सन् 2026 मे 9 तारीक, आज कानून दिवस। तपाई हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारद्वारा 13 स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह, पुस यता करिब 600 जनामा संक्रमण देखिएको पुष्टि। यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी पोखरामा सहभागी हुने। शुक्रबार बसेको मन्त्री परिषद बैठकद्वारा 15 जना अवैधानिक राजदूतलाई पदमुक्त, वैशाख 28 राष्ट्रपतिले संसदलाई सम्बोधन गर्नुहुने। मुलुकलाई मुठभेड़तर्फ नलैजान नेपाल बारको आग्रह, न्यायपालिकामाथिको हस्तक्षेप अस्वीकार्य। सुकुम्बासी बस्ती नहटाउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश जारी, अब निवेदनको टुंगो नलागेसम्म बस्ती हटाउन नपाइने। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगना सड़कको तेस्रो पटक म्याद थप, अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75% मात्रै। अन्तर्राष्ट्रिय खबरतर्फ, अमेरिकी र इरानी सेनाबीच हर्जुममा तनाव बढ़्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी। रूसको तेल ग्यासबाट हुने आमदानीमा 38% कमी। र खेल खबरमा, एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एकको लगातार दोस्रो जित, अमेरिका 3 विकेटले पराजित।

0: इसका एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अब समाचार विस्तारमा सुन्नुहोस्। डोजर प्रयोग गरेर सरकारले सार्वजनिक जमीनका संरचना हटाइरहेको बेला पोखराको अमरसिंह माविको जग्गामा व्यावसायिक टहरा र सटर भने सहमतिमै हटाइने भएको छ। विद्यालय सरोकारवाला र सटर तथा टहरामा व्यवसाय गरिरहेकाहरूबीच शान्तिपूर्ण रूपमा उक्त जमीन खाली गर्ने सहमति जुटेको हो। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा 23 वैशाखमा बसेको बैठकले जेठ 4 गते भित्र ती संरचनाहरू हटाउने निर्णय गरेको हो। विद्यालय र व्यवसायले आफ्नो तर्फबाट बनाएका संरचना आफैले हटाउने समझदारी भएको जानकारी प्रधान अध्यापक बलराम पोखरेलले दिनुभएको छ। संरचना हटाउने सम्बन्धमा शिक्षा समितिका प्रमुख समेत रहनुभएका मेयर आचार्यको अध्यक्षतामा भएको बैठकमा पोखरेल, पोखरा महानगरपालिका वडा नम्बर 12 वडाध्यक्ष सन्तोष बास्तला र महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, विद्यालय निरीक्षक कृष्ण प्रसाद भण्डारी, अधिकृत कृष्ण प्रसाद तिवारी, व्यवसायीहरू सियर अली मिया, ओम सुवेदी, नव ओझा र जग्गादाता परिवारको तर्फबाट राजेन्द्र घिमिरे बैठकमा सहभागी रहनु भएको थियो। विद्यालयको जग्गामा विगत लामो समयदेखि 51 सटर तथा टहराहरूमा विभिन्न व्यवसाय सञ्चालन हुँदै आएको थियो। तीमध्ये विद्यालयले 8 सटर आफैले निर्माण गरेको थियो भने बाँकी अन्य संरचना व्यवसायले निर्माण गरेका हुन्। विद्यालय व्यवस्थापन समितिले 2081 साल माघ 3 गते विद्यालयको वृहत्तर हितलाई ध्यानमा राखी नयाँ संरचना बनाउनका लागि दक्षिणतर्फका सटर तथा टहराहरू हटाउने निर्णय गरेको थियो। आफू निर्वाचित भएर आएदेखि नै सार्वजनिक जमीन र अमरसिंह स्कूलको जग्गाको उचित संरक्षणको योजना बनाएर अघि बढ़ेको वडाध्यक्ष बास्तोलाले बताउनुहुन्छ। शहरको मुख्य भागमै टहरा हुँदा सौन्दर्य पनि राम्रो भएन, स्कूलको जग्गाको उचित भाड़ा पनि आएन, हटाएर व्यवस्थित गरौं भन्ने र लागेका थियौं। मेयर साहबको पनि साथ मिल्यो र अरू सबैको साथ सहयोगबाट अब स्कूलको जमीन खाली हुँदैछ उहाँले भन्नुभयो। प्र पोखरेलले पनि व्यवसायीहरूलाई पनि समझदारीमा ल्याएर विद्यालयको जमीन खाली गर्न लागि बताउनु भएको छ। सहमति र सहकार्यबाटै जाँदा शान्तिपूर्ण र सौहार्दपूर्ण रूपमा विद्यालयको जमीन खाली गर्न लागेका छौं उहाँले थप्नुभयो। अब सहमति अनुसार जेठ 4 गतेबाट अमरसिंह माविको जमीनको दक्षिणपट्टिका 51 सटर तथा टहरा भत्काइने भएको छ। त्यसो त 2081 सालको माघमै विद्यालयले व्यवसायीहरूलाई 35 दिने सूचना जारी गरे पनि व्यवसायीहरूले लामो समयदेखि व्यवसाय गर्दै आएकाले तत्काल हट्न नसक्ने बताएका थिए। त्यतिबेला विद्यालय व्यवस्थापन समितिले हटाउने निर्णय गरी सबैलाई सूचित गरेको थियो। आफूहरूलाई हटाउने र संरचना भत्काउने विद्यालय व्यवस्थापन समितिको निर्णय विरूद्ध व्यवसायीहरूले 2081 साल फागुन 5 गते उच्च अदालत पोखरामा उत्प्रेरणा सहितको परमादेश माग गर्दै रिट दायर गरेका थिए। तर 2082 साल जेठ 13 गते उच्च अदालतले उक्त रिट खारेज गरिदिएको थियो। त्यसपछि कास्की जिल्ला अदालतमा व्यवसायीहरूले करार क्षतिपूर्ति पाउनुपर्ने माग गर्दै मुद्दा दायर गरे पनि 2083 साल वैशाख 7 गते अदालतले हक दैयाको पुष्टि नभएको भन्दै मुद्दा खारेज गरेको थियो। अदालतको फैसलापछि विद्यालयले वैशाख 11 गते पुनः 15 दिने सूचना जारी गरी सटर खाली गर्न सूचित गरेको हो। विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले जग्गा खाली भइसकेपछि त्यहाँ नयाँ र व्यवस्थित व्यावसायिक संरचना निर्माण गरिने बताउनु भएको छ। उहाँले भन्नुभयो, नयाँ निर्माणको क्रममा व्यवसायीहरूसँगको छलफलमा शिक्षा ऐन नियम अनुसार पुरानै व्यवसायलाई प्राथमिकता दिने गरी कानूनी व्यवस्था मिलाइनेछ। व्यवसायी र विद्यालय बीच समझदारी पत्र तयार गर्ने र त्यसलाई कार्यान्वयनमा लैजाने जिम्मा विद्यालयको तर्फबाट बलराम पोखरेल र व्यवसायीको तर्फबाट ओम सुवेदीलाई तोकिएको छ। विद्यालयले 11 वैशाखमा निकालेको 15 दिने सूचनामा पत्रिकामा प्रकाशन गर्ने, सार्वजनिक स्थलमा टाँस्ने र महानगरपालिका, शिक्षा विकास तथा समन्वय निकाय, कास्की, ओडा कार्यालय र प्रहरीलाई समेत जानकारी गराउने गराइएको छ। स्कूलको जग्गा स्कूलले नै प्रयोग गर्न खोज्ने कुरामा कसैको पनि आपत्ति नहुने सटर व्यवसाय गर्दै आएका ओम सुवेदी बताउँछन्। स्कूलको जमीनमा निजी स्वार्थको काम नहोस् भन्ने चासो र चिन्ता सबैतिरबाट राखिएको छ। उहाँले बताउनु भएको छ, अमरसिंह माविको जग्गाका सटर र टहरा सहमतिमै भत्काइँदै आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ।

सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निजहरू बसोबास गरेको स्थानबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ। न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो। आदेशमा भनिएको छ, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निजहरू बसोबास गरेको स्थानबाट विस्थापित गरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन नगरी निजहरूलाई व्यवस्थापनबाट हटाउँदा शिक्षा, स्वास्थ्य र आवासको हकमा अपूरणीय क्षति एवं उत्पन्न हुन सक्ने मानवीय संकटलाई समेत हेर्नु भनिएको छ। सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका गोपाल रनपेली, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र मजिद अन्सारी समेतले दायर गरेको रिटमा सर्वोच्चले यस्तो आदेश गरेको हो। सर्वोच्चले बहसको क्रममा सुकुम्बासीको आधारभूत आवश्यकता परिपूर्ति नभएको राष्ट्रिय मानवाधिकार आयोगको तर्फबाट समेत समस्या औल्याएको भन्दै आधारभूत आवश्यकता उपलब्ध गराउने थप प्रभावकारी कार्य गराउनु भन्दै अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले विस्थापित भएकाहरूको आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न समेतको परिपूर्ति गर्न सरकारलाई आदेश दिएको छ। सरकारले स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह गरेको छ। इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले तीर स्थानीय तहमा डेंगी संक्रमण देखिएकाले सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो। हामीले पुस यता सबै स्थानीय तहको डेंगी संक्रमणको अवस्थाको अध्ययन गरिरहेका छौं, वहाँले भन्नुभयो। अन्य स्थानीय तहमा फाटफुट डेंगी संक्रमण देखिएका छन् तर 13 स्थानीय तहमा 5 संक्रमण देखिएकोले सतर्कता अपनाउन पत्राचार गरेका छौं। उहाँका अनुसार ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका, झापाको भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका, मेची नगरपालिका र कञ्चेवाल गाउँपालिका रहेका छन्। सुनसरीको धरान उपमहानगरपालिका, मेग्दीको बेनी नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, रूपन्देहीको बुटवल उपमहानगरपालिका, भगवानपुरको हेटौँडा उपमहानगरपालिका, सिन्धुलीको कमलमाई नगरपालिका र ललितपुरको ललितपुर महानगरपालिका रहेका छन्। पुस यता करिब 600 संक्रमण देखिएको थियो। शाखा प्रमुख डाक्टर दाहालले अहिलेको पानीले केही संक्रमण नबढ़ेको बताउनु भएको छ। सरकारले संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट लेख्नको आवश्यक तयारी पनि तीव्र पारिएको छ। यही वैशाख 28 गतेका लागि संघीय संसदको बैठक बोलाइएको छ। वर्षे अधिवेशनको रूपमा लिइने यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ। हरेक वर्ष जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहँदै आएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले बजेट अधिवेशनका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। बजेट प्रस्तुत गर्ने समय नजिकिएपछि अर्थमन्त्री डाक्टर सोनिया मुगलेले छलफललाई तीव्र पार्नु भएको छ। यस वर्षको बजेटलाई रूपान्तरणकारी बनाउने तयारी सरकारको रहेको छ। मुलुकको अर्थतन्त्रलाई गति दिने र सुधारलाई नयाँ चरणमा लैजाने उद्देश्यका साथ अर्थमन्त्रीले विभागीय मन्त्री र सचिवहरूसँग छलफल गरिसक्नु भएको छ। सबै मन्त्री र सचिवहरूसँग एकसरो छलफल सकेर अर्थमन्त्री डाक्टर वाग्लेले सांसदहरू तथा अन्य सरकारवालासँगलाई छलफललाई तीव्र पार्नु भएको छ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि 18.90 अर्ब बराबरको बजेट सिलिङ तय गरेको छ। अर्थमन्त्री डाक्टर वाग्लेले गत चैत 3 सातामा नै राजस्व व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव उत्तर खत्रीसँगको संयोजकत्वमा बजेट लेखन समिति गठन गर्नुभएको थियो। सोही समितिले विनियोजन विधेयकको मसौदा तयार पार्ने काम गरिरहेको छ। समितिमा अर्थ मन्त्रालयका विभिन्न महाशाखा प्रमुखहरू सदस्य रहनु भएको छ। यसपटकको बजेट सन्तुलित र न्यायचित हुने भन्दै अर्थमन्त्रीले बजेट माग्न धेरै दौड़धूप नगर्न सांसदहरूसँग छलफलमा आग्रह गर्नुभएको छ। सरकारले ससाना आयोजनामा बजेट विनियोजन नगर्ने स्पष्ट पार्दै अर्थमन्त्रीले धेरै दौड़धूप नगर्न यस अघि नै आग्रह गरिसक्नु भएको छ।
पोखरामा वैशाख अन्तिम साता देशैभरका यातायात व्यवसायी भेला हुने भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा सहभागी हुन देशैभरका यातायात व्यवसायी पोखरामा भेला हुने भएका हुन्। महाधिवेशन यही वैशाख 27 गतेदेखि 29 गतेसम्म हुने शुक्रबार महासंघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो। पोखरा इभेन्ट सेन्टरमा हुने महाधिवेशनमा देशका 77 जिल्लाका 2000 व्यवसायी सहभागी हुने महासंघ गण्डकी प्रदेश संयोजक केदार पौडेलले जानकारी दिनुभएको छ। उहाँले भन्नुभयो, यात्रुवाहक तथा मालवाहक सवारी साधनका संघ समिति कम्पनी प्राली पर्यटन सहकारीका 387 महासंघका सदस्य करिब 2000 प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुँदैछन्। महासंघको महाधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गर्ने महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले जानकारी दिनुभएको छ। उहाँका अनुसार पहिलो दिन उद्घाटन सत्र चल्नेछ भने दोस्रो दिन बन्द सत्र सञ्चालन हुनेछ। महाधिवेशनको अन्तिम दिन नयाँ नेतृत्व चयन प्रक्रिया हुने उहाँले बताउनु भएको छ। महाधिवेशनले नयाँ नीतिसँगै नेतृत्व चयन गर्ने महासंघका सचिव भानुभक्त बरालले जानकारी दिनुभयो। उहाँका अनुसार नयाँ नेतृत्वको लागि अध्यक्षमा दुई वरिष्ठ उपाध्यक्ष सरोज सिटौला र हरिशरण केसीले दावी गर्नुभएको छ। अर्का वरिष्ठ उपाध्यक्ष एन कुमार शाही वरिष्ठ उपाध्यक्षमै दोहोरिने हुनुभएको छ भने वर्तमान गण्डकी प्रदेश संयोजक केदार पौडेल पनि वरिष्ठ उपाध्यक्षका दावेदार रहनु भएको छ। त्यस्तै वर्तमान गण्डकी प्रदेश सचिव योगेन्द्र बहादुर केसीले उपाध्यक्षमा उम्मेद्वारी दिनुहुने भएको छ भने वर्तमान केन्द्रीय सचिव भानुभक्त बरालले उपमहासचिवमा दावी गर्नुभएको छ। सातौं महाधिवेशनमा व्यावसायिक नेतृत्व चयन हुने वरिष्ठ उपाध्यक्ष एन कुमार शाहीले बताउनु भएको छ। सरकारले स्वचालित भाड़ा समायोजन नगर्दा व्यवसाय मर्कामा परेको भन्दै त्यसका लागि साझा एजेण्डा बन्ने समेत उहाँको भनाइरहेको छ। यातायात क्षेत्र मर्यादित र व्यावसायिक बनाउनु नै हाम्रो मुख्य जोड़ हो, उपमहासचिव भानुभक्त बरालले भन्नुभएको छ।

सरकारले विभिन्न मुलुकमा कार्यरत 15 जना नेपाली अवैतनिक वाणिज्य दूत तथा काउन्सिलरहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्री परिषद बैठकले विदेश स्थित ती अवैतनिक दूतहरूलाई फिर्ता बोलाउने र पदमुक्त गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठकले आगामी वैशाख 28 गते सोमबार अपरान्ह 4 बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय समेत गरेको छ। सरकारले उक्त सम्बोधनको समयमा संघीय संसदका दुवै सदनका सांसदहरूलाई अनिवार्य रूपमा उपस्थित हुन आह्वान समेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभएको खबरमा उल्लेख रहेको छ।

पोखरा 24 घर भएका चन्द्रबहादुर नेपाली वैदेशिक रोजगारीमा 5 वर्ष जापान बसे। घर फर्केर त्यहाँको कमाई लगानी गरी गाउँमा नै केही गर्ने योजना बनाए। 2079 उनले पोखरा 18 अर्मजामा 8 रोपनी जग्गा भाड़ामा लिएर होमस्टे बनाउन थाले। निर्माण शुरू भएपछि उनलाई यसरी अप्ठ्यारोमा पारियो कि अझै उनी त्यसबाट उम्किन सकेका छैनन्। अर्मजाका स्थानीय गणेश थापा र उनको परिवारले सार्वजनिक जमीन कब्जा गरेरै नेपालीलाई जग्गासम्ममा जान दिएनन्। थापा परिवारका रामबहादुर थापा, विष्णुमाया थापा र अम्बिका थापाले काली बेइज्जती गर्नेदेखि उनले भाडामा जग्गा लिएको दुवैतिरका बाटा बन्द नै गरिदिएका छन्। अझ उदेक लाग्दो त पक्ष के छ भने सार्वजनिक जमीन कब्जा गर्न वडा अध्यक्ष शिवप्रसाद तिमिल सेनाले पनि साथ दिएको देखिएको छ। चन्द्रबहादुरले गणेशको घर नजिकै

स्टुडेन्टका लागि भवन बनाउँदै गर्दा करिब 5 वर्ष अलपत्र छोड्नु पर्यो। सड़कसँग जोड़िएको जग्गा र अर्को घुमौरो बाटो दुवैतिर थापा परिवारले बन्द गरिदिएपछि नेपालीले महानगरपालिका, ओडा कार्यालय, जिल्ला प्रशासन कार्यालय सहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म धाएका छन्। महानगर प्रशासन र अख्तियारले बाटो खुला गर्न भने पनि न थापाले बाटो खुला गरेका छन् न ओडा कार्यालयले नै अग्रसरता देखाएको छ। उल्टै उनले बनाएका संरचना भत्किने अवस्थामा पुगिसकेका छन्। अर्मजामा सीडाँडा होमस्टे चलाउने लक्ष्यका लिएका नेपालीले त्यहाँ 60 लाख भन्दा बढ़ी खर्च गरिसकेको सुनाएका छन्। वार्षिक 2 लाख भाड़ामा लिएको जग्गाको भाड़ा नै 10 लाख खर्च भइसकेको छ। जापानमा दुःख गरेर कमाएको जति खर्च भइसक्यो सार्वजनिक जग्गै कब्जा गरेर बाटो बन्द गरिदिएपछि म बाँच्नु न मर्नुको अवस्थामा पुगेको छु उनले भनेका छन्। घरमै पनि सानो स्तरको फार्म चलाएका नेपालीसँग अर्मजामा स्थानीय उत्पादन बेच्ने गरी रेस्टुरेन्ट र होमस्टे चलाउने योजना रहेको छ। नेपालीले रेस्टुरेन्ट चलाउने बेला उनको जग्गा अगाडिको जग्गा खाली रहेको थियो। त्यहाँबाट केही सामान लगेपछि गणेश थापाले बाटो नै बन्द गरिदिएका थिए। कुलबहादुर खड्काको नाममा रहेको यो जग्गा आफ्नो भएको दावी गर्दै थापा परिवारले काँडे तार्ने लगाइदियो। अर्को घुमाउरो बाटो पश्चिमपट्टिबाट थियो। पश्चिमपट्टिको सार्वजनिक जग्गा रहेको किता नम्बर 152 पहिले कुलो पनि थियो। थापा परिवारले नेपालीलाई काम गर्न नदिन सार्वजनिक जग्गामै मकै रोपिदिए, रातारात तारबार गरिदिए। यसरी बाटो बन्द गरी दलित युवालाई काम गर्न नदिने प्रपञ्च भएपछि नेपाली बारम्बार ओडा कार्यालय पुगेका थिए। ओडाध्यक्ष तिमिल सेनाले पनि नेपालीलाई भेट्दै नभेट्ने वास्तै नगर्ने गरेपछि उनले अख्तियार र पोखरा महानगरमा निवेदन दिएका थिए। नगरपालिकाले अमिन पठाएर जग्गा नापजाँच गर्दा थापा परिवारले कब्जा गरेको जग्गा सार्वजनिक भएको देखियो। अख्तियारले सरकारवालालाई सार्वजनिक जग्गा संरक्षण गर्न पत्राचार गरेको थियो। नेपाली भौतारिँदै हिँडेको 4 वर्ष नागिसक्यो, अझै समस्या सुल्झिएको छैन। म नियम कानून पालना गरेर देशमै केही गर्न चाहन्छु उनी भन्छन्। तर त्यहाँ शिक्षा र जनचेतनाको ज्योति छर्नुपर्ने, शिक्षक नै सार्वजनिक जग्गा कब्जा गरी बाटो रोकिदिए, महानगर प्रशासनले जग्गा खाली गर्न भने पनि ओडा कार्यालयले गरेन, गरीब दलित पहुँच नभएकाले नेपालमा केही गर्नै नपाउने हो त उनी प्रश्न गर्छन्। शिक्षक थापाले भने छुट्टै बाटो दिन आफूलाई कर नलाग्ने दावी गरेका छन्। उनले भने त्यस चन्द्रबहादुरकै लागि मैले बाटो दिनै पर्छ भन्ने के छ, त्यहाँ संयौले जग्गा कब्जा गरेका छन्। मेरो मात्र देख्ने ओडा कार्यालयले करिब 10 रोपनी क्षेत्रफल रहेको किता नम्बर 152 थापा परिवारको वर्षौंदेखि भोगचलन रहेको पत्र पठाएको छ, जबकि 2-3 आना बाटोमा पर्ने जमीन बाहेक अरू अहिले पनि बाँझै अवस्थामा रहेको छ। यता वडाध्यक्ष तिमिल सेनाले भने थापा परिवारले भोगचलन गरेको भनी पत्र लेखेको दावी गर्नुभएको छ। यद्यपि 2080 अघिको गुगल म्यापमा समेत त्यो ठाउँ खाली देखिन्छ। दलित युवालाई अप्ठ्यारो पार्न सार्वजनिक जग्गा कब्जा आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। अन्नपूर्ण हाइलाइट्समा थप बाँकी नै छन्। एकैछिन छोटो विश्राम।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र

सालमा रहेको एक प्रतिष्ठित माछा पुस्ट्री खाजा घर एन्ड रेस्टोको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-0067-130 मा सम्पर्क गर्नुहोला।

0: नसा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।
2: सोह्र वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
2: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
4: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त? टाढै हो कि क्या हो?
5: यसो बसिबियालो पनि हुन्छ। डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
4: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
5: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
6: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
5: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
4: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
5: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
7: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
8: फिस्टल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
9: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
8: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
9: साँच्चै हो र?
8: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि सुरु भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
11: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
10: विस्तृत जानकारीको लागि
11: 061-576-3161, 98-461-5144, 98-460-1796।
10: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रीट नम्बर 5, पोखरा 9, नयाँ बजार।
12: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
13: सर्टिफिकेट इन डेन्टल साइन्स,
14: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
13: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
14: र डिप्लोमा इन फार्मेसीमा 3 कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
13: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
14: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
12: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
14: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
10: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
15: हाम्रा विशेषताहरू,
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा। फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
14: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर, पोखरा।
10: भर्ना खुल्यो।
14: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू,
13: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
12: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
14: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
13: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
16: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
17: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
16: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने पर्नेछ, केवाईसी अपडेट हुनु पर्नेछ आदि।
13: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
18: डिजिटल ठगीबाट बचौं।
12: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
18: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
12: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
19: हेलो
20: हजुर, नमस्कार।
19: हेलो
20: नमस्कार काका, सुन्नु भएन?
19: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
20: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
19: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
20: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
19: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
20: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा तिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
19: अनि कति बेला बस्छन् त डाक्टर?
20: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
19: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
12: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
18: होम केयर सेवा, होम केयर सेवा,
21: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
18: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
21: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
21: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
18: सुत्केरी नवजात शिशुको हेरचाह,
21: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
18: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
21: डाक्टर ल्याब सेवा,
18: औषधि डेलिभरी सेवा,
21: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98569-2।
22: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट, नदीपुर पोखरा,
18: फोन 061-570-210-585-307।
22: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
1: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने, मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। संघीय संसद दुवै सदनको अधिवेशन यही वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो 2 बजे सिंहदरबार बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकाले यसपटक प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि अघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभामा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। व्यवस्थित रूपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद सचिवालयले पनि अपेक्षा गरेको छ। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा हाल रंगरोगन, आन्तरिक सजावट तथा नवीनतम उपकरण जडान लगायतका प्रविधिको काम भइरहेको उहाँले बताउनु भएको छ। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय व्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा देखिएको सीमा समस्या कूटनीतिक तौरबाट समाधान गर्न सरकार लागि परेको जनाएको छ। मन्त्रालयद्वारा हिजो आयोजित कार्यक्रममा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले लिपुलेकको सन्दर्भमा सरकारको तर्फबाट स्पष्ट धारणा सार्वजनिक भइसकेको बताउनुभयो। चीन र भारतबीच सञ्चालन हुने कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेक हुँदै जाने गरेको स्पष्ट धारणा यही वैशाख 20 गते नै सार्वजनिक गरिएको प्रवक्ता छेत्रीको भनाइ छ। नेपाल सरकारले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूमिमा रहेको भन्ने तथ्य 1816 सुगौली सन्धिबाट स्पष्ट उल्लेख गरिएको र त्यही अडानमा नेपालले कूटनीतिक समाधानको प्रयास गरिरहेको उहाँले स्पष्ट पार्नुभयो। नेपालकै लाइफलाइन नारायणगढ़ मुगलिन सड़क खण्डका 43 स्थानमा पहिरो जोखिम देखिएको छ। तर बजेटको सीमितताका कारण सबैभन्दा जोखिम मानिने तुइन खोला क्षेत्रमा मात्रै पहिरो रोकथामको काम शुरू भएको छ। गत असोजदेखि नै शास्ति दिइरहेको यस तुइन खोलामा आधुनिक प्रविधि मार्फत स्थायी समाधान खोज्न सड़क डिभिजन कार्यालय भरतपुरले प्रक्रिया थालेको छ। सड़क डिभिजन कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार तुइन खोलाको पहिरो रोकथामका लागि शुक्रबार ठेक्का आह्वान गरिएको छ। यो ठेक्का प्रक्रियामा जानु पूर्व कार्यालयले विस्तृत अध्ययन र पूर्व तयारीको सम्पूर्ण काम सम्पन्न गरिसकेको र सार्वजनिक खरिद ऐनको पछिल्लो संशोधन अध्यादेशलाई समेत मध्यनजर गर्दै प्रक्रिया अघि बढ़ाइएको र अबको काम थप व्यवस्थित हुने इन्जिनियर घिमिरेले बताउनु भएको खबरमा उल्लेख छ। यस्तै तुइन खोला क्षेत्रगत आयोजनामा यात्रु र चालकको त्रासको समस्या उस्तै रहेको छ। असोज शुरूदेखि नै यस क्षेत्रमा निरन्तर सुक्खा पहिरो खस्न थालेको थियो। असोज 7 गते विशाल पहिरो खस्यो, जसको प्रारम्भिक अनुमान करिब 1400 घनमिटर राखिएको थियो। पहिरोले सड़क पूर्ण रूपमा थुनिएको थियो भने पहिरो पन्छाउन झण्डै 2 दिन लागेको थियो। असोज 9 गते राति मात्रै सड़क एकतर्फी खुलाउन सकिएको थियो। त्यसैता ढुङ्गा खस्ने क्रम जारी रहेकाले यो सड़क पटक पटक अवरूद्ध बन्दै आएको छ। मनसून बाहिरिएपछि केही समय सुक्खा पहिरो रोकियो। अहिले प्री मनसून सक्रिय भएसकि तुइन खोलाको पहाड़बाट ढुङ्गा खस्ने र पहिरो जाने क्रम दोहोरिएको खबरमा उल्लेख छ।

डिजेल तथा पेट्रोलबाट चल्ने सवारीलाई विद्युतीयमा परिवर्तन गर्न सकिने कानूनी व्यवस्था भए पनि व्यावहारिक रूपमा स्पष्ट मापदण्ड नहुँदा सेवाग्राही अन्यलमा परेका छन्। कस्ता सवारी रूपान्तरण गर्न मिल्छ भन्ने सम्मको पनि स्पष्टता नहुँदा कानूनी व्यवस्था कार्यान्वयन हुन सकेको छैन। इन्धनबाट चल्ने सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न मिल्ने कानूनी व्यवस्था तत्कालीन मन्त्री परिषदले निर्णय गरी 2082 कार्तिकमा राजपत्रमा प्रकाशित गरिसकेको छ। कानून त विद्युतीय रूपमा रूपान्तरण गर्न सकिने व्यवस्था छ। तीन वर्षसम्म उक्त राजपत्रको सूचनाले काम गर्ने र त्यसपछि नयाँ कानून निर्माण भइसक्ने अवस्था भएकाले कानून त समस्या नरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहसचिव कृष्णराज पन्थले भन्नुभयो, अघिल्लो सरकारले राजपत्रमा प्रकाशित गरेपछि अब आफ्नो सवारी विद्युतीयमा रूपान्तरण गर्न नीतिगत रूपमा समस्या छैन, तर कसले गर्ने भन्ने कुरा हो। यो अलि महँगो पर्ने भएकाले चासो नदिएको पनि हुन सक्छ। सरकारले आफ्नै गाड़ी रूपान्तरण गर्दा अरूलाई पनि सहज हुन सक्छ। सहजताका लागि यातायात व्यवस्था विभागले निर्देशिका बनाइरहेको छ। निर्देशिकामा कस्ता सवारी र कुन गुणस्तरको बनाउने लगायतका सवाल उल्लेख गरिएको खबरमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयले दक्षिण पश्चिम एसिया लगायतका विभिन्न मुलुकमा उत्पन्न द्वन्द्व तथा युद्धका कारण परेको इन्धन तथा अन्य संकट समाधानका सामनाका लागि बहुकारी योजना सहितको प्रतिवेदन तयार पारेको छ। परराष्ट्र मन्त्रालयले प्रतिवेदन तयार पारेर प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा शुक्रबार पेश गरेको हो। सरकारको शासकीय सुधारका 100 कार्यसूची मध्ये 95 नम्बरमा रहेको राष्ट्रिय संकट समाधानका लागि सुझाव तथा कार्ययोजना सहितको प्रतिवेदन तयार पार्न परराष्ट्र मन्त्रालयलाई दिएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालको संयोजकत्वमा गठित अन्तर मन्त्रालय कार्यदलले प्रतिवेदन कार्यान्वयनका लागि सिफारिश गरेको मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा छेत्रीले जानकारी दिनुभएको छ। कार्यालयका सदस्य सचिव डाक्टर रामकाजी खड्काका अनुसार आपतकालीन मध्यकालीन र दीर्घकालीन कार्ययोजना सहितको सुझाव प्रतिवेदन मार्फत प्रस्ताव गरिएको छ। उहाँका अनुसार अल्पकालका लागि 3 देखि 6 महिना, मध्यकालका लागि 6 देखि 2 वर्ष र दीर्घकालका लागि 2 देखि 5 वर्षको समयावधि सहित कार्ययोजना कार्यान्वयनमा लैजानु पर्नेछ।

गत फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्च विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस प्रणालीमा सबैभन्दा बढ़ी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा पहिलो स्थानमा देखिएको छ। रासोपाले समानुपातिकतर्फ कुल 2,11,64,919 रूपियाँ खर्च गरेको विवरण बुझाएको छ। त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले 1,96,31,306 रूपियाँ 70 पैसा खर्च गरेको देखिएको छ। त्यस्तै एमाले 75,00,000 आरआरीमा खर्च गरेको देखिन्छ। निर्वाचन आयोगले दलहरूलाई निर्वाचन सम्पन्न भएपछि कानून बमोजिमको खर्च विवरण बुझाउन निर्देशन दिएको थियो। यस्तै दुई दलले भने खर्च विवरण नबुझाएको खबरमा उल्लेख छ।

नेपाली सेनाको दुई दिने हाई अल्टिच्यूड सर्च एण्ड रेस्क्यू अभ्यास मुस्ताङमा भएको छ। मुस्ताङको घरबजोङ गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गढ़को आयोजनामा बिहिबारदेखि खोज तथा रेस्क्यू अभ्यास गरिएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्याधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धार कार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यस प्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ। अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्माबाट चारजनाको टोली सहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसङबाट 55 जना भन्दा बढ़ीको सहभागिता रहेको छ। उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धार कार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सिप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरव ध्वज खाँडले जानकारी दिनुभएको छ। खोज तथा उद्धार अभ्यास अन्तर्गत हिम नदी र पर्वतीय खोजमा फँसेका यात्रीलाई सुरक्षित उद्धार लगायतका अभ्यास हुने खबरमा उल्लेख रहेको छ।

0: नेपाल बार एसोसिएशनले सरकारले अध्यादेश मार्फत न्यायपालिकामाथि हस्तक्षेप गर्न खोजेको भन्दै गम्भीर आपत्ति जनाएको छ। बारले बिहिबार एक वक्तव्य जारी गर्दै संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त विपरीत कुनै पनि गतिविधि स्वीकार्य नहुने बताएको हो। विज्ञप्तिमा भनिएको छ, बारले यस्तो कदमले न्यायपालिकाको स्वतन्त्रता कमजोर हुने तथा संवैधानिक मूल्य मान्यतामाथि नै आघात पुग्ने जनाउँदै संसद अधिवेशन अन्त गरेर अध्यादेश जारी गर्नु जनताको सार्वभौम अधिकारमाथिको हस्तक्षेप भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, जारी अध्यादेश र स्व मार्फत गरिएको विभक्त राजनीतिको सिफारिशले सम्पूर्ण न्यायकर्मीलाई भयभीत बनाउने समेत बारको ठम्म्याइ छ। साथै बारले न्यायपालिकालाई निर्देशित र नियन्त्रित गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी समेत दिएको छ। पोखरा पर्यटन परिषदले पोखरा लेकसाइड, ड्यामसाइड, बेगनासताल लगायतका क्षेत्रमा रहेका टेलिकमका तारलाई व्यवस्थित गर्न आग्रह गरेको छ। परिषदका अध्यक्ष तारनाथ पहाडी नेतृत्वको टोलीले नेपाल टेलिकम पोखरा कार्यालयका प्रमुख प्रेमराज ढुंगानालाई ध्यानाकर्षण पत्र बुझाउँदै लेकसाइड, ड्यामसाइड, बेगनासताल लगायतका पर्यटकीय क्षेत्रमा अव्यवस्थित तारका कारण त्यहाँको सौन्दर्यतामा गम्भीर असर परेको जनाएको छ। पोखरा क्षेत्रका विभिन्न स्थानमा विद्युतीय तार भूमिगत व्यवस्थापनको कार्य तीव्र रूपमा भइरहेको अवस्थामा नेपाल टेलिकमले आफ्ना तार व्यवस्थापनको लागि तत्काल आवश्यक प्रक्रिया अगाडि बढ़ाउन परिषदलाई आग्रह समेत गरेको छ। पर्यटकीय क्षेत्रमा तार भूमिगत कार्य सुस्त रूपमा अगाडि बढ़ेको र त्यसक्रममा खनिएका खाल्टा व्यवस्थित रूपमा नपुगेका कारण कतिपय मुख्य सड़क र भित्री सड़कमा वर्षाका कारण थप खाल्डोको आकार बढ़दै जाँदा सवारी साधन फस्ने, सवारी दुर्घटना निम्त्याउने अवस्था रहेको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराइएको छ। भेटमा परिषदका महासचिव जीवनराज सापकोटाले पोखरालाई दिगो पर्यटन गन्तव्यको साथै स्मार्ट टूरिज्म सिटीको रूपमा विकास गर्न, पोखरा पर्यटक बस पार्कसहित पोखराका मुख्य पर्यटकीय स्थलमा निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन आग्रह समेत गर्नुभएको छ। नाटक गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले पूर्वाधार विकासको काममा विद्युत, टेलिकम, खानेपानी लगायतका सरोकारवाला सबैको समन्वयन हुनुपर्नेमा जोड़ दिनुभएको खबरमा उल्लेख छ। परिषदले यसअघि विद्युत भूमिगत आयोजनाका इन्जिनियरसँग पनि भेटेर भूमिगत गर्ने क्रममा पर्यटकीय क्षेत्रको भित्री सड़कमा खनिएका खाल्डोलाई व्यवस्थित रूपमा पूर्णका लागि आग्रह समेत गरिसकेको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्राम।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
2: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
1: उपचार हुने रोगहरू
2: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलो बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक, फोन 061586536, मोबाइल 98560636536, 98560536। पुनः सह फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
5: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
4: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धाराबाट सीटीभी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788, 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0729।
5: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
5: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: समय बितेको पत्तै हुँदैन, तर के तपाईको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प यस आईपी योजना शुरू गर्नुहोस्।
11: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
12: के ल्याएर अफर?
11: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
12: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
11: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा शेयर गरे क्लिक शेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
12: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
11: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
13: नेपाल टेलिकम, राष्ट्रको संचार।
14: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
14: तिमीलाई थाहा छ दिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
14: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर
7: मुवा। महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
14: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
16: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला बिहानको 7 बजेको छ
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

पछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखराको लेक सिटी कलेज एण्ड रिसर्च सेन्टरमा बीएसडब्ल्यू चौथो वर्षमा अध्ययनरत विद्यार्थीले लमजुङको पर्यटकीय गाउँ भुजुङमा सामाजिक कार्य सम्बन्धी चार दिन शिविर सञ्चालन गरेका छन्। वैशाख 19 गतेदेखि 22 गतेसम्म सञ्चालन भएको सो अध्ययन भ्रमणमा ग्रामीण समाजको वास्तविक स्वरूप बुझ्न केन्द्रित रहेको थियो। विद्यार्थीले त्यहाँको ऐतिहासिक पृष्ठभूमि, स्थानीय प्रशासनिक कार्यविधि र नेतृत्व प्रणालीबारे अध्ययन गरेका हुन्। भ्रमणको समयमा विद्यार्थीले 2570 बुद्ध जयन्ती तथा वैशाख पूर्णिमाको अवसरमा आयोजित ऐतिहासिक घाटु उत्सव समेत अवलोकन गरेका छन्। उनीहरूले भुजुङमा सञ्चालित कुसुण्डा कार्यक्रममा समेत सहभागी हुने विशेष मौका पाएका थिए। यो अनुभवले स्थानीय गुरूङ समुदायको मौलिक कला र परम्परालाई नजिकबाट निहाल्ने अवसर दिएको विद्यार्थीले बताएका छन्। उनीहरूले गाउँको पुस्तादेखि चलिआएको भदौ सभा र झारा परम्पराबारे समेत जानकारी संकलन गरेको खबरमा उल्लेख रहेको छ। नेपालको पश्चिमी क्षेत्रमा आफ्नो उपस्थिति थप मजबूत बनाउँदै जेसीबी नेपालले पोखरामा आयोजित कार्यक्रममा प्रमुख ग्राहकलाई 12 मेसिन हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका मेसिनमा जेसीबी फ्ल्याग्रनशिप 3 सहित लोडर तथा जेसीबी 221 एक्सावेटर रहेको खबरमा उल्लेख रहेको छ।

गैर सरकारी संस्था गैसस महासंघ नेपाल कास्कीको 25औं वार्षिक साधारण सभा 2083 शुक्रबार भएको छ। सभासँगै सामाजिक संघ संस्थाको संस्थागत सुशासन, पारदर्शिता, जवाबदेहिता, वित्तीय व्यवस्थापन सम्बन्धी कार्यक्रम समेत भएको छ। सभाले सचिव केशु भुजेलले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विष्णुप्रसाद बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुधारसहित पारित गरेको अध्यक्ष इन्दिरा पौडेलले जानकारी दिनुभएको छ। कार्यक्रममा गैसस महासंघ नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले सामाजिक संघ संस्थाको संस्थागत सुशासन, पारदर्शिता र जवाबदेहिता, लेखा परीक्षण, पदम बन्धु पोखरेलले वित्तीय व्यवस्थापनको विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वयन समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सामाजिक संघ संस्थाले लक्षित समूहको जीविकोपार्जन, सामाजिक रूपान्तरणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ।

सरकारले सुकुम्बासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत संकलन गर्ने भएको छ। काठमाडौँ उपत्यकाका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानको लागि एकीकृत डिजिटल लगत संकलन गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। देशैभर सुकुम्बासीहरूको प्रदर्शन बढ़दै गर्दा सर्वोच्चले विधि र प्रक्रिया अवलम्बन नगरी जबरजस्ती हटाउने वा विस्थापित गर्ने काम नगर्न अन्तरिम आदेश दिएसँगै सरकारले डिजिटल लगत संकलन गर्ने जनाएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार भूमिहीनहरूको डिजिटल लगत संकलनको तयारी अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा काठमाडौँका होल्डिङ सेन्टरमा रहेका र बाहिर रहेका सुकुम्बासीको विवरण संकलन हुनेछ। त्यसपछि क्रमशः यो प्रक्रिया अरू जिल्लामा पनि विस्तार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

पर्यटन व्यवसायलाई लक्षित गर्दै आठौं चिनिया भाषा कक्षा सोमबारदेखि शुरू हुने भएको छ। नेपाल पर्यटन बोर्ड नेपाल स्थित चिनिया दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषदको सहकार्यमा सोमबारदेखि चिनिया भाषा शुरू हुन लागेको हो। नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा 80 जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनिया भाषा कक्षा सञ्चालन गर्न लागि जानकारी दिएको छ। कार्यक्रममा नेपाल पर्यटन बोर्ड सञ्चालन समितिका अध्यक्ष एवं पर्यटन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले चिनिया भाषा प्रशिक्षण कार्यक्रमले नेपाल चीन सम्बन्धलाई थप अझ प्रगाढ़ बनाउने बताउनुभयो। उहाँले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गर्नुभयो। पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनमा भाषाको योगदान महत्वपूर्ण हुने उहाँको भनाइ रहेको थियो। नेपालका लागि चिनिया राजदूत चाङ माङले नेपाल प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनिया पर्यटकको प्रमुख रोजाईको गन्तव्य बनेको बताउनुभयो। अप्रेल महिनामा मात्रै 11,000 भन्दा बढ़ी चिनिया पर्यटक नेपाल आएको उहाँको भनाइरहेको छ। उत्तरी कोरालानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ। लोमान्थाङ गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कोराला नाकाको 10 गजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोर्डिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो। कोराला नाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोराला नाकामा तिरपाल टाँगेर व्यापार व्यवसाय चलाएका स्थानीय व्यापारी कोराला नाका अवलोकनका लागि पुगेका पर्यटक तथा कोराला नाकाबाट आयात निर्यात गर्ने व्यापारी तथा चालकलाई निकै ठूलो समस्या पर्दै आएको थियो। स्थानीय व्यापारी पर्यटक र कोराला नाकाबाट आयात निर्यात गर्ने व्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यस प्रकारको अग्रसरता देखाएको खबरमा उल्लेख रहेको छ।

निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगनास सड़कको तेस्रो पटक म्याद थप भएको छ। पोखरा महानगरपालिका 27 तालचोकदेखि 31 बेगनास जोड्ने चार लेनको उक्त सड़क दुई वर्षभित्र सक्ने गरी विक्रमसँग 2079 साल असारमा सम्झौता भएको थियो। आगामी असारभित्र काम सक्ने गरी ठेक्काको म्याद थप भएको महानगरपालिकाको सड़क शाखाका इन्जिनियर नवीन गौतमले जानकारी दिनुभएको छ। तेस्रो पटक म्याद थप भएको छ। निर्माण कम्पनीले आगामी असारभित्र काम पूरा गर्ने प्रतिबद्धता जनाएको छ। उहाँले भन्नुभयो, अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75% र वित्तीय प्रगति 70% पुगेको छ। शहरी विकास मन्त्रालय, महानगरपालिका, विकास साझेदार विश्व ब्याङ्क, परामर्शदाता लगायत सरकार र भएका निकायसँगको छलफलको क्रममा निर्माण कम्पनीले तोकिएको समयमा काम सक्ने प्रतिबद्धता जनाएको इन्जिनियर गौतमले बताउनु भएको छ। उहाँका अनुसार यसअघि थपिएको म्याद गत चैत सत्रमा सकिएपछि तेस्रो पटक म्याद थप भएको हो। त्यस यता पनि निर्माण कम्पनीले ढिलासुस्तीका कारण सड़क समयमा बन्न सकेको थिएन। महानगरपालिकाको पहलमा जग्गाको विवाद मिलिसकेकाले अब काम नरोकिने भनाइरहेको छ। यसअघि निर्माण कम्पनीले प्रतिबद्धता अनुसार सड़क निर्माणलाई गति दिन नसकेपछि स्थानीय स्थानबाट आलोचना हुँदै आएको थियो। विश्व ब्याङ्कको आर्थिक सहयोगमा उक्त सड़क चार लेनमा विस्तार तथा स्तरोन्नति हुन लागेको हो। 1,49,50 करोड़को लागतमा योजना रहे पनि निर्माण कम्पनीसँग भ्याट बाहेक 75,48,00,000 ठेक्का सम्झौता भएको थियो। फूड ट्र्याक, साइकल लेन र पार्किङ साइटको नमूना सड़क बन्ने जनाइएको छ। सड़क छेउमा बगैंचा, सड़क बत्ती लगायतका आकर्षक पूर्वाधार निर्माण हुनेछन् भने सड़कमा तीनवटा पुल पनि बन्नेछन्। महानगरको गौरवको आयोजनाको रूपमा तालचोक बेगनास सड़क स्तरोन्नतिलाई लिएको नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर 27 रिठेपानीमा स्थित लिटिल फ्लावर एजुकेशनल सेकेण्डरी स्कूलमा शुक्रबार विविध कार्यक्रमहरू भएका छन्। विद्यालयमा शैक्षिक सत्र 2083मा विभिन्न कक्षामा भर्ना भएका विद्यार्थीहरूलाई एक कार्यक्रमको बीच स्वागत गरिएको। नवागन्तुक विद्यार्थीहरूको स्वागत गर्दै प्रिन्सिपल विकल पौडेलले उज्जवल भविष्यको कामना गर्दै थप प्रगतिको कामना समेत गर्नुभएको खबरमा उल्लेख रहेको छ।

पोखरा महानगरपालिकाले अतिक्रमण गरिएका एलानी प्रति जग्गा तथा भवन खाली गर्न 4 बैशाखमा सूचना जारी गर्यो। त्यसपछि पोखरा उपत्यका नगर विकास समितिले पनि आफ्नो स्वामित्वको जग्गा छाड्न 8 बैशाखमा सूचना जारी गरेको थियो। नगर विकास समिति पोखरामा सबैभन्दा बढ़ी जग्गा भएको सरकारी संस्था हो। समितिले लीज सम्झौता गरेर दिएको बाहेक 5 दशकदेखि विवाद र चर्चामा रहेको जग्गा हो पोखरा बस पार्कको जग्गा। पोखरा महानगरकै पछिल्लो अध्ययन प्रतिवेदन अनुसार 205 रोपनी बस पार्कको जग्गा मध्ये अहिले 19-20 रोपनी मात्रै खाली छ। अरू सुकुम्बासी अव्यवस्थित बसोबासीदेखि समितिले विभिन्न समयमा बचेका सट्टापट्टा गरेका जग्गा र जग्गामा घर टहरा छन्। पोखरा उपत्यका नगर विकास समितिकै नाममा रहेको पृथ्वी चोकको संस्थान क्षेत्रमा एमाले कांग्रेस माओवादी निकट मजदूर संगठनहरूले जग्गा कब्जा गरेर भवन बनाई अफिस चलाउनेदेखि भाड़ा मा लगाएका छन्। मजदूर संगठनहरूले आफै भाड़ा तोक्ने र उठाउने तर सरकारलाई कुनै पनि रकम नतिर्ने गर्दै आएका छन्। त्यस क्षेत्रमा पोखराकै अग्रणी खेलकुद संस्था सहारा क्लबदेखि हिमाली सांस्कृतिक परिवारसम्मका भवन पनि रहेका छन्। तिनले पनि उसै गरी भवन भाड़ामा लिएर पैसा उठाउँदै आएका छन्। 2046 साल यता पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसँग मिलेर ती राजनैतिक संगठनले जग्गा हात पारेका थिए भने माओवादी शान्ति प्रक्रियामा आएपछि वाईसीएलले क्याम्प नै राखेको थियो। त्यसपछि माओवादी निकट मजदूर संगठनले पनि समितिकै जग्गामा भवन बनाएर पार्टी नेता तथा मजदूर संगठन पनि त्यही भवनमा बस्ने भवन समेत भाड़ामा लगाउने काम गर्दै आएका थिए। सरकारी जग्गा कब्जा गरी भाड़ामा लगाएर खान नपाइने भन्दै नागरिक तहबाट पटक पटक आवाज उठाइएको थियो। हङकङ बजार अगाडि सुकुम्बासी र राजनीतिक दल निकट संगठनको नाममा करिब 11 रोपनी भन्दा धेरै जग्गा हडपिएको छ। बालेन शाह नेतृत्वको सरकारले अतिक्रमित जग्गा खाली गर्न भनेपछि पुराना दल निकट संगठन विभिन्न संस्थाहरूले पृथ्वी चोक क्षेत्रका जग्गा र भवन खाली गर्ने सहमतिमा पुगेका छन्। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य पटक पटक सूचना जारी गरी विभिन्न विकल्पहरू दिँदा समेत ठाउँ नछोडेकाहरूले अब भने कानून अनुसार जग्गा खाली गर्ने निष्कर्षमा पुगेको सुनाएका छन्। जेठ 9 गते संस्था क्षेत्रमा बसेका राजनीतिक दल निकट मजदूर संगठन र संस्थाहरूले भवन छाड्न सहमति भइसकेको मेयर आचार्यको भनाइरहेको छ। उहाँहरू अहिले हामी छोड्छौं भन्न आउनु भएको छ। कतिपय व्यवसायीले ती राजनीतिक संगठन तथा संस्थाका सटरहरू खाली गराउन थालिसक्नु भएको छ। जो जसले जुन जुन शर्तमा व्यवसायीलाई राख्नु भएको छ आफैले खबर गरेर मिलाउनु भनेको छु मेयर आचार्यले भन्नुभयो। हामीसँग धेरै सामान छ, कतै ठाउँ भए हुन्थ्यो पनि भन्नुभएको थियो। त्यो हामीले दिन सक्ने विकल्पको कुरा रहेन। महानगरले दिएको समयसीमाभित्र छोड्ने गरी सबैसँग लगभग सहमति भइसकेको मेयर आचार्यको भनाइरहेको छ। सामूहिक र छुट्टा छुट्टै हिसाबले पनि छलफल भएको उहाँले सुनाउनुभयो। पहिले धेरै विकल्प पनि दिएको र अब त्यसको समय सकिएकाले खाली नै गर्ने मेयर आचार्यको भनाइ रहेको छ। पृथ्वी चोक बस पार्कको सामुन्नेबाट हङकङ बजार हुँदै नयाँ बजार निस्किने सड़क 3 निकट दल संगठन र संस्थाले कब्जा गरेर बनाएका भवन अघिल्तिरबाट जान्छ। शान्तिवन स्थित कृषि बजार अगाडि तत्कालीन माओवादी निकट संगठनको कार्यालय र भवन रहेको छ। राजनीतिक दल निकट संगठन संस्थाका व्यापारिक भवन खाली भएपछि महानगरले त्यहाँ के गर्छ भन्ने योजना बनाएको त छ। मेयर आचार्यले जवाब दिनुभयो। पृथ्वी चोकबाट माछापुच्छे बैंक निस्कने सड़क पर्ने ठाउँमा सड़क नै फराकिलो बनाउने हो। भवन भत्किन्छन्, 2 लेनको सड़क बन्छ र त्यसले पृथ्वी चोकको जामलाई कम गर्छ उहाँले भन्नु भएको छ। पोखराका कब्जा जग्गा आफै छाड्दै दलका संगठन संस्था र व्यवसायी अनलाइन खबर .com अमृत सुवेदीले खबर लेख्नु भएको छ। अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहित वर्षाको सम्भावना छ। आज र भोलि भने देशका केही ठाउँमा छिटपुटदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरै ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु क्षेत्र र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल
उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा

रूसको तेल र ग्यासबाट हुने राजस्वमा कमी आएको छ। सन् 2026 को पहिलो चार महिनामा गत वर्षको सोही अवधिको तुलनामा तेल र ग्यासबाट हुने आमदानी 38.3% घटेर 30.95 अर्ब अमेरिकी डलरमा झरेको रूसी अर्थ मन्त्रालयले शुक्रबार आफ्नो वेबसाइटमा उल्लेख गरेको छ। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। एक दिवसीय अभ्यास श्रृंखलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याएको एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका मयन यादवले 72 रन बनाउनुभयो। अमेरिकाका मलदिन कुमारले 2 विकेट लिनु भएको थियो। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनाएको थियो। बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। सरकारद्वारा तीर स्थानीय तहलाई डेंगी संक्रमणको सतर्कता अपनाउन आग्रह। पुस यता करिब 600 जनामा संक्रमण देखिएको पुष्टि। यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशन वैशाख 27 गतेदेखि पोखरामा हुँदै 2000 व्यवसायी पोखरामा सहभागी हुने। शुक्रबार बसेको मन्त्री परिषद बैठकद्वारा 15 जना अवैधानिक दूतलाई पदमुक्त। वैशाख 28 राष्ट्रपतिले सम्बोधन गर्ने। मुलुकलाई मुठभेड़तर्फ नलैजान नेपाल बारको आग्रह। न्यायपालिकामाथिको हस्तक्षेप अस्वीकार्य। सुकुम्बासी बस्ती नहटाउन सरकारको नाममा सर्वोच्चको अन्तरिम आदेश जारी। अब निवेदनको टुंगो नलागेसम्म बस्ती हटाउन नपाइने। निर्माणमा ढिलाइ भइरहेको तालचोक बेगिना सड़कको तेस्रो पटक म्याद थप। अहिलेसम्म सड़कको भौतिक प्रगति करिब 75%। अन्तर्राष्ट्रिय खबरतर्फ अमेरिकी र इरानी सेनाबीच हर्जुममा तनाव बढ़्यो। युद्ध विराम कायम रहेको ट्रम्पको दावी। रूसको तेल ग्यासबाट हुने आमदानी 38% कमी। र खेल खबरमा एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एको लगातार दोस्रो जित। अमेरिका 3 विकेटले पराजित। प्रविधिबाट साथ दिने आर्यन थापालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खै खै के आयो त्यसको यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यस्तो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन

0: थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
1: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: सल्लाहकार
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
9: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला छ यार, आजको पास त उतै होला छ यार।
8: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जामिर भरु, मेरो ब्यागमा गएर आइहालम।
9: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठुलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्र पुल मोबाइल टावर। मोबाइल 9856048082, 9851482।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरल पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
1: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
1: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
1: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
2: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
1: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
0: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
3: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
1: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एण्ड एलआई फाइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हाड जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज,
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की,
4: फोन 061-572-648-579।
6: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
7: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
6: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
7: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
8: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
6: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
7: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
6: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: बाह्र चौचौ ब्राउन चिकन, ब्राउन भेज र रारा चिज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेजरको बानी लागिसकेको छ। बेजर अप्लायंसेस, बेजरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: गरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
3: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
2: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
3: शिखर इन्सुरेन्सको सहकार्यमा
2: अस्पताल खर्च सहाराले गर्छ।
3: ई सेवा सबै सधैँ सँगै।
4: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
5: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-0329।

0: 1 point sangha sadai rewarded.
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16। विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
2: सर्टिफिकेट इन डेन्टल साइन्स,
3: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
2: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
3: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
2: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
3: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
3: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
4: Hey, Sam bhai, yo pari ko bato banaune bhanera kaam thalega thie, tara rokiyecha. Kina ha? Timlai kehi thaha cha?
5: Khoi didi, thekedar ra palika le budget pugena bhaneko cha re. Ke bhako ho kunni?
4: Teso ho bhane? यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ। कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: Admission are open. Admission are open. Admission are open. looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admissions are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
10: phone 061-576-361, mobile 98461-57144.
9: Contact school administration. GEF Secondary School.
11: Education for enlightenment.

0: नासर्वे कति छाब डिजाइन बे मारेगना खिनानी खनी तोला
1: खनाई बेवा नासर्वे रूपाकोट ज्योति सुनचाँची दुकान महेन्द्र पुलारी तोला
0: ए नई छाबा मार दुकान पो मोना नई पेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिक्री हार तान चनै तो हो नि जगा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिस्यानारी बेल्ले छाबा कोपिम ओछे
1: हजुर तिमी झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखे चोकै यावै चार मोहै
0: जगा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता कृबा ज्याला जाति कृबा छतैरा नता खैमा बिलन सन्ने यामो
0: तोई मिल तुई विश्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-568-15 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा ततान निभिम्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाकोट
3: किन आँखा मिचेको मिचै गरेको
4: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
3: धेरै समय मोबाइल चलाएपछि क्या
4: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
3: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
4: ए त्यसो भए जोगिन के गर्ने त
3: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
4: बुझे
3: यसलाई 20-20-20 को नियम भन्छन् मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
5: मोबाइल हेर्दा ध्यान दिऊ आँखालाई बचाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: भर्ना खुल्यो
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो हाम्रा विशेषताहरू
7: 21 औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
4: फोन 061-434-9000 मोबाइल 98-560-70-705
9: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना किसानका लागि सुनौलो छ यो सपना
10: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ अब मेहनतको फल झन् मिठो हुन्छ
9: 70% लगानी अब चिन्ता किन बाली राम्रो फल्छ आमदानी बढ्ने दिन
10: 10 वर्षसम्म सहज किस्ता कहिल्यै नहोस् भार ब्याज दर पनि न्यून कृषकको राम्रो आधार
9: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ
3: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
11: दिदी म पनि बाह्रै वर्षमा बेची आफन्तले नै फकाएर लगे। झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
12: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
13: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
12: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
14: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हेलो
17: हजुर, नमस्कार।
16: हेलो
17: नमस्कार काका, सुन्नु भएन?
16: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
17: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
16: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
17: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
16: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
17: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
16: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
17: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
16: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज। म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
18: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
19: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढिरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1000 रुपियाँबाट एसआईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
20: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
21: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
19: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
21: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक सिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
20: उपचार हुने रोगहरू:
21: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भल बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक, फोन 061-586-536, मोबाइल 98-560-36-536, 98-560-00-536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: होम केयर सेवा, होम केयर सेवा।
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा सेवाहरू, वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-89-277।
0: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
23: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
1: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछापुसे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
23: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
1: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ, तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
1: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
23: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
22: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
23: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
22: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
23: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-027-29।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
2: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
1: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
2: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
3: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
1: नेटफ्लिक्स एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
2: अनि बाबा यदि विदेश जाने भयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
1: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
3: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
4: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
3: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि
4: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड फोन 061-590-162-590-163
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन् सब एकदम खुसी हुन्छन् तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
6: ओहो छोरीको बिहेको कुरा पनि छिन्नियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
6: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
7: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
6: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
6: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्नी सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-050-702
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको
9: टाइम चेक
10: यति बेला बिहानको 8 बजेको छ
11: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
12: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

0: रेडियो कार्यक्रम साइनो
1: आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
0: हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
1: सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो

0: नमस्कार, म मीना गुरूङ। प्राविधिक मित्र दिलुसँगै तपाईलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्साङ 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईले रेडियो मर्साङ 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजकी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आईसीआई को आर्थिक सहयोग र नेफिन वाईएई को सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौं। आजको कार्यक्रममा भने हामी राई किरात समुदायको सांस्कृतिक परम्परा ओइतुङ बारेमा गरिएको रेडियो अन्तर्वार्ता र ओइतुङमा महिलाको भूमिका बारे तयार पारेको रेडियो रिपोर्ट तपाईलाई सुनाउनेछौ। कार्यक्रमको शुरूआतमा आज हामीले ओइतुङको विशेषता र पछिल्लो परिवेश बारे किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग कुराकानी गरेका छौं। सुनौ यो कुराकानी।
1: कार्यक्रम साइनोमा तपाईलाई स्वागत छ।
2: धन्यवाद।
1: ओइतुङ भनेको के हो र राई समुदायमा ओइतुङको उत्पत्ति कहिलेदेखि र कसरी भएको मानिन्छ नि सर?
2: ओइतुङ भन्ने शब्द चाहिँ यस्तो छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले वातुङ भनेर भन्छ। तिनवटा शब्द मैले थाहा पाएको चाहिँ तिनवटा शब्द छ। अब तिनीहरूमा चाहिँ अब कुन चाहिँ मूल शब्द हो त्यसबाट अपभ्रंशित भएर बनेका चाहिँ कुन कुन शब्द हुन् भन्ने चाहिँ अब त्यो चाहिँ भाषा विज्ञानबाट चाहिँ त्यसलाई पसिना लगाएपछि मात्रै थाहा हुन्छ होला। र अब त्यो चाहिँ ओइतुङ भनेको चाहिँ अब खास गरेर यो कहिले उत्पत्ति भयो भन्ने खालको कुरा गर्नुभयो। उत्पत्ति भनेको त मानव समाजको सभ्यताको विकास क्रममा चाहिँ जब मान्छेहरूले खेती गर्न थाले, घर बनाएर बस्न थाले, त्यसपछि चाहिँ एउटा परिवार बन्यो, त्यसपछि परिवार बनेपछि एउटा समुदाय बन्यो, कम्युनिटी, अनि त्यस पछाडि सोसाइटी बन्यो, अनि सोसाइटी बन्दै गइसकेपछि त्यसपछि अब नेसन, अब त्यसलाई जातिको रूपमा बुझिन्छ, राष्ट्रको रूपमा बुझिन्छ। यसरी बन्दै गएको कारणले गर्दाखेरि अब हिजो त्यो ढुङ्गे युगदेखि अगाडि बढ्ने क्रममा चाहिँ अब जङ्गली युग हुँदै कृषि युग प्रवेश गरेर जब मान्छेहरू बसोबास गरेपछि त्यो बेलादेखि नै त्यसको चाहिँ अब उत्पत्ति भएको हो भन्न सकिन्छ। र ओइतुङले चाहिँ के देखाउँछ भन्दाखेरि त्यो परिवार परिवार मिलेर एउटा समुदाय बन्ने भएको हुनाले त्यो जातिका मान्छेहरूको समूहलाई बाँध्नको लागि अथवा त्यो समुदायभित्र कुनै सुखको काम पनि पर्ला, दुःखको काम पनि पर्ला, संस्कृतिको काम पनि पर्ला, संस्कारको काम पनि पर्ला, कुनै विकास निर्माणको काम पनि पर्ला, त्यो समुदाय चाहिँ एक भएर अगाडि बढ्नको लागि त्यसले चाहिँ खास गरेर चाहिँ बसी भइबक्सी टुम्बकम भने जस्तो दाजुभाइहरू वंश एक हुनुपर्छ, त्यो परिवार र समुदायभित्र केही पर्यो भनेदेखि सबै एकजुट भएर काम गर्नुपर्छ भनेर नै बनिएको सबभन्दा किराँत राई जातिको पुरानो संगठन हो। यद्यपि त्यो अहिलेसम्म पनि रहिरहेकै छ। र विशेष अर्थ के हो भन्दाखेरि जन्मदेखि मृत्युसम्मको कामहरू हुँदाखेरि त्यो वंशका मान्छेहरूले विभिन्न किसिमको कार्य विभाजन गरेर कामहरू गर्छन्। त्यसैलाई नै चाहिँ खास गरेर ओइतुङ भनेर भनेको हो। अब ओइतुङमा उदाहरणको लागि कसैको घरमा चाहिँ विवाह हुने भयो, अथवा कन्या बढ्यो भनेदेखि नजिकका दाजुभाइको तर्फबाट अथवा छोरी चेलीको तर्फबाट मगनीको लागि कुरा अगाडि बढाइन्छ, तर त्यो चाहिँ सोझै दाजुघरमा जान पाइँदैन। त्यसपछि त्यसलाई चाहिँ दाजुघर भनिन्छ, अनि त्यसपछि भिवैचुङ भन्छ। त्यो चाहिँ नजिक हो, भीको अर्थ चाहिँ ठुलो भएको कारणले गर्दाखेरि त्यो नजिक एउटा बाबुका तीन भाइ छोरा छन् भनेदेखि त्यो जेठो चाहिँ गाजीघर भयो भने माइलो र कान्छो चाहिँ भिवैचुङ हुन्छ। अनि त्यसपछि त्यो भन्दा अलिक परका बाजेहरू अझै चेप्जीहरू परपरका कोही चाहिँ अब सात पुस्ताका भए होला, कोही चौध पुस्ताका भए होला, कोही एक्काइस पुस्ताका भयो भनेदेखि चाहिँ त्यसलाई चाहिँ छिवैचुङ भन्छ। त्यो चाहिँ अलिकति सानो परको भन्ने अर्थ लाग्छ। अनि त्यसपछि अर्को चाहिँ पर्मावैचुङ भन्छ। त्यो पर्मावैचुङ भनेको चाहिँ एउटा भूगोल, एउटा गाउँ, एउटा खोला भिर पहराले छेकेको ठाउँमा बसोबास गर्ने विभिन्न जातिका अथवा नर नाता कुटुम्बले पनि हुन सक्छन्, तर एउटै भूगोलमा बसोबास गरेका छन् भने तिनीहरूलाई चाहिँ पर्मावैचुङ भनेर भन्ने चलन छ। यसरी चाहिँ एउटा समाजमा कुनै सुख दुःख परेको बेला एकजुट भएर काम गर्नको लागि बनेको पुरानो संगठन ओइतुङ भन्ने चाहिँ हो।
1: सर, अहिलेको समयमा चाहिँ यो ओइतुङको अभ्यास कतिको सक्रिय छ, यो सहरीकरण र यो बसाई तराईको कारण चाहिँ यसको अभ्यासमा परेको छ कि छैन नि?
2: अब अहिले गाउँबाट यहाँ सहरमा आएर बस्दाखेरि पनि त्यसको प्रभाव त छँदैछ। जस्तो चाहिँ अब हाम्रो चुला पुग्नु पर्यो, दाजुभाइहरू सबै भेला हुनु पर्छ, अनि त्यसपछि नोथुङ बोलाउनु पर्छ। नोथुङ बोलाइसकेपछि अनि त्यसपछि चुलाको पूजा सुरु गरिन्छ। र कुनै अब विवाह हुने भयो भनेदेखि विवाहको लागि पनि दर दाजुभाइहरू सबै बस्नै पर्छ। त्यस कारणले गर्दाखेरि यो सहदा पनि त्यसको महत्व चाहिँ त्यति नै छ। गाउँको र सहरको वैवाहिक प्रणाली अथवा मृत्यु हुँदाखेरि गर्ने कामहरू त फरक फरक छ। त्यही पनि के भनेदेखि सहरमा पनि चाहिँ दाजुभाइहरू सबै बस्नु पर्ने, नोचुङहरू बोलाउनु पर्ने, त्यहाँनिर भाइहरूले गर्ने कामहरू, मुलीले गर्ने कामहरू फरक फरक पर्ने भएको हुनाले सहरमा पनि अब काठमाडौँको तिनवटा जिल्लामा रहेका जहाँ जहाँ रहेका दाजुभाइ भए पनि आउनु पर्यो। अलिकति टाढा छ भने, समय छ भने बोलाएर दाजुभाइहरू भेला हुनु पर्ने अहिले पनि त्यो प्रणाली जीवितै छ, सक्रिय नै छ।
1: अहिलेको नयाँ पुस्ताले ओइतुङलाई कतिको अपनाइरहेका छन् र यो जुन ओइतुङ त हाम्रो अब राई किराँत समुदायको एउटा अमूर्त सांस्कृतिक सम्पदा हो नि त, यसलाई जोगाउनको लागि कस्तो कस्तो चुनौतीहरू छन् नि सर?
2: अब सहरमा गाह्रो चाहिँ हुन्छ, तर अब चुलोमै गर्नुपर्ने, जस्तो बुहारी ल्याइयो चुलोमै भित्र्याउनु पर्ने, छोरी दियो चुलोबाटै निकाल्नु पर्ने, कुनै उपचार पद्धति नर्सिङहरू बसाल्नु पर्यो भने चुलोबाटै सुरुवात गर्नुपर्ने भएको हुनाले अहिले सहरमा पनि अब चुलो राख्ने चलन छ। तर गाउँघरमा चाहिँ अब दुई तिन तलाको घर हुने भएको हुनाले अब तल भुइँ तलामै चुलो गाडेरै अब त्यसको व्यावहारिक प्रयोग पनि गर्ने, हाम्रो संस्कृति र संस्कार अनुसारको व्यवहार गर्ने प्रचलन त छँदैछ। तर अब सहरमा आइसकेपछि चाहिँ अब घरको निर्माणै आधुनिक ढङ्गको भएको हुनाले टोटेबल चुलो बनाएर त्यसलाई चाहिँ अब घरको सबभन्दा माथिल्लो ठाउँमा सुरक्षित सफा ढङ्गले राख्ने चलन छ। र अहिले चाहिँ अब आफ्नै घर बनाउनेहरूले चाहिँ घरको छतमा छुट्टै चुलाको लागि कोठा निकालेर त्यहाँ चुला ढुङ्गा नै गाडेर त्यसपछि भार पनि बनाएर अनि पूजा गर्ने चलन छ। त्यो चाहिँ अब चौधरी एकै वंशका दाजुभाइहरू चाहिँ त्यहाँ जान पाउने, छुन पाउने जम्मै कुराहरू हुन्छ। तर चाहिँ बिहे गरेको छोरी चेली अरू नर नाताहरू चाहिँ त्यो चुलोमा गएर रहन, बस्न, छुन गर्न चाहिँ मिल्दैन।
1: सर, हजुर अब यो किराँत राई परिषदको कुलपति पनि हुनुहुन्छ होइन, र यो ओइतुङ जस्ता यो संस्कृतिहरू जुन छ, हाम्रो जीवित संस्कृतिहरू छ होइन, त्यसलाई जोगाउनको लागि चाहिँ कस्तो कस्तो कामहरू चाहिँ गरिराख्नु भएको छ नि?
2: अब अहिले हामीले किराँत राय प्रज्ञा परिषदले चाहिँ अब यो हाम्रो गाउँघरमा त अत्यन्त यो त डरो साथ कडा नियमको साथ पालना गर्नै पर्छ, नभएको त्यहाँनिर कम्युनिटी त्यो जातिका मान्छेहरू त्यहाँ रहनै सक्दैनन्, त्यो त रहनै पर्छ। अब अहिले हामीले किराँत राई जातिभित्र चाहिँ 26 भाषा बोल्ने भाषिक समूहहरू छ, त्यसलाई हामी चाहिँ के भनेदेखि भाषिक समुदाय भनेर भन्छौ। अनि त्यो 26 भाषिक समुदायमा चाहिँ हामीहरूले आफ्नो संगठन छ, संगठनमा गएर आफ्नो संस्कार, आफ्नो संस्कृति, आफ्नो पहिचान जीवित राख्नको लागि चाहिँ प्रशिक्षणको कार्यक्रमहरू पनि हामीहरूले सञ्चालन गर्छौ। शहरी क्षेत्रमा गाउँघरमा त आफ्नै किसिमको रहन सहन परम्परा रीतिरिवाज सबै कुराहरू भएको हुनाले आफ्नै पालना भइहाल्छ। जो मान्छे माइग्रेसन भएर सहरमा आएको छ भनेदेखि चाहिँ त्यो संगठनमा आबद्ध भएका मान्छेहरूलाई चाहिँ हामीले संस्कार भनेको यो हो, संस्कृति भनेको यो हो भनेर सबै कुराहरू हामीले बताउने गरेका छौँ।
1: तर यो सरकारी वा गैर सरकारी तहबाट चाहिँ हाम्रो यो आदिवासी जनजातिहरूको जति पनि संस्कृतिहरू संस्कार छ नि, जस्तै अब किराँत राईको यो ओइटिङ भयो, अनि विभिन्न आदिवासी जनजातिको अरू पनि संस्कार संस्कृति छ, र त्यो संस्कार संस्कृतिलाई जोगाउनको लागि चाहिँ आवश्यक सहयोग सहकार्य चाहिँ कतिको पाउनु भएको छ नि त?
2: अब त्यो गर्ने कुराहरूमा चाहिँ संस्कृति कसरी जोगाउने, आफ्नो संस्कारहरू कसरी गर्ने भन्ने विषयमा अब जस्तो किराँत राई प्रज्ञा परिषदले अस्ति पनि यो चैत्र महिनामा संगोष्ठी गर्यो। अब त्यसमा चाहिँ मान्छेहरूले हामीले मुन्नुम अन्तर्गत गरेका थियौँ, विभिन्न भाषिक समुदाय भएको कारणले र अरू विभिन्न जातिका व्यक्तित्वहरूले आफ्नो कार्यपत्र लिएर पेश गर्नुभएको थियो। त्यसले गर्दाखेरि अब सहभागिता हामीले जनाइराखेका छौँ। अब किराँत राई जातिमा चाहिँ अब मुन्नुम भन्ने एउटा शब्द छ, त्यो चाहिँ कसैले निमा भनेको मान्छे, कसैले मुना भनेको मान्छे, कसैले निम भनेको मान्छे हुने भएको कारणले दुम्बुमा भनेको चाहिँ भन्ने भएको हुनाले निमा दुम्बुमा भनेको चाहिँ अथवा मुना दुम्बुमा भनेको चाहिँ मान्छेले भन्दै आएको कुरा। त्यस कारणले गर्दाखेरि चाहिँ हिजो मान्छे ओडारमा बसेर अहिले यो औद्योगिक युगमा आउँदा यो सभ्यतामा आइपुगिन्जेलसम्म मान्छेले कस्तो कस्तो किसिमको संस्कार गरे, कस्तो कस्तो किसिमको संस्कृतिको निर्माण गरे, ती कुराहरू चाहिँ अब भन्दै आउने भएको हुनाले हामीले दुमदुम भन्छौ। अब त्यसैमा अहिले किराँत राई जातिभित्रको पनि चामलिङ भाषी

0: क्षेत्रको पनि चामलिङ भाषी समुदायले चाहिँ अहिले उत्पत्तिको कथा अनि संस्कार अनि संस्कृति भनेर तीनवटा मुन्दुम निकालिसक्यो। त्यस कारणले गर्दाखेरि अब त्यो मुन्दुममा संस्कार अब आर्यन हिन्दूहरूको 16 संस्कार छ। अहिले हामीले पत्ता लगाएको 9 संस्कार भेट्छौ किरात राई जातिको चामलिङ भाषिक समुदायमा चाहिँ। अब अरू समुदायको पनि सबै कलेक्सन गर्दा कतिवटा हुन्छ त्यो चाहिँ अब भएको छैन। अहिले 9 संस्कार भेटेको छ। उधौली उभौली भनेर अब त्यो किसिमको संस्कृति साकेला मनाउने यस्तो संस्कृति छ। यी संस्कृतिहरूको चाहिँ अब पहिचान जगेर्ना गर्नको लागि हामीले त्यो मनाएको बखत त्यो प्रशिक्षण चलाएको बखत अरू आर्यनदेखि लिएर सबै जातिका मान्छेहरूलाई बोलाउँछौ सुनाउँछौ र यसको चाहिँ यसरी है भनेर जनाउँछौ। यसो गर्दाखेरि चाहिँ विभिन्न मान्छेहरूले यसको बारेमा पनि अहिले थाहा पाएर धेरै कुराहरू लेख्ने ओर्ने बोल्ने भन्ने यो चाहिँ आर्यनहरूको वेद जस्तै किराँत राई जातिको चाहिँ मुन्दुम हुँदो रहेछ। यसमा चाहिँ सभ्यताका कुराहरू छन् इतिहासका कुराहरू छन् प्राग इतिहासका कुराहरू छन् भनेर उनीहरूले अहिलेसम्म भन्दै आएको छन् र यसैलाई हामीले नियमितता गर्दै आएका छौ।
1: ओइटुङमा महिला युवा र ज्येष्ठ नागरिकको भूमिका चाहिँ कस्तो हुन्छ नि सर?
0: अब त्यो ओइटुङमा चाहिँ के हुन्छ भने जस्तो विवाह प्रणाली भनेको अथवा कुनै सांस्कृतिक कामहरू गर्ने भइयो भनेदेखि एकजना छोरा मान्छे अब एकजना छोरी मान्छे त्यहाँ खटाएको हुन्छ जसलाई चाहिँ हामीले साइदी सुइदी भनेर भन्छौ। अनि उनीहरूले चाहिँ के गर्छन् भन्दाखेरि कुनै विवाह प्रणालीमा विवाह गर्दाखेरि नर नाता इष्ट मित्र नर दाजुभाइ वंश जम्मै आउँदाखेरि उनीहरूलाई स्वागत कसरी गर्ने अनि उनीहरूलाई चाहिँ तिम्सा भन्छ अब जहाँ बसी मासु तरकारीहरू के दिएर चाहिँ उनीहरूलाई सत्कार गर्ने सम्पूर्ण जिम्मेवारी चाहिँ त्यो मान्छेहरूले जिम्मा लिएको हुन्छ। त्यस्तै खाना बनाउनेले खाना बनाउने चाहिँ जिम्मा लिएको हुन्छ। बस्नको लागि अस्थायी चराहरू जस्तो चाहिँ गोठहरू बनाउने चलन हुन्छ त्यस्तो जिम्मेवारी लिएको हुन्छ। अब कसैले टपरी बनाउनको लागि पात टिप्ने गाँच्ने लिएको हुन्छ। कसैले उज्यालोको लागि बाँस राको सिटाहरू बनाउने प्रचलनहरू हुन्छ। अब कसैले चाहिँ अब भतेर भात पकाउने ठाउँ कहाँ हो भनेर त्यहाँनिर चाहिँ के भने चुला ढुङ्गाहरू बनाउनेदेखि लिएर सबै बनाउने हुन्छ। कसैले चाहिँ अब घैटाहरू राख्नको लागि चाहिँ बाँसको कसरी बनाउने भनेर उनीहरूले तय गरेको हुन्छ। जहाँ निगातहरू बनाउने ओर्ने कसैले भाँडाकुँडाहरू सफा गर्ने यसो गरेर सबैले सहभागितामूलक काम गरेको हुन्छ भनेदेखि अब भित्र चुलोमा चाहिँ नोसिङसँग चाहिँ रहने सबै कुराहरू त्यहाँ गर्ने सुन्ने प्रमाणहरू अब पेश गर्ने कसो गर्दाखेरि हुन्छ भन्ने सबैले सहभागिता लिएको हुन्छ। त्यसो हुनाले युवादेखि लिएर वृद्धसम्म सबैले सहभागी बनेर कामहरू गर्नुपर्ने हुन्छ।
1: सर आगामी पुस्तकको लागि चाहिँ ओइटुङलाई कसरी आकर्षक र सान्दर्भिक बनाउन सकिन्छ नि हजुरलाई कस्तो लाग्छ?
0: अब त्यो त अब जस्तो उमेर अनुसार भनौँ न अब 16 मुनिको अब नाबालक भन्ने चलन हुन्छ तर पनि आफ्नो घर परिवारमा सानैदेखि नै हाम्रो संस्कारहरू हाम्रो रीतिरिवाजहरूमा उनीहरूलाई सहभागी गराउँदै आएको हुन्छ। त्यहाँदेखि अब 30 युवा हुन्छ युवाहरूसँग जोस पनि हुन्छ बल पनि हुन्छ उनीहरूलाई चाहिँ विभिन्न कामहरू त्यही प्रकारको लगाएको हुन्छ। त्यहाँभन्दा अलिक माथिका बुढापाकाहरू चाहिँ अब उनीहरूले चाहिँ कसरी संस्कार गर्ने कसरी संस्कृति गर्ने कसरी नर नाताहरूसँग चाहिँ कुलकुटुम्बसँग चाहिँ व्यवहार गर्ने भनेर गर्छन्। त्योभन्दा माथिकोहरू त्यो रोमी पोमी भन्छन् बुढापाकाहरू बस्ने प्रमाणित गर्ने कुनै गल्ती गरेको छ सुटाएको छ भने भनिदिने यस्तो कामहरू हुने भएको हुनाले अहिलेदेखि नै हामीहरूले युवाहरूलाई पनि तलदेखि नै सहभागी गराउँदै आउने कामहरू भइरहेको छ।
1: हस्त सर व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रममा आउनुभयो सँगसँगै अनि ओइटुङको बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ जानकारी गराइदिनु भयो यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।

0: सुन्नुभयो किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग ओइतुङको बारेमा गरिएको कुराकानी। तपाई अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्साङदी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने पालो भएको छ रिपोर्ट सुन्ने। ओइतुङ किरात राई समुदायको एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक अभ्यास हो, जसले समुदायको पहिचान, परम्परा र सामूहिक जीवनशैलीलाई बलियो बनाउँछ। यस परम्परामा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण र बहुआयामिक रहेको पाइन्छ। यो रिपोर्ट सहकर्मी लक्ष्मीबाट।
1: किरात राई समुदायमा ओइतुङ एक महत्वपूर्ण सांस्कृतिक एवं धार्मिक परम्परा हो। विगतमा ओइतुङ जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिमा महिलाको भूमिका अहम र महत्वपूर्ण थियो। समाजमा हुने हरेक गतिविधिमा महिलाको भूमिका अग्रभागमा देखिन्छ। घर र समाजमा हुने गतिविधिको निर्णय महिलाले लिने र पुरूषहरू कर्ता हुने विगतको चलन रहेको अधिवक्त एवं किरात राई प्रज्ञा प्रतिषदका सदस्य शान्ति देवी राई बताउनुहुन्छ।
2: जुन बेला किरात सिभिलाइजेसन थियो त्यो बेलामा चाहिँ गोइटुङको परिकल्पना गरेर समाजलाई चाहिँ एउटा मार्ग निर्देशन दिने कार्यहरू चाहिँ गरिएको थियो। विशेष गरेर यो मुन्दुमी समाजमा चाहिँ महिलाहरू नै अगाडि भएकोले हरेक कुराको त्यो डिसिजन निर्णायक भूमिकाहरू अथवा गर्नुपर्ने भन्ने कामहरूको बारेमा चाहिँ महिलाहरू चाहिँ अग्रभागमा चाहिँ देखिन्थ्यो र देखिन्छ भन्ने गरिन्छ। यो किरात राई समुदायभित्र चाहिँ मुन्दुमी समाजभित्र चाहिँ केटा मान्छे चाहिँ 12 घोचा हो भन्ने खालको कुराहरू चाहिँ त्यसरी सिम्बलाइज पनि गरिएको हुन्छ र त्यो वैतुङ भित्रको मान्छेहरूले चाहिँ के गर्ने भनेर चाहिँ त्यहाँ निर्धारण गरिन्छ। जस्तै अब किरात सिभिलाइजेसनमा त कस्तो थियो भने कहिले जंगलमा गएर दाउरा काटेर ल्याउने अनि गिठा भ्याकुर खोजेर ल्याउने अनि घरहरू छाउनको लागि रुखहरू कहिले तयार गर्ने चित्राहरू कहिले बुन्ने आदि इत्यादि कुराहरू चाहिँ हुने गर्थ्यो। त्यसमा चाहिँ महिलाहरूले नै पुरुषहरूलाई चाहिँ भन्ने गर्ने कसको बाटो सुरु हुन्छ हामीले कहिलेदेखि सुरु गरौं भन्ने कुराहरूमा चाहिँ महिलाहरूको चाहिँ डिसिजन हुन्थ्यो। कर्ताहरू चाहिँ पुरुषहरू हुन्थे।
1: समयसँगै समाजमा आएको परिवर्तन बजारीकरणको प्रभावले ओइतुङ पनि बिहेवारी र अन्य सामाजिक संस्कार पूरा गर्नको लागि मात्रै बस्ने गरिन्छ र महिलाको भूमिकामा फरक पनि ल्याएको छ। पहिला निर्णय लिने भूमिकामा रहेको महिलाहरू भने अहिले पुरूषले जे काम दिन्छ त्यही काम गर्दै आएको र अहिले महिलाको अधिकार महिला समाज वडा आदिमा रूपान्तरण भएको उहाँको भनाइ छ।
2: अग्रभागमा चाहिँ अहिलेको सन्दर्भमा चाहिँ त्यो कुराहरू चाहिँ छैन, यसलाई चाहिँ डिस्प्लेसमेन्ट गरेको छ। जस्तै अब त्यो कुराहरू चाहिँ टोटल्ली नै अहिले छैन भन्दाखेरि पनि हुन्छ। त्यो वातुङ भन्ने त केही हाम्रो मुन्दुममा ऋषियाहरूमा चाहिँ आउँछ। अहिले रहेको भनेको चाहिँ बिहाको बेलामा यसो समाज बाँधेर त्यो काम सक्नको लागिलाई गर्ने कुराहरू भनेको मात्रै छन्। त्यसमा चाहिँ महिलाहरूको खास त्यस्तो भूमिकाहरू हुँदैन, पुरुषहरूकै हाबी हुन्छ र पुरुषहरूले अराएको अनुसार महिलाहरूले गरेको चाहिँ देखिन्छ। तर त्यो पनि कतै कतै थोरै मात्रै छ, खास त्यस्तो छैन सहरी बजारहरूमा, गाउँघरमा खास त्यस्तो छैन। र एउटा बिहाबारी अथवा मृत्यु संस्कारहरू विशेष गरेर बिहाबारीहरू टार्नको लागि सर्टेन टाइमको लागि वैतुङ समाजहरू गठन गर्ने हुन्छ, एक दिन दुई दिनको लागि, त्यो मात्रै हो। र अहिले चाहिँ त्यसलाई चाहिँ कसरी डिस्प्लेसमेन्ट भयो भने महिला समाज, महिला समूह, वडा, विभिन्न कुराहरू आएको छ नि त राज्यको पोलिसी अनुसार, ती कुराहरूले चाहिँ त्यसलाई चाहिँ विस्थापित गरेको छ। र त्यो पहिलाको जस्तो महिलाहरू अग्रभागमा पनि छैनन् अनि तिनीहरूलाई चाहिँ अहिले विस्थापित गरेको हुनाले महिलाहरू त्यस कुरामा जानकार पनि छैन। अहिले धेरै किरात राई महिलाहरू, मुन्दुमी महिलाहरू चाहिँ यसमा जानकार पनि छैन।
1: ओइतुङमा महिलाको सहभागितालाई विगतमा जस्तै बलियो र मजबूत बनाउन भने फेरि राई किरात समुदायले पुनः विगतमा जस्तै महिलालाई निर्णय अधिकार दिन ती संस्कार र संस्कृति प्रयोग गर्न जरूरी रहेको उहाँको भनाइ छ।
2: म त एउटा विद्यार्थी भएको हुनाले आदिवासी ज्ञान सम्बन्धी अध्ययन गर्ने भएको हुनाले मलाई केही जानकारी भएको हो। अहिले धेरै नै छैन, महिलाहरूलाई पनि वातुङ भनेको के हो भन्ने कुरा पनि छैन होइन। खालि अहिले अलिक सहरी बजार बजारीकरण भएको ठाउँमा चाहिँ वातुङ समाज यसो गर्ने, तर त्यही बिहा कार्य सक्नको लागि मात्रै गर्ने र त्यसमा खासमा महिलाहरूको भूमिका चाहिँ हुँदैन छैन। पहिला जति थियो, पहिला जति स्ट्रङ थियो महिलाहरूको, त्यो कुरा चाहिँ अहिले हराएको छैन। अनि महिलाहरूलाई सचेत गराउन अनि महिलाहरूलाई त्यो बेलाको कुराहरूको ज्ञानहरू दिन र आफ्नो स्थानहरू स्थापित गर्नको लागि हामी यो बेलामा यस्तो थियौँ भनेर मैले जर्नलमा लेखेर प्रेजेन्टेसन गरेर अनि भनेर अझ वाचन गरेर पूजाको उसबाट सेरेमोनीहरू गराएर त्यो गर्दै चाहिँ मैले चाहिँ आइरहेको छु। ती कुराहरू नै हुन् गर्ने र अब राज्यले गर्ने भनेको चाहिँ अब त्यो कुराहरूलाई अझ रिसर्च गरेर अनि माथिल्लै लेभलबाट त्यसलाई चाहिँ प्रयोग गर्दै लाँदाखेरि चाहिँ अझ राम्रो हुन्छ।
1: ओइतुङ आफैमा एक इतिहास हो। महिलाको पूर्ण सहभागिता हुन सकेमा र पुनः भूमिका मजबूत बनाउन सकेमा नयाँ पुस्तामा समानताको भावना बढ़दै जाने र भविष्यमा महिलाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।
0: यो रिपोर्टसँगै कार्यक्रम साइनको आजको श्रृंखला यति नै। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्सङ्गी 95 मेघहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेघहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईंलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टीमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मीना गुरूङ पनि बिदा हुन्छु। तपाईंको साथ सुखद रहोस्। नमस्ते।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको तीन दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, बृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईको विश्वास जित्दै, तपाईको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98-434-32-29।
4: घरेको भए होइन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: ग्राउंड पॉइंट संग सदै रिवार्डेड।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्ने छ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
3: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाई हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
3: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-595-728, मोबाइल 9850607729।
4: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
5: हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
6: होइन, कसले भन्यो?
5: गाउँभरि हल्ला चलिरहेछ त।
6: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिने भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
5: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
6: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
5: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
7: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
8: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
9: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
11: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
12: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
11: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
14: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
13: विस्तृत जानकारीको लागि
14: 061-576-3161-97414-1 98460-196-796
13: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
15: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
16: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
15: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
16: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
9: सर्टिफिकेट इन डेन्टल साइन्स,
10: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
9: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
10: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
9: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
10: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
8: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
10: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
11: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
12: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
11: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
9: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
9: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
8: न्यू रोड, भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
13: बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
14: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
15: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
14: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
15: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
14: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
15: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
6: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रूपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
17: सल्लाहकार
18: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
16: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
7: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
19: फोन 061-570-2 10-585-307।
7: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
20: फिस्टेल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलौ।
21: हाँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
20: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
21: साँच्चै हो र?
20: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
21: हो त?
20: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424-9084-46-525।
22: होम केयर सेवा, होम केयर सेवा।
23: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
22: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
23: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
22: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
23: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
22: सुत्केरी नवजात शिशुको हेरचाह,
23: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
22: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
23: डाक्टर ल्याब सेवा,
22: औषधि डेलिभरी सेवा,
23: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98560-89-77।
24: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
25: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
26: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
25: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
26: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
25: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
26: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
25: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
26: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजू राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
0: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
25: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई फाइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
1: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
2: के ल्याएर अफर?
1: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
2: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
1: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 वटा सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
2: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
1: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
4: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ। ई सेवा केयर प्याकेज जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
19: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
27: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
28: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
29: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था। अब घरमा पठाउनुहोस् पैसा,
2: हटाउनुहोस् चिन्ताको अवस्था, राम्रो दर, स्पष्ट शुल्क, हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति।
1: सदरमुकाम, गाउँ गाउँमा, छन शाखा हरेक ठाउँमा, तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो। राष्ट्रिय वाणिज्य बैंक रेमिट, विश्वास र गर्वको नातो।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: कोलगेट मैक्स पे निंद्रा भगाओ, ताजगी जगाओ। TNT Express
1: अर्जेंट डकुमेंट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्व को कुनै पनि देश में पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21औं शताब्दी को आवश्यकता एकमात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम TNT अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: TNT एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। TNT एक्सप्रेस द पीपुल नेटवर्क।
3: हेलो
4: हजुर नमस्कार।
3: हेलो
4: नमस्कार काका, सुन्नु भएन?
3: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
4: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
3: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
4: ओ यही कुरा भन्नलाई फोन गरेको हो काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
4: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
3: अनि कति बेला बस्छन् त डाक्टर?
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
10: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
9: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु KYC अपडेट हुनुपर्नेछ आदि।
10: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162-590-163।
11: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेसन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा विषयमा मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने, अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0615746558577903। मौकाको फाइदा उठाउनुहोस्।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट। पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजगारी।
12: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
13: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन, तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
12: नेपाल आदिवासी जनजाति महासंघ।
14: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 0615274526537526।
15: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
15: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
15: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
15: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
15: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
15: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
15: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपाल्स नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ पनि अब नातिनुहोस्।
3: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
4: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
3: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
2: उपचार हुने रोगहरू
3: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाई लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भल्भ बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचोक फोन 061-586-5636 मोबाइल 98-560-36-536 98-560-00-536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाईं पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 0165188371, मोबाइल नम्बर 9849340239।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: नमस्कार सेन सेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: फ्रिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ.
6: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन.
5: किन आत्तिनु पर्यो? फ्रिस्टल हस्पिटलमा खुलेको फ्रिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ. गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु.
6: साँच्चै हो र?
5: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या. नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या. विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ.
6: हो त,
5: हत्तेरी हो नि, बरु आजै गइहालौ. फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा. फोन 061-450-424, 98-0084-46-525.
7: भर्ना खुल्यो.
8: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू
7: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि दायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको.
8: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ. विस्तृत जानकारी लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ.
7: फोन 061-434-900, मोबाइल 98-560-70-705. सुवर्ण अवसर.
8: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ.
7: उपचार हुने रोगहरू
8: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी.
8: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेसन पश्चात दुखाइ कम हुने,
8: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
8: अस्पताल धेरै बस्न नपर्ने. सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा.
7: फोन 061-590-162-590-163.
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ.
9: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ.
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले. ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: कसको अनि कस्तो छु नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।
0: फोन 061-577-007, 97-62-33-68-16।

0: नि म्याडम
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
0: हो र मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ
0: पहिला कसैले भनेनन्
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061576448573

0: IME Life Insuring Future.
1: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163। होम केयर सेवा, होम केयर सेवा।
3: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
3: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
3: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
3: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
3: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
3: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
4: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
5: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
5: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
6: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
5: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
4: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
2: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड, पोखरा, फोन 061-454-689, 452-715। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
7: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
9: प्राचार्य पङ्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।
10: व्यवसायमा सुधारको लागि एसएमई कर्जाको विस्तार, राष्ट्रिय वाणिज्य ब्याङ्कले तपाईँको व्यवसायलाई दिन्छ एक मजबुत आधार। कम ब्याज, सहज प्रक्रिया, 5 करोडसम्मको आकर्षक सुविधा, नलिनुहोस् अब कुनै चिन्ता। उत्पादनमूलक उद्योगलाई ब्याङ्कले दिनेछ प्राथमिकता। व्यवसायका लागि सुनौलो अवसर, न्यूनतम शुल्क, प्रतिस्पर्धात्मक ब्याज दर।
11: राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।

0: सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै ₹2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
3: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
2: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
3: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्लाउमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
2: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
2: सम्पर्क मोबाइल 98560 19218 98028 57710।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेसोरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तरक्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
1: फोन 0615787888 9841717230।
4: आवर स्कुल मोटो इज प्ले लर्न ग्रो एन्ड अचीव।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो।
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए बुढा, हामीले लघुवित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
10: होइन, कसले भन्यो?
9: गाउँभरि हल्ला चलिरहेछ त।
10: अरे, हल्लाको पछि लागेर नि हुन्छ कै? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघुवित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघुवित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
9: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघुवित्तको ऋण तिर्नुपर्छ।
10: हो त, अहिले समयमै किस्ता तिरेको पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
9: हो नि, अब यो कुरा सबैले बुझ्नुपर्छ।
11: सदस्य बनाऊ, बचत गरौं, कर्जा लिऊ, समयमै तिरौं र असल नागरिकको पहिचान बनाऊ।
12: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
11: डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड।
13: के तपाईँलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
14: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
1: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
14: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
13: उपचार हुने रोगहरू
14: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भेरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड़कन घटबड़ हुनु, मुटुको भलु बिग्रेको, मुटु वा फोक्सोमा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिशो, फोन 061586536, मोबाइल 98560736536, 98560006536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: कोलगेट मैक्स फ्रेश, मिंत्रा भगाओ, ताजगी जगाओ।
1: मानसिक स्वास्थ्य समस्या का लक्षण,
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका, सुन्नु भएन?
2: हेलो हेलो हेलो, अलि ठुलो स्वरले बोल्नुस् न। खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्छन् त डाक्टर?
3: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
7: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
7: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजुराज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
8: वार्ड ICU NICU जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, TMT, हल्चर, PFT, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: मानसिक समस्याबाट बस्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसरीमै जानुहोला।
2: बीएम मोन्टेसरी एन्ड एलिमेन्ट्री स्कुल रानी पौवा पुरानो धरबाट सीटीभीटी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788, 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीव।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एउटा

झन् काफ्लेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: साथी दो धर्मा परे के गर्नु के गर्नु देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धन सुख्यो रातले फगाउँछ साथले जानु
1: यो खबर सुने

0: छैन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: डिजिटल ठगीबाट बचौ।
2: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको केवाईसी विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी पिन नम्बर पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
1: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी पिन नम्बर पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
2: वित्तीय सचेतनाका लागि सांग्रीला डेभलपमेन्ट बैंकको पहल।
3: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
2: टाइम चेक।
4: यति बेला पूर्वाह्नको 10 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ, मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-29।
2: आवश्यकता पोखरा 2 हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्ने खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-00-67-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गरेको भए हैन, गरिहाल्नुस्। यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
2: ई सेवा सबै सधैँ सँगै।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: सोए 200,000 यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति, कहिले करोडपति?
9: 1,000-2,000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएफ क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएफ क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस्। आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस्। म्युचुअल फण्ड लगानी बजार जोखिममा आधारित छ, लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
10: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट एसआईपी शुरू गर्नुहोस्, तपाईँको थोरै थोरै सेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर, एसआईपी मा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।

0: ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
1: फोन 061-570-210-585-307।
0: Be the Galaxians. Be the different. Dedicated to academic excellence since 1994.

0: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
1: दिप्ली नयन आँखा घर क्लिनिक प्राली,
0: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
5: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
4: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
5: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
4: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
5: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
4: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
5: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: IME Life Insuring Future.
1: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
2: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
1: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
2: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सम्पूर्ण ओपीडी सेवा,
1: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
2: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
1: रेटिना सम्बन्धी जाँच एवं उपचार,
2: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
1: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
2: आँखा छर्केको सिधा पार्ने सर्जरी,
1: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
2: लेजर सर्जरी सम्बन्धी सेवा,
1: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
2: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
1: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
2: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
1: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
2: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
3: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
1: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
2: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
6: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
5: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
6: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
5: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
4: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पीयूष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
5: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।

0: दाइ फक्नुस् त फक्नुस् के गर्नु भएको
1: ल देख्नु भएन औषधि हालेको
0: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् त यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ
1: हजुर
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाइ रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन बोर्ड
3: ओहो घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ यो त सबैको विश्वासिलो पाइप हो
4: सल्लाहकार के अरे
5: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि
3: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिक ठाक
6: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
7: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निधो गर्नु पर्यो नि
6: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्क्वेट छ नि त्यही भव्य पार्टी गरिन्छ
7: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासाको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
6: ल तिमीलाई थाहै छैन दिव्यश्री ब्याङ्क्वेटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जना सम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
7: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
6: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533-123 98-028-50-701 98-028-50-702 विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने
8: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन
6: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ
9: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
10: Bascom, Sulida Dam Dar, Abagari, Kinnegaram Vichar,
11: राष्ट्रिय वाणिज्य बैंकको सवारी कर्जा
12: तपाईँको मनोकामनालाई दिनेछ ऊर्जा।
11: अब हुनेछ नयाँ गाडी खरिद गर्ने सपना साकार।
12: बैंकले दिन्छ 1 करोड कर्जाको आधार। सवारी साधन कर्जा लिए भविष्य हुन्छ सुन्दर, जीवन सधैँ मधुर। गाडी चढौ सरर, घुमौ गाउँ सहर फरर।
11: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।
13: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ने गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।

0: मन शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
1: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
0: नेपाल आदिवासी जनजाति महासंघ।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ पनि अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिंहखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा 1 हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने घाँटी गर्दन र कानको बाहिरी भाग दुख्नु कमजोरी थकाइ लाग्नु श्वास प्रश्वास छिटो छिटो हुनु मुटुको धड्कन घटबड हुनु मुटुको भालु बिग्रेको मुटु वा फोक्समा पानी जम्मा हुनु हृदयघातका बिरामीहरू रक्त नलीको रोगहरू जन्मजात हुने मुटु रोग मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा 1 हरिचोक फोन 061-586-5636 मोबाइल 98560-36536 98560-00-536 पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढ़ाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: वात्सल्या पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला पूर्वाह्नको 11 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय।

0: गैसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचर को बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचर को बानी लाग्छ।
1: फिस्टिल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
3: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
3: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाइ कम हुने,
3: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
3: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
5: फोन 061-590-162, 590-163।
6: भर्ना खुल्यो।
7: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
6: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
7: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
4: फोन 061-434-900, मोबाइल 98-560-70-705।
8: ओहो नासर, कति छ्याब डिजाइन बे मारेगा खिनानी खनी तोला
9: खनै दिवा नासर्वे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र फुलारी तोला।
8: ए नै स्याबा मार दोकान पो मोना नै प्रेसलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आँगी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई भिस्यानारी बेल्ले छ्याबा कोपिम ओछे।
9: हजुर तिमी झोकोलाई नि छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी मिशा वा चुबल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुआ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
8: जग्गा मात्र आई रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: तमुताई रवा ता क्रिबा ज्याल जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
8: तोय मिल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा। सम्पर्क 061-580-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
11: न्यू गैलेक्सी मावी नदीपुर पोखरा को भर्ना संबंधी सूचना शैक्षिक क्षेत्र में समर्पित व्यक्तित्व को व्यवस्थापन में संचालित विद्यार्थी में अंतर्निहित बहुआयामिक प्रतिभा को खोजी विकास करते विद्यार्थी केन्द्रित शिक्षण विधि में पढ़ाई होने इस न्यू गैलेक्सी मावी नदीपुर पोखरा में प्ले ग्रुप देखि कक्षा 9 सम्म सीमित सीट का लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारी का लागि न्यू गैलेक्सी स्कूल प्लस टू कलेज अफ साइंस मैनेजमेंट कंप्यूटर टूरिज्म एंड होटल मैनेजमेंट नदीपुर पोखरा
12: फोन 061-570-210-585-307
11: बी द गैलेक्सियंस बी द डिफरेंट डेडिकेटेड टू एकेडेमिक एक्सीलेंस सिंस 1994।
13: सर्वाधिक बिक्री हुने ह्युंडई गाड़ी को शोरूम पोखरामा अंतरराष्ट्रीय स्तर तथा पोखरा को प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्विस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारी को लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नंबर 061-527-426-537-526।
14: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
15: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
14: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
15: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513-55928, विजिट www.landmarknepal.com।
16: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98-434-32-29।
2: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
3: खै बाबा, दुधारमा छु। साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
3: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
4: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिस एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुन विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
3: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
2: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, डिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061-454-699, 452-715।

0: जलवायु परिवर्तन र रेड प्लस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको अडान।
1: भूमि वन र प्राकृतिक स्रोत संघको आदिवासी जनजातिको अन्यश्रित सम्बन्धलाई मान्यता देऊ।
0: जल जमीन जंगल खानी र प्राकृतिक स्रोतमाथि आदिवासी जनजातिको स्वामित्व र नियन्त्रणको अधिकार सुनिश्चित गर।
1: वन संरक्षण र व्यवस्थापन सम्बन्धी आदिवासी जनजातिको परम्परागत प्रणालीलाई मान्यता देऊ।
0: स्वतन्त्र अग्रिम जानकारी सहितको मञ्जुरीलाई सुनिश्चित गर।
1: पूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था सुनिश्चित गर।
0: आत्मनिर्णयको कारलाई मान्यता देऊ।
1: अन्तर्राष्ट्रिय श्रम संगठन आयलो महासन्धि नम्बर 169 र युएन ड्रिफ कार्यान्वयन गर।
0: नेपाल आदिवासी जनजाति महासंघ।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह 12 बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा। फोन 061 587 2

0: 5 53 8 34।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98560-2729।
3: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो,
4: आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
5: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
4: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
5: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
6: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बालमैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
7: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
6: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
5: फोन 061-578-788, 98-461-17-230।
8: आवर स्कुल मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
9: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
9: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटीको सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
10: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल SS5, नेपाल नम्बर 1 ब्रान्ड। नक्कली देखि सावधान। जिन्दल को लोकप्रियता ले गर्दा नक्कली जिन्दल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
12: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
11: विस्तृत जानकारीको लागि
12: 0176-5736-98461-94-144-61-7690
11: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
13: समय बितेको पत्तै हुँदैन, तर के तपाईँको पैसा समयसँगै बढ़िरहेको छ? अब ढिलो नगर्नुहोस्, तपाईँ सुतेको बेलामा पनि तपाईँको पैसाले तपाईँका लागि काम गर्नेछ। मात्र 1,000 रुपियाँबाट यस आईपी सुरु गर्नुहोस्। तपाईँको थोरै थोरै शेयर लगानीले भोलिको सपना पूरा गर्छ। न धेरै जान्न पर्ने झन्झट, न बजारको उतार चढ़ावको डर। यस आईपीमा थोरै लगानी, बजारको फाइदा र भविष्यमा राम्रो प्रतिफल। आजै अनलाइन मार्फत वा नजिकको माछा पुष्प बैंक वा क्यापिटलमा सम्पर्क गरी माछा पुष्प एसआईपी योजना शुरू गर्नुहोस्।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
14: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
15: हाम्रा विशेषताहरू:
14: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 0165745-5576। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
12: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।

0: TNT Express.
1: अर्जेन्ट डकुमेन्ट पासपोर्ट पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
0: 21औं शताब्दीको आवश्यकता एक मात्र भरपर्दो छिटो छरितो र सुलभ माध्यम टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल। फोन 0615383969। टीएनटी एक्सप्रेस द पिपुल नेटवर्क।
2: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरावासीको लागि अफर नै अफर ल्याएको छ नि।
3: के ल्यायो र अफर?
2: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 MBPS वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
3: ए, अनि त्यो नयाँ NTA बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
2: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने। अनि 22 सरकारी विद्यालयमा त AI र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
3: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
2: नेपाल टेलिकमको 22औं वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
6: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
5: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
6: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
5: 24 घण्टा इमर्जेन्सी सेवा,
6: सम्पूर्ण OPD सेवा,
5: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
6: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
5: रेटिना सम्बन्धी जाँच एवं उपचार,
6: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
5: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
6: आँखा छर्केको सिधा पार्ने सर्जरी,
5: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
6: लेजर सर्जरी सम्बन्धी सेवा,
5: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
6: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
5: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
6: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
5: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार।
6: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 OPD सेवा,
7: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
5: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार। फोन 0615902175929।
6: स्वस्थ आँखा, स्वच्छ दृष्टि।
8: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
9: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
10: हाम्रा सेवाहरू,
9: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
10: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
9: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
10: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
9: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
10: पाल रोग,
9: नाक कान तथा घाँटी रोग,
10: मानसिक तथा स्नायु रोग,
9: प्रसूति तथा स्त्री रोग,
10: छाला, यौन तथा कुष्ठ रोग,
9: नेत्र रोग,
10: दाँत तथा मुख रोग,
9: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
10: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
9: सुविधा सम्पन्न ICU सेवा,
10: डिजिटल एक्स-रे,
9: सिटी स्क्यान सेवा। सेवा,
10: भिडियो एक्सरे, इकोकार्डियोग्राफी,
9: इन्डोस्कोपी, इसीजी, इईजी, पीटीए,
10: फिजियोथेरापी, युरोफ्लोमेट्री,
9: केमोथेरापी,
10: सुरक्षित गर्भपतन सेवा,
9: होल बडी चेकअप, हेल्थ प्याकेज,
10: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
9: फोन 061-572-648 572-849
11: होम केयर सेवा, होम केयर सेवा,
12: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
11: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
12: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह,
12: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह,
11: सुत्केरी नवजात शिशु को हेरचाह,
12: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
12: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
12: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार। फोन 061-411-777 मोबाइल 9856-992 77।

0: বাতসালিয়া পোখারা ক্লিনিক, নিউ রোড পোখারা, ফার্টিলিটি হোপ লাইন 01-597-06-11।
1: রামুদাই পরিবারে লিয়ে হিড়ন ভয়েকো ছ ত, টাড়াই হো কি ক্যা হো?
2: এসো বসি বিয়ালো পনি হুনছ, ডিএস মর্দি হিমাল রেইনবো ট্রাউট তির মাছা লিন জান লাগেকো।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेइनबो ट्राउट कहाँनेर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछापुसे गाउँपालिका वडा नम्बर 9 अजिप्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेइनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
2: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 98560-19218, 98028-57710।
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्यू रोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
4: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
4: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
4: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
3: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
6: राष्ट्रिय वाणिज्य बैंकले ल्यायो नयाँ योजना, किसानका लागि सुनौलो छ यो सपना।
7: 10 लाखसम्म कर्जा सजिलै पाइन्छ, अब मेहनतको फल झन मिठो हुन्छ।
6: 70% लगानी, अब चिन्ता किन, बाली राम्रो फल्छ, आमदानी बढ्ने दिन।
7: 10 वर्षसम्म सहज किस्ता, कहिल्यै नहोस् भार, ब्याज दर पनि न्यून, कृषकको राम्रो आधार।
8: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: हेलो
1: हजुर नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
1: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433 42 433 640।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: एबुडा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
2: होइन, कसले भन्यो?
1: गाउँभरि हल्ला चलिरहेछ त।
2: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त? एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
1: कस्तो मन छाने कुरा गर्यो बुढा। खोला तरेपछि लौर बिर्सन त भएन नि, हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
2: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
1: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
3: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
4: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
3: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
3: सल्लाहकार
4: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
2: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ पनि अब नातिनुहोस्।
1: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडा ज्यू हरेक महिनाको दोस्रो शनिबार
2: अर्थात् एजेट 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
1: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनु हुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
0: उपचार हुने रोगहरू
1: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाइ लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भालु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा फल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिचो, फोन 061586536, मोबाइल 98560036536, 98560005036। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक।
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553834।
3: रामु दाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
4: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
3: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
4: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
3: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
4: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
3: सम्पर्क मोबाइल 9856019218, 9808557710।
5: ओहो नाचर बे, कति छ्याब डिजाइन बे मारै गर्न किनानी खनि तोला
6: खनै दिवा नाचर बे रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र फुलारी तोला।
5: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसेनारी बेल्ले छ्याबा कोपिम ओछे।
6: हजुर किमे झोको लाई नि छब छ्याबा छ्याबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
5: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
6: तमुताई रवा ता क्रिबा ज्याल जति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
5: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-585-815 98-560-35-815 प्रोप्राइटर दशरथ सुनार
6: छतैरा त तान नि भिम्द
7: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट।
8: Admission are open.
9: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admissions forms are available at this school. For more details,
8: phone 061-576-361, mobile 98461-57144.
9: Contact school administration, GEF Secondary School.
10: Education for enlightenment.
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
8: Certificate in Medical Lab Technology.
12: Certificate in Diagnostic Radiography.
8: Ra Diploma in Pharmacy ma 3 barshe karyakram ma anubhavi pradhyapak dwara swastha shanta evam maitripurna vatavaran ma adhyapan garaine.
12: Hamra visheshta haru adhunik pravidhi bata sanchalit upakaran sahit ko prayogshala.
8: Kam shulka ma sahajai padhna ra pravidhik janashakti ko utpadan.
13: Course ko bare ma vistrit jankari ka lagi college ma samparka rakhna sakine cha.
8: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
14: Guttu khuttu piyo ya sip maramayo.
15: Abu Gardi like it, cheese so horny.
16: Haina refreshment sangai nutrition dina ayo. Mausam
17: cheese so horny.
18: Hare

0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
1: सल्लाहकार के रे के अचेल
2: सल्लाह तपाईँको मान्नु पर्छ।
0: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ।

0: हाम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
1: नेपाटपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाटप सब ठिकठाक।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: मम्मी गर्मी भयो के, चिसो पिउ न,
4: पिउ न राई चिसो उठाउ हरले
5: हरले, गर्मी मनाया पे
4: रिफ्रेशमेन्ट मा न्यूट्रिशन मिस
5: चिसो हरले।
6: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
7: शिखर इन्स्योरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लेने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियों
1: 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया, जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चस्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिपी नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
3: महिन्द्रा ब्रान्डका कुनै पनि गाडी खरिद बिक्री तथा एक्सचेन्जका लागि विश्वासिलो एउटा नाम अग्नि आस्था प्राली। अग्नि आस्थामा गाडी बिक्री गर्दा पाइनेछ वैज्ञानिक मूल्याङ्कन विधि र बिना कुनै झन्झट बिक्री प्रक्रिया अनि उत्कृष्ट मूल्याङ्कन र तुरन्तै भुक्तानी। यदि तपाईँ आफ्नो महिन्द्राको पुरानो गाडी बेच्ने योजनामा हुनुहुन्छ र कहाँ बेच्दा राम्रो फाइदा हुन्छ भनेर खोज्दै हुनुहुन्छ भने अग्नि आस्थामा ढुक्क भएर सम्पर्क गर्न सक्नुहुनेछ। साथै अग्नि आस्थामा गाडी बिक्रीसँगै महिन्द्राको गाडी खरिद समेत गर्न सकिनेछ। गाडी खरिदमा तपाईँले पाउनुहुनेछ थप वारेन्टी, निशुल्क सर्भिसिङ, सजिलो फाइनान्सिङ, दक्ष प्राविधिकद्वारा 200 पोइन्ट चेक जाँच भएको, मिटर छेडछाड नभएको र जेन्युन स्पेयर पार्ट सहितको नयाँ जस्तै गाडी। अग्नि आस्था प्राली तपाईँको सहज यात्राको सारथी। थप जानकारीका लागि सम्पर्क नम्बर 061-41-16-05, 98-20-114-952। अग्नि आस्था, विजयपुर पोखरा, अग्नि ग्रुप।
2: भर्ना खुल्यो
4: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आरामदायी कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बालबालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
5: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
4: लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
6: फोन 061-434-9000, मोबाइल 98-560-70-705।

0: पॉइंट संघ सदैव रिवॉर्डेड।
1: घर होस् या ऑफिस, होटल होस् या रेस्टोरेंट, छिटो र भरपर्दो इंटरनेट सेवा पोखरा इंटरनेट, पोखरा को ब्रांड 25 वर्ष को विश्वास गति से अपार 1 GBPS सम्म का पैकेज को बहार स्ट्रीमिंग गेमिंग काम होस् या रमाइलो जहाँ सुके जाओ कनेक्शन में कुने गड़बड़ी छैन ढिलो पोखरा इंटरनेट सधैं तपाईको साथमा हिजो आज भोलि हामी छौ तपाईको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इंटरनेट तपाईको पहिलो रोजाई। 16 वर्ष भन्दा बढी कार्य अनुभव भएका नेपालको प्रख्यात तिलगंगा आकाश अस्पताल र अमेरिकाको मोरन आई सेन्टरबाट प्रशिक्षण प्राप्त गरी 80,000 भन्दा बढी बिरामीको मोतीबिन्दु शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी आँखाको सम्पूर्ण उपचार गरिने जानकारी गराउँदछौ। उपलब्ध सेवाहरू अन्तर्गत बाल बालिकाको आँखा जाँच, कोर्निया जलबिन्दु र आँखाको पर्दा सम्बन्धी सम्पूर्ण जाँच, फेको मेसिनद्वारा बिना सुई मोतीबिन्दुको शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रियाका साथै कोर्निया प्रत्यारोपण पर्दछन्। यसै नयाँ वर्ष 2083 को अवसरमा वैशाख महिनाभरि विशेष छुटको व्यवस्था गरिएको छ। ओपीडी दर्तामा 50% छुट, आँखा परीक्षणमा 30% छुट, चश्मा फ्रेममा 20% छुट र शल्यक्रियामा 30% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान
2: दिव्य नयन आँखा घर क्लिनिक प्राली,
1: न्यू रोड भाटभटिनी पारी, एभरेस्ट ब्याङ्क नजिक। फोन 061-577-007, 97-62-33-68-16।
2: भर्ना खुल्यो
3: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
2: 21 औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
3: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ।
4: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
6: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
7: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ।
6: फर्म वितरण भइरहेको छ। अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरी तत्काल इन्ट्रान्स दिन सक्नेछ।
3: हाम्रा विशेषताहरू
6: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था,
3: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू,
6: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने,
3: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था,
6: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको,
4: सम्पर्क पोखरा युनाइटेड एकेडेमी।
7: फोन 061-552-4190, 578-877, मोबाइल नम्बर 98-560-20-059।
1: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
8: सर्टिफिकेट इन डेन्टल साइन्स,
9: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
8: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
9: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
8: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
9: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
1: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
9: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061 588 364 580 725।

0: नेपाल पे क्यूआर मा आबद्ध हुन आज आफ्नो बैंक वित्तीय संस्था वा वालेट मा सम्पर्क गर्नुहोस्। मोबाइल बैंकिंग एप वालेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट एप बाट नेपाल पे क्यूआर मा सजिलै भुक्तानी प्राप्त गर्नुहोस्। नेपाल पे क्यूआर नेपालको आफ्नै क्यूआर।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदयघात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
3: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हरे
4: हरे गर्मीमा नयाँ ट्विस्ट
3: रिफ्रेशमेन्ट पा न्युट्रिसन मिक्स
4: चिसो हरे।
5: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
2: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98434-32-29।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुशीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
1: हो त?
0: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0984-46-525।
2: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
3: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
3: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
3: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-0279-29।
5: मम्मी गर्मी भयो के, चिसो पिउन, पिउनलाई चिसो उठाउ हटे।
6: घरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
7: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
6: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
7: शिखर इन्सुरेन्सको सहकार्यमा
6: अस्पताल खर्च सहाराले गर्छ।
7: ई सेवा सबै सधैँ सँगै।

0: फोन पॉइंट संग सधैं रिवार्डेड।
1: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकार का क्यान्सर को उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सर को उपचार का लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निःशुल्क टिकट को व्यवस्था गरिएको छ र उपचार का लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: घुटो खुटो पियो या सिर्फ मरमायो
2: अब कर दी लाइकी चीज़ तो होली
3: रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम
4: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: तपाईँ जन्म दर्ता दिनुहोस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
6: उपचार हुने रोगहरू
7: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
8: खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
6: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
7: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
6: अपरेसन पश्चात दुखाई कम हुने,
7: उपचार गरेपछि छिटो निको हुने,
6: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
7: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
9: फोन 061-590-162-590-163।
10: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो। सल्लाहकार तेरे के हो चेर?
6: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन आजको जमानाको भरपर्दो पाइप। नेपाल टप, सब ठीक ठाक।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
1: यसो बसी बियालो पनि हुन्छ, डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
0: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजी प्रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै
1: रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि।
2: झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
0: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
0: सम्पर्क मोबाइल 9560-19218 9028-57710।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: मम्मी गर्मी भयो के, चिसो पिउन
9: पिउनलाई चिसो उठाउ हटे
10: हले गर्मीमा नयाँ ट्विस्ट
9: रिफ्रेशमेंट पार्क न्यूट्रिशन
10: चिसो हले।
11: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
11: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
11: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
11: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
11: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
11: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 9560-99277।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम चिसोहरेको।
1: ए नानी आइपुग्यो, आज त पहिलो जागिरको पहिलो महिनाको तलब खाएर आएकी होली नि मेरी छोरी।
2: तलब खाएर होइन बाबा, तलबले भविष्यलाई ढुक्क पारेर आएकी छु नि। हो बाबा, पहिलो महिनाको तलब पाउना साथ मैले आफ्नो जीवनलाई सुरक्षित बनाएकी छु। सिटिजन लाइफमा त कस्ता राम्रा राम्रा योजना रहेछन् नि। भाइको लागि बाल भविष्य योजना, तपाईँ र आमाको रिटायरमेन्ट समयका लागि घातक रोग सुविधा सहितको पेन्सन योजना, अनि मेरो भविष्यको लागि सेभिङ ग्रोथ प्लान पनि रहेछ। तर पहिलो तलबले सबैको लागि एकैचोटि गर्न सम्भव नै भएन, त्यसैले अहिलेलाई आफ्नै जीवन सुरक्षित गरेर सुरु गरे।
1: ठिक गर्यो छोरी, आफैबाट सुरुवात गर्नुपर्छ। हाम्रो पालामा त यस्तो सचेतना नै थिएन, तर तिमीहरूको पुस्ताले त समय अनुसार स्मार्ट डिसिजनका साथ भविष्य सुनिश्चित गरी अघि बढ्न थालेछ।
2: बाबाको अनुभव र मेरो सचेतना मिलेर हाम्रो परिवार अझै सुरक्षित हुन्छ नि, हैन र बाबा? सिटिजन लाइफ इन्सुरेन्स, जहाँ भरोसा र भविष्य सँगसँगै हिँड्छ। थप जानकारीका लागि हाम्रा बिमा अभिकर्ता नजिकैको शाखा कार्यालय वा फोन 01570217 सम्पर्क राख्नुहोला।
3: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
4: थाहा छ।
5: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
3: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड्कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नु पर्ने,
1: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266-553-834।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
6: मम्मी गर्मी भयो के चिसो पिउना
7: पिउनालाई चिसो उठाउ हर्ले
6: हर्ले गर्मी मनाया ट्रिक
7: रिफ्रेशमेंट बा न्यूट्रिशन मिक्स
6: चिसो हर्ले
8: ओहो नासर बे कति छाब डिजाइन बे मारेकन किना नि खनि तोला
9: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
8: ए नै स्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्यारबा चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याबा कोपिम ओछे
9: हजुर किमे झोको लाइनी छब छ्याब छ्याब मारे डिजाइन गहना सैदी मिसा वा चुवल तुई दिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो चु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै याव क्यार मोहै
8: जग मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घी शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
9: तमुताई रवा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्नै यामो
8: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-585-815 98-565-815 प्रोप्राइटर दशरथ सुनार
9: छतैरा त तान नि भिम्द
10: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउ है रूपाकोट।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856079277।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764115। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
5: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
6: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा 3 नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
5: विद्यालयका विशेषताहरू, शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
6: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
5: आधुनिक शिक्षण विधिको प्रयोग,
6: गायन नृत्य तथा संगीतका कक्षाहरू,
5: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
6: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
5: गरिब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
6: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा 3 नदीपुर बीसी मार्ग,
5: फोन नम्बर 061570718, मोबाइल 9843632336, इमेल info@mass.edu.np। लव टु लर्न, लिभ टु सर्भ।
7: मम्मी गर्मी भयो के चिसो पिउन, पिउनलाई चिसो उठाउ हर्ले
8: हर्ले। गर्मीमा नयाँ ट्रिक,
7: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स,
8: चिसो हर्ले।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: मम्मी गर्मी भयो के चिसो पिउना, पिउनालाई चिसो उठाउ हटे,
3: गर्मीमा नयाँ फ्रेस
2: रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स
3: चिसो हटे।
4: भर्ना खुल्यो
5: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित एस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
4: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
6: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
5: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
4: फोन 0164349000, मोबाइल 98560705।

0: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम
1: अब आयो है राष्ट्रिय वाणिज्य बैंक रेमिटको सुव्यवस्था अब घरमा पठाउनुहोस् पैसा
2: हटाउनुहोस् चिन्ताको अवस्था राम्रो दर स्पष्ट शुल्क हाम्रो यो नीति तपाईँको परिवारको खाँचो हामीले बुझ्यौं रीति
1: सदरमुकाम गाउँ गाउँमा छन् शाखा हरेक ठाउँमा तपाईँको पैसाको यात्रा हामीले देखाउने बाटो राष्ट्रिय वाणिज्य बैंक रेमिट विश्वास र गर्वको नातो
2: राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक आफ्नो भनेको आफ्नै हुन्छ

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
1: 0176-5736-98461-94-60-164-6-7-96
0: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
2: होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: 7 पॉइंट सँग सधैं रिवार्डेड।
1: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
2: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा तीन नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा 9 सम्म शैक्षिक सत्र 2083 को लागि नयाँ भर्ना खुलियो।
1: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
2: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
1: आधुनिक शिक्षण विधिको प्रयोग,
2: गायन नृत्य तथा संगीतका
1: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
2: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
1: गरीब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
2: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा तीन नदीपुर बीसी मार्ग।
1: फोन नम्बर 061570718, मोबाइल 9843632836, इमेल info@mass.edu.np। लव टु लर्न, लिव टु सर्व।
3: होम केयर सेवा, होम केयर सेवा।
4: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
3: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
4: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
3: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
4: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
3: सुत्केरी नवजात शिशुको हेरचाह,
4: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
3: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
4: डाक्टर ल्याब सेवा,
3: औषधि डेलिभरी सेवा,
4: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856999277।
5: घुट्टु घुट्टु पियो या सिप मा रमायो, अब गर दियो लाइक किंग चीसो हर्डी।
6: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम चीसो हर्डी।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9560-27-29।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
4: सर्टिफिकेट इन डेन्टल साइन्स,
5: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
4: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
5: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
4: हाम्रा विशेषताहरू, आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
5: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
3: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
5: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा, फोन 061-588-364, 580-725।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
2: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
1: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
2: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
4: हँ, यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: रामुदाई परिवारै लिएर हिँड्नु भएको छ त टाढै हो कि क्या हो
1: यसो बसी बियालो पनि हुन्छ डिएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको
0: ए हो र दाई अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र
1: ल तिमीलाई थाहा छैन र ल सुन उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ
0: लौ न दाजु कति राम्रो सेवा रहेछ म पनि बुढालाई लिएर आइहाल्छु है
1: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ
0: सम्पर्क मोबाइल 9856019218 9008857710
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: सुगन्ध।
1: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
0: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेक साइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-6089, 452-715।
4: सुवर्ण अवसर।
5: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
4: उपचार हुने रोगहरू
5: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
5: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
4: अपरेसन पश्चात दुखाई कम हुने,
5: उपचार गरेपछि छिटो निको हुने,
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
5: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा,
3: फोन 061-592-162, 592-163।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: पोखरा ग्रामर स्कूल उज्जवल भविष्य को सही शुरुआत
1: पोखरा में अनुशासन मूल्य र गुणस्तरीय शिक्षा को नया गंतव्य पोखरा ग्रामर स्कूल वेबसाइट में अब संचालन में
0: फिस्टेल समूह द्वारा व्यवस्थापन
1: आधुनिक प्रविधि र अनुभवी शिक्षक
0: स्टीम र अनुसंधान में आधारित सिकाई
1: जापानी अनुशासन समय पालन र आत्म जिम्मेवारी
0: कला संगीत योग माइंडफुलनेस र मार्शल आर्ट
1: नया शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
0: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकेडेमी को पुरानो परिसर सम्पर्क 97135 45357
1: पोखरा ग्रामर स्कूल सिकाइ मात्र होइन जीवन को तैयारी
2: फिस्टेल आईवीएफ केन्द्र में जाओ अब बाजपन को नैराश्यता खुशी में बदलाओ
3: यो कसरी संभव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आत्तिनु पर्यो फिस्टेल हस्पिटल मा खुलेको फिस्टेल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन सँग परामर्श लिनु
3: साच्चै हो र
2: हे बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाँझपन रोगको विशेषज्ञ हो क्या नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौ फिस्टेल आईवीएफ केन्द्र फिस्टेल हस्पिटल तेस्रो तल्ला गैरा पाटन 4 पोखरा फोन 061 450 424 98 084 46 525

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: मम्मी गर्मी भयो के चिसो पिउना
2: पिउनालाई चिसो उठाउ हर्ने
1: हर्ने गर्मीमा नयाँ ट्विस्ट
2: रिफ्रेशमेन्ट मा न्युट्रिसन मिक्स
1: चिसो हर्ने
3: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा
0: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही वैशाख 25 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 26 गते शनिबार मध्याह बाह्र बजेसम्म।
0: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
5: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: कोलगेट मैक्स फ्रेश, निंद्रा भगाओ, ताजगी जगाओ।
1: रामुदाई परिवार लिएर हिड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र, ल सुन उसो भए, माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
3: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
1: सम्पर्क मोबाइल 9560192218, 9808557710।
4: होम केयर सेवा, होम केयर सेवा,
2: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजे, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
2: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
2: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
2: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
2: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
2: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 9856899277।
5: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
6: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर, के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
7: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061581871, मोबाइल नम्बर 9844342239।
8: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061527426537526।
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आईएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ। त्यही गएर कान जचाउनुहोस् भन्नलाई।

0: सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए डाक्टरलाई देखाउनुहोस्।
1: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
2: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
4: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन एएसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596-98-12-35-444।
5: रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।

0: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
1: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
0: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै शहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध छ।
1: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
0: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-27-29।

0: अब फोन पॉइंट सँग सधैँ रिवार्डेड
1: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनान्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
1: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स
2: शिखर इन्स्योरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ
2: ई सेवा सबै सधैँ सँगै
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
1: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
0: उपचार हुने समस्याहरू
1: हृदय घात,
0: हाई ब्लड प्रेसर,
1: हार्ट फेल,
0: छातीको दुखाई तथा थकान,
1: मुटुको भल्भमा समस्या,
0: मुटुको बाथ रोग,
1: हाई ट्राइग्लिसेराइडिटिजी,
0: मुटुको धड़कनमा अनियमितता,
1: हाई कोलेस्ट्रोल,
0: पेसमेकर राखेको वा राख्नुपर्ने,
1: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
0: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
2: बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
1: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-262-553-834-34।
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखी सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाऊ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो,
4: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
4: 061-567-3161-94-144-96-60-7690।
0: संस्थापक प्राचार्य जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5 पोखरा 9 नयाँ बजार।
5: मम्मी गर्मी भयो के चिसो पिउना पिउनालाई चिसो उठाउ हरले
6: हरले
5: गर्मीमा नयाँ ट्विस्ट रिफ्रेशमेंट पार्क न्यूट्रिशन मिक्स चिसो हरले।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
0: होम केयर सेवा, होम केयर सेवा,
9: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
9: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
9: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
9: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
9: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
9: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2 77।

0: राष्ट्र बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: तपाईको शिक्षा हाम्रो जिम्मेवारी।
3: राष्ट्रिय वाणिज्य बैंकको साथ बनाऊ उज्जवल भविष्यको तयारी।
4: आवश्यक रकमका लागि सहज प्रक्रिया। राष्ट्रिय वाणिज्य बैंकमा रु 5 लाखदेखि 1 करोडसम्मको पाउनुहोस् कर्जा सुविधा।
3: अब नलिनु चिन्ता, न कुनै डर।
2: शिक्षित बनी बनाऊ आत्मनिर्भर। शिक्षित बनी आमा बुबाको मुहार बनाउनुहोस् हँसिलो।
5: हामी छौं तपाईको साथ, बनाउनु तपाईको आत्मबल बलियो।
2: राष्ट्रिय वाणिज्य बैंकको साथ पाउनुहोस् सजिलो सलुसन।
5: अब पढाइका लागि पैसाको नो टेन्सन।
2: शैक्षिक खर्च तथा शुल्क, हवाई टिकट, खाना, मसलन्द आदि खर्चको 80% गर्छ बैंकले कभर। निर्धक्क भएर गर्नु आफ्नो आमा बुबाको सपना साकार र सबै रहर।
3: समय बचत, प्रक्रिया सहज।
2: राष्ट्रिय वाणिज्य बैंक, तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: पारिन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम को।
1: 93.4 घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D

0: आज कुन अगरबत्तीले पूजा गर्यो बुहारी?
1: यो मंगलदीप अगरबत्ती हो आमा। यो अगरबत्तीले पूजा गर्दा मनै आनन्दित हुन्छ। यसमा धेरै काँटी पनि छ र यसको सुगन्धले हाम्रो घरलाई मन्दिर जस्तै पवित्र बनाउँछ।
2: गुणस्तरीय उत्पादन र शुद्धताको प्रतीक मंगलदीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: माउन्ट अन्नपूर्ण माविको भर्ना सम्बन्धी सूचना।
4: विगत लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा ३ नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा प्ले ग्रुपदेखि कक्षा ९ सम्म शैक्षिक सत्र 2083 लागि नयाँ भर्ना खुलियो।
3: विद्यालयका विशेषताहरू: शहरको केन्द्रबिन्दुमा अवस्थित आफ्नै सुविधा सम्पन्न भौतिक पूर्वाधार,
4: दक्ष तथा अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने
3: आधुनिक शिक्षण विधिको प्रयोग,
4: गायन नृत्य तथा संगीतका कक्षाहरू,
3: खेलकुद तथा अतिरिक्त क्रियाकलापहरू,
4: व्यावहारिक तथा प्रयोगात्मक शिक्षणमा जोड,
3: गरीब तथा जिहेन्दार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था।
4: सम्पर्क माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय पोखरा ३ नदीपुर बीसी मार्ग।
3: फोन नम्बर 061570718, मोबाइल 98463323636, इमेल info@mass.edu.np। लभ टु लर्न, लिभ टु सर्भ।
5: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
6: थाहा छ थाहा छ, सल्लाहकार तेरे के अचेल।
7: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
8: भर्ना खुल्यो।
9: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा ९ सम्म भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
9: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा, फोन 061574513552976। पुनश्च विद्यालय प्रशासन बिहान ९ बजेदेखि पूर्वाह्न ४ बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
11: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि, सिमलचौर पोखरा।
12: सुवर्ण अवसर।
13: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
12: उपचार हुने रोगहरू:
13: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
12: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
13: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
12: अपरेशन पश्चात दुखाइ कम हुने,
13: उपचार गरेपछि छिटो निको हुने,
12: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
13: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 162 590 163।

0: सुन न हामी कति दिन यसरी लुकेर भेट्ने होला है
1: बरु हामी सर्दाउ न त्यो त छुट्टी संसार हुन्छ नि

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 4 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364-580-725.
0: Ghar host ya office, hotel host ya restaurant, chito ra bhar pardo internet sewa, Pokhara Internet, Pokhara ko brand. 25 barsha ko biswas, gati sa apar, 1 GBPS samma ka package ko bahar. स्ट्रीमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाइ।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
4: ए बुढा, हामीले लघु वित्तबाट लिएको ऋण त मिना हुने भएछ नि।
5: होइन, कसले भन्यो?
4: गाउँभरि हल्ला चलिरहेछ त।
5: अरे, हल्लाको पछि लागेर नि हुन्छ कहीँ? कागले कान लग्यो भन्दैमा
4: कागको पछि लाग्ने त?
5: एकचोटि त्यो दिन सम्झौ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आत्मालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
4: कस्तो मन छ नि कुरा गर्यो बुढा, खोला तरेपछि लौरो बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
5: हो त, अहिले समयमै किस्ता तिरे पो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नुभन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
4: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
6: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
7: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
6: डिप्रोक्स लघु वित्तीय संस्था लिमिटेड।
8: मम्मी, गर्मी भयो के? चिसो पिउ न, पिउ न लाई चिसो उठाउ हर्ने। गर्मीमा नयाँ ट्विस्ट, रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ने।
9: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98-560-81-331, 97-614-11-905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।

0: गर्मी होइन रिफ्रेशमेंट सँगै न्यूट्रिशन दिन आयो मौसम चिसोहरिसको।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: इंजीनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला?
3: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन एएसी लाइट ब्रिक नै?
3: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
5: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
4: उपचार हुने समस्याहरू
5: हृदयघात,
4: हाई ब्लड प्रेसर,
5: हार्ट फेल,
4: छातीको दुखाई तथा थकान,
5: मुटुको भल्कमा समस्या,
4: मुटुको बाथ रोग,
5: हाई ट्राइग्लिसेराइडिटिजी,
4: मुटुको धड्कनमा अनियमितता,
5: हाई कोलेस्ट्रोल,
4: पेसमेकर राखेको वा राख्नु पर्ने,
5: एन्जियोग्राफी एन्जियोप्लास्टिक गरेको वा गर्नु पर्ने,
4: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
6: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
5: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-2665-5384-834।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलआई साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 01-595-162-595-163।

0: 7 ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
3: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागु पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचेन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
4: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871, मोबाइल नम्बर 98434-32-2929।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
0: विस्तृत जानकारीको लागि
2: 061-5673-61 98461-5744 98460-61796
0: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
3: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ हर्ले गर्मीमा नयाँ ट्रिक रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हर्ले
4: घरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स।
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।
0: भर्ना खुल्यो
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरू

0: समुचित व्यवस्था गरिएको
1: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
2: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ
3: फोन 061-434-9000 मोबाइल 98-560-70-705।
4: मम्मी गर्मी भयो के चिसो पिउनलाई चिसो उठाउ
5: हरेक।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुर को घर में वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा। हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार। फोन 061411777, मोबाइल 9856997277।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0615274257526।
3: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
4: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
5: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म
4: पोखरा एक हरिचोकमा रहेको पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसीमा आउनुहुने भएको हुँदा समयमै सम्पर्क गरी स्वास्थ्य लाभ लिनुहोला।
3: उपचार हुने रोगहरू
4: छाती दुख्ने, घाँटी, गर्दन र कानको बाहिरी भाग दुख्नु, कमजोरी, थकाई लाग्नु, श्वास प्रश्वास छिटो छिटो हुनु, मुटुको धड्कन घटबड हुनु, मुटुको भलु बिग्रेको, मुटु वा फोक्समा पानी जम्मा हुनु, हृदयघातका बिरामीहरू, रक्त नलीको रोगहरू, जन्मजात हुने मुटु रोग, मुटुमा पल परेको लगायतका मुटु सम्बन्धी रोगहरू, सुगर तथा औषधि सेवन गर्दा पनि प्रेसर कन्ट्रोल नभएका बिरामीहरू तथा होल बडी चेकअप। विस्तृत जानकारीका लागि पोखरा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक चिनो फार्मेसी पोखरा एक हरिसेवक। फोन 0165685636, मोबाइल 9856036536, 9856000536। पुनः फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
7: मम्मी गर्मी भयो के चिसो पिउना,
8: पिउनालाई चिसो उठाउ हले
7: हले। गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।
9: नेपालीको गौरव,
10: नेपालीको पहिचान,
9: पालिखे ढाका टोपी
10: जसले शिरको शोभा बढाउँछ।
9: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
11: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
9: पालिखे ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
10: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
9: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
7: मम्मी गर्मी भयो के चिसो पिउना,
8: पिउनालाई चिसो उठाउ हले
7: हले। गर्मीमा नयाँ फ्रेस रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स चिसो हले।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाउँ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
3: आवश्यकता पोखरा दुई हरिचोकमा शीघ्र सञ्चालनमा रहेको एक प्रतिष्ठित माछा पुस्वे खाजा घर एन्ड रेस्टुरेन्टको लागि अनुभवी कुकको आवश्यकता भएको हुँदा इच्छुक व्यक्तिले 97-00-67-130 सम्पर्क गर्नुहोला। पुनश्च खाना बस्नको सुविधा सहित आकर्षक तलबको व्यवस्था रहेको छ।
4: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
5: ओहो घर तो एकदम राम्रो बनाउन लाग्नु भएको छ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो। सल्लाहकार के हो
6: सल्लाह तपाईँको मान्नु पर्ने हल्लाको पछि लाग्यो अहिले आएर नराम्रो दुःख पाइयो पाइपबाट पानी चुहियो नि।
5: नेपाल टपको विकल्प छैन। आजको जमानाको भरपर्दो पाइप नेपाल टप सब ठिकठाक।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 5 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT-बाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
1: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
1: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू: आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
0: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: एक्सलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
3: मम्मी, गर्मी भयो के? चिसो पिउन
4: पिउनलाई चिसो उठाउ हरे
5: हरे गर्मीमा नयाँ ट्रिक
4: रिफ्रेशमेन्टमा न्युट्रिसन मिक्स
5: चिसो हरे।
6: पोखरा ग्रामरी स्कूल, उज्जवल भविष्यको सही शुरुआत।
7: पोखरामा अनुशासन, मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल, जेम्साइटमा अब सञ्चालनमा।
6: फिस्टेल समूहद्वारा व्यवस्थापन,
7: आधुनिक प्रविधि र अनुभवी शिक्षक,
6: स्टिम र अनुसन्धानमा आधारित सिकाइ,
7: जापानी अनुशासन, समय पालन र आत्मा जिम्मेवारी,
6: कला, संगीत, योग, माइन्डफुलनेस र मार्शल आर्ट।
7: नयाँ शैक्षिक सत्र 2083 लागि कक्षा 9 भर्ना खुल्ला।
6: स्थान: पोखरा 17 ड्याम साइड, फिस्टेल एकाडेमीको पुरानो परिसर। सम्पर्क 97-135-45-357।
7: पोखरा ग्रामर स्कूल, सिकाइ मात्र होइन, जीवनको तयारी।
8: हेलो,
9: हजुर नमस्कार।
8: हेलो,
9: नमस्कार काका, सुन्नु भएन?
8: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
9: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
8: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
9: ओ, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
8: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
9: हुन्छ काका, हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
8: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
9: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 डाक्टरलाई देखाउनुहोस्।
8: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
0: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ। फोन 061-433-342-433-640।
4: गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम। गर्मी होइन, रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम।
10: होम केयर सेवा, होम केयर सेवा।
11: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
10: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
11: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
10: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
11: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
10: सुत्केरी नवजात शिशुको हेरचाह,
11: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
10: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
11: डाक्टर ल्याब सेवा,
10: औषधि डेलिभरी सेवा,
11: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिक्लेढुङ्गा, पोखरा, निबागल्ली र बुढी बजार। फोन 061-411-777, मोबाइल 98-569-2 77।
12: भर्ना खुल्यो
2: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
12: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाइ, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाइलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
11: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सिसी क्यामेरा जडान गरिएको छ।
2: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
12: फोन 0164349000, मोबाइल 98560707005।
13: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
14: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनान्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
13: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
14: शिखर इन्स्योरेन्सको सहकार्यमा
13: अस्पताल खर्च सहाराले गर्छ।
14: ई सेवा सबै सधैँ सँगै।
12: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
12: विस्तृत जानकारीको लागि
2: 0165736131 9481 9460167 96।
12: संस्थापक प्राचार्य जीईएफ गिफ सेकेन्डरी इङ्ग्लिस स्कुल, स्ट्रिट नम्बर 5, पोखरा 9, नयाँ बजार।
11: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिभिटीबाट सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
12: सर्टिफिकेट इन डेन्टल साइन्स,
2: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
12: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
2: र डिप्लोमा इन फार्मेसीमा 3 वर्ष कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
1: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
2: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
11: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
2: Excellence in Technical Education, Kantipur Institute of Health Sciences, New Road, Pokhara. Phone 061-588-364, 580-725.

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: मम्मी गर्मी भाई के चीसो पिउन पिउन लाई चीसो उठाओ हटे गर्मी मनाया रिफ्रेशमेंट पार न्यूट्रिशन मीट चीसो हटे
2: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने राति निन्द्रा नलाग्ने लगातार डर लागिरहने आत्तिने छटपटाउने टोलाउने लगातार बोलिरहने छारे रोग मृगी रोग लगातार बेहोश हुने अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन यौनिच्छामा कमी आउने बेचेन भइराख्ने बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ यदि छ भने
3: तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगन खेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ स्वास्थ्य लाभ लिनुहोला बिरामी जाँच यही बैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म

0: गर्मी भाई के ची सो
1: पीना लाई ची सो उठाओ हॉले
2: हॉले गर्मी मनाया फ्रेश
1: रिफ्रेशमेंट पार न्यूट्रिशन मीट
2: ची सो हॉले।
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गर्मी होइन रिफ्रेशमेन्ट सँगै न्युट्रिसन दिन आयो मौसम भर्ना खुल्यो।
1: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
0: 21 शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको,
2: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ।
1: विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि पोखरा 15 नयाँ गाउँ,
3: फोन 0164349000, मोबाइल 98560707005।
4: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
5: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
5: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 0165917828, मोबाइल 98560702729।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगार।
6: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे,
6: अब चाहिँ के हुने हो?
8: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
6: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओहो नासर बे, कति छ्याबा डिजाइन बे मारेको न किन नि खनि तोला
7: खनाई दिवा ना सर्वे रूपाकोट ज्योति सुनचाती दुकान महेन्द्र पुलादी टोला
11: ए नई सेवा मार दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनाई तो होनी जगह मात्र आंगी खैमा खैमा समस्या पर्दी र मार चुअल तुई बिसानारी बेल्ले छ्याबा पोपिम ओछे
7: हजुर किमे झोको लाइनी छाबा छाबा छाबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खोऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै चार मोहै
11: जगह मात्र आनी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
7: समुदाय रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन सन्न यामो
11: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्र पुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
7: छतैरा त तान नि भिम्द
12: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
13: पोखरा युनाइटेड एकेडेमीको विद्यार्थी भर्ना सम्बन्धी सूचना
14: पोखराकै रमणीय स्थल भद्रकाली मार्गमा अवस्थित एवं मर्यादित वातावरणमा पढाइ हुने
15: यस पोखरा युनाइटेड एकेडेमीमा शैक्षिक सत्र 2083 का लागि प्री नर्सरीदेखि कक्षा 9 सम्म भर्ना खोलिरहेको जानकारी गराउँदछौ
13: फर्म वितरण भइरहेको छ अभिभावक तथा विद्यार्थीहरूले चाहेको अवस्थामा फर्म भरि तत्काल इन्ट्रान्स दिन सक्नेछन्
14: हाम्रा विशेषताहरू
13: बाल मैत्री विद्यालय भवनका साथै कक्षा कोठाको व्यवस्था
14: सुविधा सम्पन्न कक्षा कोठा एवं अत्याधुनिक प्रयोगशालाहरू
13: स्वच्छ तथा शान्त वातावरणमा दक्ष एवं अनुभवी शिक्षक शिक्षिकाद्वारा अध्यापन गराइने
14: अतिरिक्त क्रियाकलापको साथै छात्र छात्राहरूका लागि छुट्टा छुट्टै छात्रावासको व्यवस्था
13: पोखरा नगर क्षेत्र भरि यातायातको सुविधा भएको
16: सम्पर्क पोखरा युनाइटेड एकेडेमी
15: फोन 061-552-4091-578-877 मोबाइल नम्बर 98-560-20059
17: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति सह पार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई
18: होम केयर सेवा होम केयर सेवा
19: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
18: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
19: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
18: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
19: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
18: सुत्केरी नवजात शिशुको हेरचाह
19: क्यान्सर सर्जरी राहतकारी हेरचाह
18: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
19: डाक्टर ल्याब सेवा
18: औषधि डेलिभरी सेवा
19: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिग्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 98-560-89-77
20: पोखरा ग्रामर स्कूल उज्जवल भविष्यको सही शुरुआत
21: पोखरामा अनुशासन मूल्य र गुणस्तरीय शिक्षाको नयाँ गन्तव्य पोखरा ग्रामर स्कूल डेमसाइटमा अब सञ्चालनमा
20: फिस्टेल समूहद्वारा व्यवस्थापन
21: आधुनिक प्रविधि र अनुभवी शिक्षक
20: स्टिम र अनुसन्धानमा आधारित सिकाइ
21: जापानी अनुशासन समय पालन र आत्म जिम्मेवारी
20: कला संगीत योग माइन्डफुलनेस र मार्शल आर्ट
21: नयाँ शैक्षिक सत्र 2083 का लागि कक्षा 9 सम्म भर्ना खुल्ला
20: स्थान पोखरा 17 ड्याम साइड फिस्टेल एकाडेमीको पुरानो परिसर सम्पर्क 97135

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 0165274253752।
1: रामु दाई परिवारले लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
2: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
1: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
2: ल तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुछे गाउँपालिका वडा नम्बर 9 अजीब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
1: लौ न दाजु, कति राम्रो सेवा रहेछ। म पनि बुढालाई लिएर

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
2: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
4: फोन 061-570-2107-585-307।
3: Be the Galaxy Ends. Be the different. Dedicated to academic excellence since 1994.
5: Uhu la.
6: Lo lo morning ke ho.
5: हेर त रगतै रगत भयो छ्या, म त त्यस्तो हेर्न नि सक्दिनँ।
6: तेरिका, कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
7: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
10: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS पाइप, नेपाल नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।

0: बाटेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
1: टाइम चेक।
2: यति बेला साँझको छ बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। नेपालमा उत्पादन हुन थाल्यो 4296 मेगावाट बिजुली, 99% जनसंख्यामा पुग्यो बिजुलीको पहुँच, 12% चुहावट। विधिको शासनप्रति न्यायपालिका प्रतिबद्ध रहेको कामु प्रधान न्यायाधीश मल्लको भनाए, विचलित नभई संवैधानिक सर्वोच्चताको पक्षमा उभिन अपील। कांग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने, कांग्रेस सभापति गगन थापाको भनाई, अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले लिए अनुमति, 1,07,40,00,000 रूपियाँ राजस्व संकलन। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो। विश्व तापक्रम वृद्धिका कारण समुद्री सतह तात्ने क्रम तीव्र र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको एटोली विजयी, स्कटल्याण्ड डीएलएस नियमको आधारमा 9 रनले पराजित। मुलुकको कुल ऊर्जा जडित क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतको आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जडित क्षमता 4500 मेगावाट भन्दा माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताको आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केवी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। यस्तै 14323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केवी क्षमताको करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। सरकारको पहल र सक्रियता, नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानको कारण देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ। सबस्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तर उन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ। यसै गरी प्रतिवेदी विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% पुगेको छ। हालसम्म विद्युत निर्यात 2918 गिगावाट प्रति घण्टा छ भने विद्युत आयात करिब 590 गिगावाट घण्टा भएको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट बराबर पुगेको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ। सिंचाईतर्फ हालसम्म सिंचाई सुविधा 15,87,910 हेक्टर जमीनमा पुगेको मन्त्रालयले जनाएको छ।

सिंचाईयोग्य जमीन मध्ये 5,32,090 हेक्टरमा भने वर्षभरिमा सिंचाई सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको विवरणमा उल्लेख छ। सर्वोच्च अदालतका कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक सर्वोच्चता र विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनु भएको छ। 74 औं कानून दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले संवैधानिक सर्वोच्चता स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकाको मान्यता नागरिकका हक अधिकारको संरक्षणमा विचलित नहुन पनि अपील गर्नुभएको छ। संवैधानिक सर्वोच्चता विधिको शासन मौलिक अधिकार तथा मानव अधिकारको पूर्ण रूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न सबैमा सकारात्मक सोच र भावना प्रदान गर्नुपर्दछ। शनिबार मल्लले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, वर्तमान परिस्थितिमा अलिकति पनि विचलित नभई नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक सर्वोच्चता विधिको शासन मौलिक अधिकार तथा मानव अधिकारको पूर्ण रूपमा प्रत्याभूत गरी न्यायपूर्ण समाजको स्थापना गर्न कानून दिवसले सबैमा सकारात्मक सोच र भावना प्रदान गर्न सकोस् उहाँले भन्नुभएको छ। न्यायपालिकामा गरिने सुधारको विषय न्यायपालिकाको एकांकी विषय नभई न्यायपालिकाको स्वतन्त्रता एवं सुदृढीकरण राज्यका समस्त अंगहरूको साझा दायित्व भएको उहाँको भनाइ छ। यस साझा दायित्वको निर्वाहमा सबैको एकजुट एवं समन्वयित प्रयास अपरिहार्य छ। कामु प्रधान न्यायाधीशको सन्देशमा भनिएको छ, न्यायपालिकाले रणनीतिक योजना मार्फत चालेका सुधारका कार्यमा न्यायाधीश सरकारी वकिल तथा कानून व्यवसायी न्यायपालिकामा कार्यरत कर्मचारी लगायत सरकारवाला निकाय एवं संस्थाहरूको सकारात्मक सहयोग प्राप्त हुने अपेक्षा गरिएको छ। उहाँले संविधान कानून र न्यायका मान्य सिद्धान्त अनुरूप न्यायपालिकाले न्याय सम्पादन गर्दै आइरहेको पनि बताउनु भएको छ। न्यायपालिकाले न्यायिक सुधारलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले विक्रमसम्म 2061 सालदेखि रणनीतिक योजना तर्जुमा गरी क्रमिक रूपमा कार्यान्वयन गर्दै आएको जानकारी पनि उहाँले दिनुभएको छ। हाल 5 औं पञ्चवर्षीय रणनीतिक योजनाको कार्यान्वयनको क्रममा छ। आर्थिक वर्ष 81-82 उक्त योजनाको कार्यान्वयन सूचकहरू उत्साहजनक तथा सकारात्मक देखिएका छन्, जसबाट न्यायिक क्षेत्रका विभिन्न आयाममा महत्वपूर्ण उपलब्धिहरू हासिल भएका छन्। प्राप्त यी उपलब्धिहरूको संरक्षण संस्थागत सुदृढीकरण तथा सुधार प्रक्रियामा थप प्रभावकारिता अभिवृद्धि गर्न न्यायपालिका दृढतापूर्वक प्रतिबद्ध रहेको छ उहाँले भन्नुभएको छ। नेपाल प्रधान न्यायालय ऐन 2008 विक्रमसम्म 2009 साल वैशाख 26 गतेबाट लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख 26 को दिनलाई कानून दिवसको रूपमा मनाउने गरिन्छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनबारे कांग्रेस र एमाले बाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताउनुभएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभएको छ। अहिले 6 प्रदेशमा कांग्रेस एमाले बीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालन सम्बन्धी विषय दुई दलबीचकै छलफलको विषय हुने बताउनुभयो। हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं। अहिले कांग्रेस एमाले बीच संयुक्त सरकार छ। त्यसभित्र नेतृत्व आउने जाने वा सरकार सञ्चालन सम्बन्धी समझदारी कांग्रेस र एमाले बीचकै छलफलका विषय हुन्। कांग्रेस एमाले बाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन उहाँले भन्नुभयो। सभापति थापाले मध्य प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार मध्य प्रदेशमा कांग्रेस माओवादी तथा मध्य केन्द्रित दलहरू सम्मिलित सरकार यथावत रहनेछ। हामी मध्यमा माओवादी सहितका मध्य केन्द्रित दलहरूसँग संयुक्त सरकारमा छौं। सभापति थापाले भन्नुभयो त्यहाँ अहिले जे अवस्था छ त्यही अनुसार सरकार अगाडि बढ्छ। सभापति थापाले कांग्रेस र एमाले बीच सरकारको नीति तथा कार्यक्रम बजेट र नेतृत्व लगायतका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। प्रदेश सरकार सम्बन्धी उपसभापति विश्वप्रकाश शर्माले छलफल पार्टीका तर्फबाट गरिरहेको पनि उहाँले बताउनु भएको छ। सगरमाथा आरोहणको लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअगाडि सगरमाथामा वसन्तकालीन आरोहणको लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैपछि यस सिजनको आरोहणको लागि सगरमाथाको 4 शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो 4 शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहणका क्रममा 4 शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणको लागि नेपालका 30 वटा हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्।
उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ। मृगौला फेलियर रोगसँग संघर्षरत नृत्यकार तथा मोडल सूरज गुरूङलाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। तरेली सांस्कृतिक परिवार अन्तर्गत गठन गरिएको सूरज गुरूङ बचाउ अभियान समितिको अगुवाईमा संकलित रकम हस्तान्तरण गरिएको हो। हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत गुरूङका लागि संकलित सहयोग रकम उहाँका बुबा सोमबहादुर गुरूङ, आमा हरिमाया गुरूङ तथा दिदी मनमाया गुरूङलाई हस्तान्तरण गरिएको थियो। समितिका संयोजक एवं तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरूङ, प्रमुख अतिथि पक्राव प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य पद्मराज ढकाल, मानार्थ सदस्य तारा बहादुर गुरूङ लगायतले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै समिति संयोजक राजबहादुर गुरूङले हालसम्म समितिको अगुवाईमा 14,900 रूपियाँ संकलन भएको जानकारी दिनुभयो। साथै कमल गुरूङको पहलमा 67,272 रूपियाँ र हिमाली सांस्कृतिक परिवारको पहलमा 50,050 रूपियाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै हालसम्म कुल 15,18,177 रूपियाँ सहयोग हस्तान्तरण गरिसकिएको बताउनुभयो। उहाँले सहयोग आउने क्रम अझै जारी रहेको जानकारी समेत दिनुभएको छ। 2058 सालमा स्थापना भएको तरेली सांस्कृतिक परिवारले नयाँ कलाकार उत्पादन, लोकनृत्यको संरक्षण तथा सम्वर्धनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। कार्यक्रममा समितिका सदस्य एवं नृत्य निर्देशक साजन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन रविन गुरूङले गर्नुभएको थियो।

ढाका सांस्कृतिक कार्यक्रमको लागि नेपालको प्रतिनिधित्व गर्दै पोखराबाट बंगलादेश जाने सांस्कृतिक टोलीको विदाई गरिएको छ। शनिबार लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य पद्मराज ढकालको नेतृत्वमा बंगलादेशको राजधानी ढाका जाने 10 जनाको टोलीलाई विदाई गरिएको हो। टोलीमा ढकालसे जीवन दाहाल, राजबहादुर गुरूङ, सृष्टि गुरूङ, नमराज छेत्री, ब्राजिल तामाङ, पवित्रा गुरूङ, कमलबहादुर गुरूङ, दमाया गुरूङ, रोहित गुरूङ र मौसम गुरूङ रहनुभएको छ। लेखनाथ साहित्य प्रतिष्ठानको तर्फबाट सो टोली वैशाख 31 गते बंगलादेश प्रस्थान गर्नेछ। बंगलादेशमा रहेको नेपाली राजदूतावास र बंगलादेश नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा हुने नेपाल फेस्टिभलमा सहभागी हुन ढाका जान लागि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले जानकारी दिनुभएको छ। तरेली सांस्कृतिक परिवारका कलाकारहरू सहभागी सो टोली जेठ 5 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। ढकालको नेतृत्वमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक टोली ढाका जान लागेको हो। यसअगाडि पहिलो पटक 2079 साल र दोस्रो पटक सन् 2023मा नेपालको प्रतिनिधित्व गरेर बंगलादेश गएको संयोजक ढकालले जानकारी दिनुभएको छ। तरेली सांस्कृतिक परिवारले उहाँहरूको आज एक कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भएर निर्दोषको लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनुभएको छ। कानून दिवस 2083 को अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन नहुनेमा जोड़ दिनुभयो। विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ भन्ने पनि हामीले बिर्सन हुँदैन, राष्ट्रपति पौडेलले भन्नुभएको छ। त्यसैले सुशासन, अमन चयन, शान्ति, समृद्धि र मर्यादाको लागि विधि र थिति औजार र उपचार दुवै हुन् भनेर सम्झेर बुझ्ने पुनित दिनलाई नै कानून दिवसका रूपमा मनाइन्छ। कानून दिवसकै मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ, उहाँले भन्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानूनी राज्यको अवधारणा लगायतको लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको बताउनुभयो। नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकता अनुरूप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापन मार्फत छिटो छरितो न्याय सम्पादन गर्नुपर्छ, उहाँले भन्नुभएको छ। विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्य मान्यतामा क्षयीकरण हुन नदिए न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चितताको लागि कानून दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् भन्ने उहाँले शुभकामना दिनुभएको छ। कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव, कायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोल प्रसाद दरियाल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

0: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक एन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप समेत लगाउनु भएको छ। राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानको लागि 12 पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले 12 परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नुपरेको सूचना अधिकारी खमबहादुर प्रजाले जानकारी दिनुभएको छ। उहाँका अनुसार सुरुमा टर्कीमा बर्ड फ्लू देखिएको र त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराका प्रजाति, तित्रा 33 वटा, सेतो कालो टर्की 47 वटा, बट्टाई झण्डै 450 वटा नष्ट गरिएको कार्यालयले जनाएको छ। यस्तै फार्म नजिक राखिएका तिनीहरूको दाना पनि नष्ट गर्नुपरेको छ। अहिले फार्ममा चुना छर्किने, मल पुर्ने, आगोको ताप लगाउने लगायतका निर्मलीकरणका काम भइरहेको सूचना अधिकारी प्रजाले बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स। अनुपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुल सिन्हाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदय घात,
1: हाई ब्लड ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्भमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नुपर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-263-553-834।
4: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ। वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै तपाईँको सफलताको अभिन्न अंग बन्दै हामी एभरेस्ट ब्याङ्क दिगो दरिलो र विश्वासिलो।
5: सुवर्ण अवसर।
6: तपाई हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्युरोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
5: उपचार हुने रोगहरू
6: पायल, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
5: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
6: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
5: अपरेसन पश्चात दुखाइ कम हुने,
6: उपचार गरेपछि छिटो निको हुने,
5: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
6: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
7: फोन 061-590-162 590-163।
8: रिफ्रेशमेंट संगे न्यूट्रिशन दिन आयो मौसम
9: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
10: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
9: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
10: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। भिजिट www.landmarknepal.com।
11: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा, फोन नम्बर 0175 4558 577 903। मौकाको फाइदा उठाउनुहोस्।
12: बारी लाग्छ, बेजरको बारी लाग्छ।

SSKSC, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग रैण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको 126 श्रृंखलामा पत्रकार इतिहासकार लेखक अधिवक्ता मनोज घरती मगरका कृतिहरूमा आधारित रहेर मगर इतिहासदेखि भर्तीको फन्दासम्म विषयक परिचर्चा कार्यक्रम गरिएको छ। पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा लेखक मेजन पुनले मनोज घरती मगरका दुई पुस्तक मगर जातिको इतिहास र भर्तीको फन्दा किताबमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। लेखकले गोर्खा भर्तीले नेपाली समाजमा पारेको सकारात्मक नकारात्मक प्रभावसहित नलेखिएको इतिहासमाथि कलम चलाउनु भएको छ। कार्यपत्र प्रस्तुतकर्ता मेजनले भन्नुभयो, आदिवासी मतुवाली जातिका युवाहरूलाई उर्दी नै लगाएर मर्नकै लागि भर्ती गरिएको नीतिको बारेमा लेखकले थप तथ्य उजागर गरेका छन् उहाँले भन्नुभएको थियो। परिचर्चाकार मेजन पुलले अनुसन्धान गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको भए पनि लेखकले ती सबै चुनौतीलाई सामना गर्न तम तयार भई नलेखिएका र उत्खनन नगरिएका विषयमा कलम चलाएको बताउनुभयो। भर्तीको फन्दा केवल गोर्खा भर्तीको इतिहासमा सीमित छैन, यसले नेपाली समाज मगर गुरूङ राई लिम्बू लगायतका समुदायहरूको जीवन संस्कार संघर्ष र मनोविज्ञानलाई गहिरो रूपमा विश्लेषण गरेको छ। उहाँले भन्नुभएको छ, लाहुरे संस्कृतिको आकर्षण र त्यसका अन्तर्निहित पीड़ाहरूलाई ऐतिहासिक प्रमाण र जीवन्त कथन मार्फत प्रस्तुत गरिएको पुस्तकले स्थापित धारणा र विमर्शलाई नयाँ दृष्टिकोणबाट पुनर्विचार गर्न प्रेरित गरेको छ। उहाँले इतिहास तथा संस्कार र संस्कृति गरी दुई भागमा विभाजित मगर जातिको इतिहासले मगर जातिको इतिहास संरक्षणमा थप टेवा पुग्ने गरी लेखिएको हुँदा पुस्तक पठनीय भएको सुनाउनुभयो। मगर जातिको इतिहास पुस्तकको प्रकाशक हङकङ निवासी कविता थापा मगर हुनुहुन्छ भने 2071 सालमा प्रकाशित भर्तीको फन्दा पुस्तकको परिमार्जित दोस्रो संस्करणको प्रकाशन पीपल तुङ रिसर्च एण्ड डेभलपमेन्ट हब ललितपुरले गरेको हो। इतिहासकार एवं लेखक मनोज घरती मगरले गोर्खा भर्तीको इतिहासलाई केवल गौरव गाथाका रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास गरिएको बताउनुभयो। उहाँले मगर समुदायको लेख्य इतिहास परम्परा कमजोर रहेकाले मगर इतिहास दस्तावेजीकरणको लागि मगर जातिको इतिहास लेखिएको सुनाउनुभयो। नेपाल खुल्ला विश्वविद्यालयमा मगर स्टडीजका अध्यापक समेत रहनुभएका लेखकले त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा पीएचडी गर्दै हुनुहुन्छ। कार्यक्रममा उदय अमात्य रूद्र सन्देश मगर बुद्धि गुरूङ स्ट्रगल राणा विकास लुङ्गेली मगर लोचना अधिकारी मनोज सुवेदी नुनु राणा मगर कविता घरती मगर रोशन तलकोटे सिंह बहादुर गुरूङ लगायतले कार्यपत्रमाथि टिप्पणी र प्रश्न गर्नुभएको थियो। संस्थाका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खा भूतपूर्व सैनिकहरू नेपाल मगर संघका विभिन्न इकाइका प्रतिनिधिहरू कवि लेखक समालोचकको सहभागिता रहेको कार्यक्रमलाई संस्थाका सचिव ध्रुव केसीले सञ्चालन गर्नुभएको थियो। भारतको पश्चिम बंगालमा शुभेन्द्र अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू पाँचजना मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलोपटक सरकार बनाएको हो। यसअगाडि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको छ। ममता बनर्जीको तृणमूल कंग्रेसले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकारको गठनको बाटो खुलाउनु भएको छ। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइ अनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्याधिक रूपमा बढ़ेको छ, जसले धेरै

क्रिकेट संख्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 को प्रतियोगिता शुरू हुनेछ। छैटौं माउन्ट अन्नपूर्ण एससी स्पोर्टस फेस्टको समापन भएको छ। पोखराती नदीपुर भीसी मार्गमा रहेको विद्यालयले एससी परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सृजनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण एससी स्पोर्टस फेस्ट आयोजना गरेको हो। 3 दिनसम्म चलेको फेस्टमा छात्र भलिबल, छात्र छात्रा बास्केटबल र टेबल टेनिसका खेलहरू भएको विद्यालयका प्रिन्सिपल सहेन्द्र राज श्रेष्ठले बताउनु भएको छ। खेल अन्तर्गत छात्र बास्केटबलतर्फ रघु गंगाले उपाधि हासिल गर्दा माउन्ट अन्नपूर्ण ले दोस्रो स्थान प्राप्त गरेको छ। त्यस्तै छात्रा बास्केटबलतर्फ माउन्ट अन्नपूर्णले उपाधि हासिल गर्दा मर्दीखोलाले दोस्रो स्थान प्राप्त गरेको छ। छात्रतर्फको बास्केटबलको विजेताले 30,000 र उपविजेताले 20,000 रूपियाँ प्राप्त गर्दा छात्रतर्फको विजेताले क्रमशः 15,000 र 10,000 रूपियाँ पुरस्कार प्राप्त गरेको ईसीए डाइरेक्टर तेज बहादुर गुरूङले जानकारी दिनुभएको छ। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। नेपालमा उत्पादन हुन थाल्यो 4,296 मेगावाट बिजुली, 99% जनसंख्यामा पुग्यो बिजुलीको पहुँच, 12% चुहावट। विधिको शासनप्रति न्यायपालिका प्रतिबद्ध रहेको कामु प्रधान न्यायाधीश मल्लको भनाई, विचलित नभई संवैधानिक सर्वोच्चताको पक्षमा उभिन अपील। कांग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने कांग्रेस सभापति गगन थापाको भनाई, अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले लिए अनुमति, 1,07,40,00,000 रूपियाँ संकलन। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, विश्व तापक्रम वृद्धिको कारण समुद्री सतह तात्ने क्रम तीव्र र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोली विजयी स्कटल्याण्ड डीएलएस नियमको आधारमा 9 रनले पराजित। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: नसा तथा मनोरोग सम्बन्धी बिरामीहरूलाई खुसीको खबर। के तपाईँ लामो समयदेखि लगातार टाउको दुख्ने, राति निन्द्रा नलाग्ने, लगातार डर लागिरहने, आत्तिने, छटपटाउने, टोलाउने, लगातार बोलिरहने, छारे रोग, मृगी रोग, लगातार बेहोश हुने, अत्याधिक रक्सी सेवन तथा लागू पदार्थ सेवन, यौनिच्छामा कमी आउने, बेचैन भइराख्ने, बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता समस्या भएमा र नियमित उपचार गरे पनि निको नहुने समस्या छ? यदि छ भने
1: नसा तथा मनोरोग विशेषज्ञ मानसिक अस्पताल लगनखेलका पूर्व प्रमुख कन्सल्टेन्ट मोहन राज श्रेष्ठ लाखे पोखरा आउँदै हुनुहुन्छ। स्वास्थ्य लाभ लिनुहोला। बिरामी जाँच यही वैशाख 26 गते शनिबार बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली पालिखे चोक पोखरा। सम्पर्क नम्बर 061-581-871। मोबाइल नम्बर 98-434-32-29।
2: डिजिटल ठगीबाट बचौ।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि ओटीपी, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्रिला डेभलपमेन्ट बैंकको पहल

0: फोन पोइन्टसँग सधैँ रिवार्डेड।
1: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
2: अस्पताल भर्ना

0: ल्याब शुल्क र अन्य मेडिकल बिल सँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
1: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स,
0: शिखर इन्सुरेन्सको सहकार्यमा
1: अस्पताल खर्च सहाराले गर्छ।
0: ई सेवा सबै सधैँ सँगै।
2: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त
3: हुन्छ
4: हुन्छ।
2: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
7: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
6: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
7: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
8: रामु दाई, परिवारै लिएर हिँड्नु भएको छ त, टाढै हो कि क्या हो?
9: यसो बसी बियालो पनि हुन्छ, डीएस मर्दी हिमाल रेनबो ट्राउट तिर माछा लिन जान लागेको।
8: ए हो र दाई, अनि देवान सिंह मर्दी हिमाल रेनबो ट्राउट कहाँनिर छ र?
9: ल, तिमीलाई थाहा छैन र? ल सुन, उसो भए माछा पुस्ने गाउँपालिका वडा नम्बर 9 अजिब रौमा खुमै डाँडाको फेदीमा हिमालको मनोरम दृश्य हेर्दै रेनबो ट्राउटको फ्रेस माछा लिन पाइन्छ नि। झन् त्यहाँ त अरू ठाउँको ट्राउट माछा भन्दा पनि सस्तो र 2 केजी भन्दा बढी ट्राउट माछा अर्डर गरेमा होम डेलिभरीको पनि व्यवस्था रहेको छ नि। तिमी हामीलाई सजिलो र सुविधाको लागि यही पोखराको टेलिकमको पछाडि सयपत्री चोकमा आउटलेटको पनि सुविधा छ। तिमीलाई जति बेला ट्राउट माछा खान मन लाग्छ नि टुप्लुक्क उति बेलै उपलब्ध गराउँछ।
8: लौ न दाजु, कति राम्रो सेवा रहेछ, म पनि बुढालाई लिएर आइहाल्छु है।
9: नयाँ फर्म भएकोले ट्राउट माछा सुपथ मूल्यमा बिक्री वितरण गरिएको छ।
8: सम्पर्क मोबाइल 9856019218, 9808857710।
10: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
10: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
11: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
10: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
11: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग,
10: न्युरो सर्जरी सेवा,
11: बाल रोग,
10: नाक कान तथा घाँटी रोग,
11: मानसिक तथा स्नायु रोग,
10: प्रसूति तथा स्त्री रोग,
11: छाला यौन तथा कुष्ठ रोग,
10: नेत्र रोग,
11: दाँत तथा मुख रोग,
10: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
11: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
10: सुविधा सम्पन्न आईसीयु सेवा,
11: डिजिटल एक्स रे,
10: सिटी स्क्यान सेवा,
11: भिडियो एक्स रे, इको कार्डियोग्राफी,
10: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
11: फिजियोथेरापी, युरोफ्लोमेट्री,
10: केमोथेरापी,
11: सुरक्षित गर्भपतन सेवा,
10: होल बडी चेकअप, हेल्थ प्याकेज,
11: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आठ सृजना चोक कास्की।
10: फोन 061-572-648 572-849।
12: हेलो
13: हजुर नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
12: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
10: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
6: फिस्टल आईबीएम केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
14: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
6: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईबीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
14: साँच्चै हो र?
6: हे बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईबीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
14: हो त?
6: हत्तेरी हो नि, बरु आजै गइहालौ। पिस्टल आयुर्वेद केन्द्र, पिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
15: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ्स लाग्दा एकदम विचार पुर्याउनु नि, नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ, यो त सबैको विश्वासिलो पाइप हो।
16: सल्लाहकार
17: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
15: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
18: भर्ना खुल्यो।
10: पोखराको शैक्षिक क्षेत्रमा विगत 36 वर्षदेखि कक्षा शिशु स्याहारदेखि म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषयका साथमा कक्षा 11 र 12 सम्मको कक्षाहरू पठन पाठन भइरहेको पोखरा 15 नयाँ गाउँमा अवस्थित यस मेरीगोल्ड अंग्रेजी आवासीय माविमा शैक्षिक सत्र 2083 का लागि कक्षा नर्सरीदेखि कक्षा 9 सम्म नयाँ भर्ना खुल्यो। हाम्रा विशेषताहरू
18: 21औं शताब्दीको लक्ष्य र उद्देश्यमा आधारित शिक्षण सिकाइका लागि आराम कक्षा कोठा र स्तरीय फर्निचर सहितको आधुनिक भवन, योग्य अनुभवी र तालिम प्राप्त शिक्षकहरू, बाल मनोविज्ञानमा आधारित शिक्षण सिकाई, विज्ञहरूद्वारा रुटिन बेस आधारमा बाल बालिका र अभिभावकहरूका लागि काउन्सिलिङको व्यवस्था गरिएको तथा अतिरिक्त शिक्षण सिकाईलाई प्रभावकारी बनाउनका लागि आवश्यक सम्पूर्ण पूर्वाधारहरूको समुचित व्यवस्था गरिएको।
10: सुरक्षाका लागि कक्षा कोठा सँगै विद्यालय परिसरमा सीसी क्यामेरा जडान गरिएको छ। विस्तृत जानकारीका लागि मेरीगोल्ड अंग्रेजी आवासीय मावि, पोखरा 15 नयाँ गाउँ।
18: फोन 061-434-9000, मोबाइल 98-560-70-705।
19: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त यता।
16: यो ठुलो रुखको फेदमा बसौ।
19: हुन्न हुन्न, सट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
20: हो र?
19: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
20: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
19: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
20: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
19: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
23: विगत 22 वर्षदेखि निरन्तर प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद CTVT सम्बन्धन प्राप्त यस कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस पोखरामा
24: सर्टिफिकेट इन डेन्टल साइन्स,
25: सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी,
24: सर्टिफिकेट इन डायग्नोस्टिक रेडियोग्राफी
25: र डिप्लोमा इन फार्मेसीमा 3 वर्षीय कार्यक्रममा अनुभवी प्राध्यापकद्वारा स्वस्थ, शान्त एवं मैत्रीपूर्ण वातावरणमा अध्यापन गराइने।
24: हाम्रा विशेषताहरू आधुनिक प्रविधिबाट सञ्चालित उपकरण सहितको प्रयोगशाला,
25: कम शुल्कमा सहजै पढ्न र प्राविधिक जनशक्तिको उत्पादन।
23: कोर्सको बारेमा विस्तृत जानकारीका लागि कलेजमा सम्पर्क राख्न सकिनेछ।
25: एक्सेलेन्स इन टेक्निकल एजुकेसन, कान्तिपुर इन्स्टिच्युट अफ हेल्थ साइन्सेस, न्यू रोड, पोखरा। फोन 061-588-364-580-725।
26: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना, शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल, प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट, कम्प्युटर, टुरिज्म एन्ड होटल म्यानेजमेन्ट, नदीपुर पोखरा।
27: फोन 061-570-210-585-307।
26: Be the Galaxians, be the different. Dedicated to academic excellence since 1994.
23: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
28: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
23: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
28: यहाँ अत्याधुनिक 3 टेस्ला मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
23: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
28: भर्ना खुल्यो।
23: सबैका लागि सुलभ शुल्कमा गुणस्तरीय व्यवहारिक र प्रतिस्पर्धी शिक्षाका लागि सचेत अभिभावक र अनुशासित विद्यार्थीहरूको रोजाई बन्दै आएको पोखरा नयाँ बजार स्थित जीईएफ गेफ सेकेन्डरी इङ्ग्लिस स्कूलमा शैक्षिक सत्र 2083 लागि कक्षा नर्सरीदेखि कक्षा 9 सीमित सिटमा भर्ना खुलेको जानकारी गराउँदछौ। भर्ना फारम विद्यालय प्रशासनबाट वितरण भइरहेको छ।
28: विस्तृत जानकारीको लागि
23: 061-576-361 98461-5414 98460-1796
28: संस्थापक प्राचार्य जीईएफ गिफ्ट सेकेन्डरी इङ्ग्लिस स्कूल स्ट्रीट नम्बर 5 पोखरा 9 नयाँ बजार।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
28: भर्ना खुल्यो।
2: लिटिल स्टेप माबी सिमलचौर पोखरामा प्री स्कूलदेखि कक्षा 9 भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
2: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप माबी सिमलचौर पोखरा फोन 061-574-513-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 पूर्वान्न 4 खुला रहने जानकारी गराउँदछौ।
23: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप माभि, सिमलचौर पोखरा।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-06-11
1: निरन्तर 25 वर्षदेखि आफ्नै सुविधा सम्पन्न भवनबाट सेवारत गण्डकी प्रदेशकै उत्कृष्ट 100 सयको अत्याधुनिक उपकरण सहितको यस पिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली पोखरामा विशेषज्ञ डाक्टर एवं दक्ष जनशक्तिबाट बहिरङ तथा अन्तरङ सेवा सञ्चालन भइराखेको जानकारी गराउँदछौ।
2: विशेषज्ञ सेवाहरू
1: न्युरो सर्जरी, युरोलोजी, क्यान्सर रोग, मृगौला रोग तथा डायलोसिस सेवा, आँखा तथा रोग, पेट छाती तथा मुटु रोग,
2: डायबिटीज, थायराइड तथा अन्य हार्मोन सम्बन्धी रोग, शिशु तथा बाल रोग, प्रसूति तथा स्त्री रोग, परिवार नियोजन तथा सुरक्षित गर्भपतन सेवा, नसा तथा मनोरोग,
1: हाड जोड्ने, मेरुदण्ड तथा बात रोग, नाक कान घाटी रोग, छाला तथा यौन रोग, ल्याप्रोस्कोपी माध्यमबाट अपरेशन सेवा, फिजियोथेरापी, श्रवण यन्त्र सेवा हुनुको साथै 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब, फार्मेसी, एक्सरे, सिटी स्क्यान तथा एम्बुलेन्स सेवा, सादा तथा रंगीन भिडियो एक्सरे, मुटु र नसाको भिडियो एक्सरे, भिडियो इन्डोस्कोपी, भिडियो इइजी तथा पीएफटी सेवा,
2: आईसीयू, एनआईसीयू सेवा, प्रत्येक महिना निशुल्क प्लास्टिक सर्जरी क्याम्प र प्रत्येक महिनाको 5 गते खोप सेवा प्रदान गर्दै आइरहेको जानकारी गराउँदछौ।
1: क्रिस्टल हस्पिटल एन्ड रिसर्च सेन्टर प्राली, पोखरा 4 गैरापाटन, फोन 061-577-553-578-9909।
3: ओहो, नेपाल टेलिकमले त वार्षिक उत्सवमा पोखरा वासीको लागि अफर नै अफर ल्याएको छ नि।
4: के ल्याएर अफर?
3: सुन न, अब विद्यार्थीलाई सस्तोमै हाई स्पिड फाइबर इन्टरनेट अनि 100 Mbps वा सो भन्दा माथिको वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई घरको कुना कुनामा फुल नेटवर्कको लागि अत्याधुनिक वाइफाई 6 र एक्सेस पोइन्टको सुविधा।
4: ए, अनि त्यो नयाँ एनटी एप बाटे सबै प्याकेज लिन मिल्ने पनि त भनेको छ नि, होइन?
3: हो त, अझै कार्यालय पुगेर फोटो खिची फेसबुकमा सेयर गरे क्लिक सेयर एन्ड विनबाट आकर्षक उपहार पनि जित्न सकिने, अनि 22 सरकारी विद्यालयमा त एआई र साइबर सुरक्षाको विशेष क्लास नै चल्दैछ रे।
4: वाह, प्रविधि पनि, शिक्षा पनि र उपहार पनि।
3: नेपाल टेलिकमको 22 वार्षिक उत्सवको विशेष अवसर, हामी सँगै जोडिनुहोस्। डिजिटल नेपालको यात्रामा अघि बढ्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
2: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग, बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा, व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
2: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी, राहतकारी हेरचाह,
2: केयर गिभर हेरचाहकर्ता, घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
2: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर, सिमलढुङ्गा, पोखरा, निभा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-569-2-77।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस?
7: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-48-082, 98-461-48-082।

0: छोरा छोरी भर्ना गर्ने बेला भइसक्यो। आफू भने कुन स्कुलमा भर्ना गर्ने, नि त गर्नै सके होइन।
1: स्कुल भनेको शिक्षा मात्रै होइन, संस्कार पनि हो। स्कुल भनेको पढाइ मात्र होइन, स्वस्थ हुर्काई पनि हो। त्यसैले असल संस्कार र आनी बानी भएको स्कुल रोज्नु पर्छ क्या।
0: अहिलेको समयमा त्यस्तो स्कुल कहाँ छ र?
1: बीएम मन्टेश्वरी एन्ड ब्लिस मिमोसा स्कुल रानीपोवा छ नि।
2: सफा, स्वच्छ अनि सुन्दर वातावरणमा रचनात्मक शैक्षिक क्रियाकलाप एवं खेलहरू, पौष्टिक आहार, अनुभवी एवं दक्ष शिक्षक शिक्षिका सहित अडियो भिडियोको माध्यमद्वारा अन्तर्क्रियात्मक सिकाइ, बाल मैत्री वातावरणबाट पढाइ हुने अनि विद्यालयको सुरक्षा प्रणाली व्यवस्थित गर्नका लागि विद्यार्थीहरूको गतिविधिलाई अवलोकन गर्नका लागि सीसीटीभी पनि जडान गरिएको छ नि।
3: हजुर, तपाईँहरू पनि आफ्नो नानी बाबुहरूको भविष्यको लागि बीएम मोन्टेसोरीमै जानुहोला।
2: बीएम मोन्टेसोरी एन्ड एलिमेन्ट्री स्कुल रानीपौवा पुरानो धारबाट सीटीभी फुलबारी जाने बाटोमा।
1: फोन 061-578-788 98-461-17-230।
4: आवर स्कुल्स मोटो इज प्ले, लर्न, ग्रो एन्ड अचीभ।
5: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको सोरुम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित सोरुम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो, घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
0: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
0: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स, नेपालस नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
10: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा।
11: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति।
10: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ।
11: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
10: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सम्पूर्ण ओपिडी सेवा,
10: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया बिन्दुको बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
11: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
10: रेटिना सम्बन्धी जाँच एवं उपचार,
11: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
10: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
11: आँखा छर्केको सिधा पार्ने सर्जरी,
10: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
11: लेजर सर्जरी सम्बन्धी सेवा,
10: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
11: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
10: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यास्टिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
11: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
10: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार,
11: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा,
12: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ।
10: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219।
11: स्वस्थ आँखा स्वच्छ दृष्टि। बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ रूपाको।
13: टाइम चेक।
14: यति बेला साँझको 7 बजेको छ।
15: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
16: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने क्षमा।
9: 93.4 गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
17: एबुडा हामीले लघु वित्तबाट लिएको ऋण त बिना हुने भएछ नि।
18: होइन, कसले भन्यो?
17: गाउँभरि हल्ला चलिरहेछ त।
18: अरे हल्लाको पछि लागेर नि हुन्छ कहीँ, कागले कान लग्यो भन्दैमा कागको पछि लाग्ने त। एकचोटि त्यो दिन सम्झौँ त बुढी, हामी पैसा नभएर फिटी फिटी हुँदा यही लघु वित्तले कर्जा दिएको होइन र? आफन्तले पनि नगरेको सहयोग गरेको लघु वित्तको ऋण तिर्दिन भन्दा त हामीलाई पाप लाग्छ। सबैलाई ढाँटे पनि आफ्नालाई त कसरी पो ढाँट्न सकिन्छ र बुढी?
17: कस्तो मन छाने कुरा गर्यो बुढा, खोला तरेपछि लौर बिर्सन त भएन नि। हामीले समयमै लघु वित्तको ऋण तिर्नुपर्छ।
18: हो त, अहिले समयमै किस्ता तिरेपो पछि दुःख पर्दा फेरि कर्जा लिन पाइन्छ। त्यसैले हल्लाको पछि लाग्नु भन्दा ऋण तिर्नु नै बुद्धिमानी हुन्छ।
17: हो नि, अब यो कुरा सबैले बुझ्नु पर्छ।
19: सदस्य बनौ, बचत गरौ, कर्जा लिऊ, समयमै तिरौ र असल नागरिकको पहिचान बनाऊ।
20: आजको बचत भोलिको भविष्य, तपाईँको भविष्य सुनौलो बनाउने डिप्रोक्सको उद्देश्य।
19: डिप्रोक्स लघु वित्त वित्तीय संस्था लिमिटेड।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले

0: बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
2: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड। 25 वर्षको विश्वास गति छ अपार। 1 GBPS सम्मका प्याकेजको बहार। स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै

सँग हरू जिन्दगीमा कयौं सिसिस गए, कयौं बसन्त आए, आएनन् खुसीका रङहरू जिन्दगीमा। कस्तो मजाको वीरेन्द्र साईजीलाई धेरै धेरै धन्यवाद छ यो गजबको मुक्तको लागि। हामी यसरी नै जुटिरहेका छौँ, पक्कै पनि जीवनमा हर्ष उमङ्गहरू बिस्तारै आउँछ र हामीले पर्खन सक्नुपर्छ, र पर्खन सक्यौँ भने पक्कै एक दिन न एक दिन पर्खाइको फल पनि मिठो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ है। प्रसङ्गले मुक्तकले यो कुरा आइहाल्यो। तपाईँ हामीलाई सुनिरहनु भएको छ 93.4 मेगाहर्जमा। धेरैभन्दा धेरै मुक्त पस्कने हाम्रो अभियान रहिरहे रहेको छ। यति बेलाको क्रममा म मुक्त वाचन गर्छु। गजबको मुक्तक छ, मलाई गजबका लाग्छन् सबै मुक्तकहरू। मजा मजाका प्रसङ्गका मुक्तकहरू छन्। यति बेला म फेरि मुक्तक वाचन गर्छु। विजय घिमिरे विफलको मुक्तक वाचन गर्छु। केही शस्त्र अस्त्र चलाई तिम्रो बनाइदेऊ, कति वस्तु मुटु जलाई तिम्रो बनाइदेऊ। केही शस्त्र अस्त्र चलाई तिम्रो बनाइदेऊ, कति बस्नु मुटु जलाई तिम्रो बनाइदेऊ। अरूको भएर बाँच्छु भन्दा झन सकस भयो, बिन्ती भगवान अब मलाई तिम्रो बनाइदेऊ। कस्तो मजाको, अरूको भएर बाँच्न गाह्रो भयो, बिन्ती भगवान अब मलाई तिम्रो बनाइदेऊ। यो मिठो मुक्तकको लागि धेरै धेरै धन्यवाद छ यहाँलाई यो सुन्दर मुक्तकको लागि। तपाईँ हामीलाई यसरी नै मुक्तक यात्रामा गजब गजबका मुक्तक सँग सुनिरहनु भएको छ, धेरै आभार छु म, आभारी छु म। एकैछिन भने व्यापारिक विश्राममा जान्छौँ र एकैछिनमा आइहाल्छौँ।

0: अब झन्झट लिनै पर्दैन, यी सेवाबाटै सजिलै बसको टिकट काटी ढुक्कसँग यात्रा गर्नुहोस्। बस टिकट अब सजिलै यी सेवाबाटै, यी सेवा सबै सधैँ सँगै।
1: पारस्परिक साथ, सहयोग र दृढ विश्वासको 3 दशक भन्दा लामो हाम्रो सहयात्रा, तपाईँका हरेक सपना साकार पार्न तत्पर हाम्रो दरिलो साथ, वृहत सञ्जाल र सेवाको विविधताले पल पलमा तपाईँको विश्वास जित्दै, तपाईँको सफलताको अभिन्न अङ्ग बन्दै हामी एभरेस्ट ब्याङ्क, दिगो दरिलो र विश्वासिलो।
2: डिजिटल ठगीबाट बचौं।
3: हिजो आज डिजिटल रूपमा हुने ठगीका घटना बढेका छन्। बैंकको KYC विवरण अपडेट गर्ने लगायतका विभिन्न बहानामा फोन गरेर वा मेसेजमा लिंक पठाएर ठगीको प्रयास भइरहेको पाइएको हुँदा आफ्नो OTP, पिन नम्बर, पासवर्ड जस्ता गोप्य नम्बरहरू कसैलाई पनि नदिनुहोला।
2: ध्यान दिनुहोला, बैंकले कहिले पनि OTP, पिन नम्बर, पासवर्ड जस्ता नम्बरहरू माग्दैन।
3: वित्तीय सचेतनाका लागि साङ्ग्री डेभलपमेन्ट बैंकको पहल।
4: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
5: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भर पर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
4: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
5: शिखर इन्स्योरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ।
5: ई सेवा सबै सधैँ सँगै।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इजी बुकिङ गर्न, सिट छान्न, टिकट काट्न इजी। न लाइन बस्नु पर्ने, न त कुर्नै पर्ने। मोबाइलमै टिकट डिजिटल नै मिल्ने। माइक्रोबस वा हायस, सबै आफ्नो चोइस। अब जानै पर्दैन टिकट काउन्टर, बस टिकट काट्न ई सेवा नै बेटर।

0: चुरा किनी दिन्छु।
1: बोली पर्सी मन फाटे छपकाएर जानु दुबै तिर धार भएको चुरा किनी दिन्छु।
0: मुक्तकको उत्थान प्रवर्धन र लेखन अभियानका लागि रेडियो अन्नपूर्णको एउटा विशेष प्रस्तुति
1: कार्यक्रम मुक्तक यात्रा। पश्चतापले जलेर मन रुँदा के गरौं, आफ्नै धड्कन आफ्नै वशमा नहुँदा के गरौं। पश्चतापले जलेर मन रुँदा के गरौं, आफ्नै धड्कन आफ्नै वशमा नहुँदा के गरौं। हतियारको प्रहार बरु छल्न सकिन्थ्यो नि, वचन बाँडले मुटु भित्रै छुँदा के गरौं। यो गजबको मुक्तक सँगै स्वागत छ यहाँलाई। शान्ति र विकासको लागि संसार तपाई सुनिरहनु भएको छ 93.4 MHz कार्यक्रम मुक्तक यात्रा। आदरणीय साहित्यकार मुक्तककार लक्ष्मी थापा हान्तिदीको यो गजबको मुक्तकबाट आजको मुक्तक यात्राको विज्ञापनी विश्राम लगत्तै मैले यहाँलाई स्वागत गरिरहेकी छु। तपाईँ हामीलाई सुनिरहनु भएको छ, मैले धेरै भन्दा धेरै मुक्तक वाचन गर्न कोसिस गरिरहेकी छु। यति बेलाको क्रममा सरोज संगम रावल दाजुको गजबको मुक्तक वाचन गर्छु है त। यी रंगीन सपनाहरूको दौड धुप मारामार छ, एक दिन त पुगिएला गन्तव्यमा किन हतार छ। यी रंगीन सपनाहरूको दौड धुप मारा मार छ, एक दिन त पुगिएला गन्तव्यमा किन हतार छ। अन्धकार हटेर उज्यालो बिहान आउला पक्कै, त्यसैले जिन्दगीले दिने चुनौतीहरू स्वीकार छ। पक्कै पनि जिन्दगीले दिने चुनौतीहरू स्वीकार छ भन्दै हुनुहुन्छ। पक्कै पनि हामीले हरेक चुनौती स्वीकार्नु पर्छ र ती चुनौतीहरूसँग डराउनु हुँदैन। मुक्तकले यसरी एउटा मोटिभेसनको काम पनि यहाँ गरिरहेको छ। धेरै धेरै धन्यवाद छ सरोज संगम रावल दाजुलाई यो सुन्दर भन्दा सुन्दर मुक्तकको लागि। म्याग्दीका स्रष्टा अहिले काठमाडौँमा प्रदेशमा हुनुहुन्छ, प्रवासमा हुनुहुन्छ। सुन्दर भन्दा सुन्दर मुक्तक वाचन गरे मैले र प्रवासकै प्रसंगमा अमेरिकामा हुनुहुन्छ शिव पलासज्यूको मुक्तक वाचन गर्छु म। गजबको गीतहरू उहाँका अझै गजब लाग्छन् मलाई, सँगसँगै मुक्तक र बढी भिन्न भाव अटाउने उहाँका मुक्तकहरू के विशेष लाग्छन् मलाई। देशले राहदानी दिएकै हो, हामीले लिएकै हो, परदेशमा बस्दा पनि त घर देश सम्झिएकै हो। देशले राहदानी दिएकै हो, हामीले लिएकै हो, परदेशमा बस्दा पनि त घर देश सम्झिएकै हो। अरब गई बेल्चा हाल्यौ कि अमेरिकामा घण्टा, कुनै भिन्नता छैन ए मित्र आखिर बेचिएकै हो। कस्तो मजाको, पक्कै पनि हामी बेचिएकै हौ, चाहे त्यो अमेरिका होस् चाहे त्यो खाडीमा होस्। यो समानान्तर छ हाम्रो पसिना र हाम्रो मेहनतमा, फरक यति हो देश फरक छ, फरक यति हो कि अलिकति लगानी फरक छ र हाम्रो धारणा फरक छ। पक्कै पनि आखिर बेचिएकै हो। कस्तो मजाक मजाको मुक्तक, महँगोमा बेचिएको या सस्तोमा बेचिएको तर बेचिएकै हो। धेरै धेरै धन्यवाद छ शिव पलासज्यूलाई यो गजबको मुक्तकको लागि। तपाईँ हामीलाई सुनिरहनु भएको छ र तपाईँ हामीलाई मुक्तक पठाउनु हुनको लागि पनि म अनुरोध गर्दछु। पक्कै पनि कुनै दिन यस्तो थियो कि मुक्तकहरू सामाजिक सञ्जालको कम प्रयोग गरिन्थ्यो, आजभन्दा 12-13-14 वर्ष अगाडि। हामी त मुक्तक यात्रामा जोडिएको धेरै लामो समय भइसकेछ। मुक्तक यात्राले चाहिँ आफ्नो यात्रा प्रारम्भ गरेको त लगभग 18-19 वर्षै भइसक्यो र यो बीचमा हामीसँग यस्तो गजबको अनुभवहरू छ र कुनै दिन हामीले त्यो होइन रेडियोमा पुगेर हप्ताको 2-3 पटक हामीले त्यो चिठीहरू कलेक्ट गर्थ्यौँ। चिठीमा कस्तो मजा मजाको मुक्तकसँग अनि हामीलाई सुझाव हामीलाई प्रतिक्रियाहरू आउँथ्यो होइन, त्यो आफ्नै हातले लेखेर पठाइएका ती प्रतिक्रियाहरू सुझावहरू पढ्थ्यौँ, मुक्तक पढ्थ्यौँ अनि हामीले पनि केही मुक्तकहरूको बारेमा चाहिँ हामीले पनि केही सुझावहरू जानेको सकेको दिन्थ्यौँ। त्यही प्रसङ्गमा मैले सुरज पराजुलीजीले हामीलाई मुक्तकहरू पठाउनुहुन्थ्यो हातले लेखेर, अनि म आफै कुनै दिन मुक्तक यात्रामा मुक्तक पठाउने मान्छे होइन, म आफै यहाँ आज तपाईँसँग बोलिरहेकी छु। कस्तो मिठो अनुभव थियो त्यति बेलाको र जुन आनन्द त्यो तपाईँहरूको पत्र पढ्नुमा त्यो मुक्तकहरू हातले सुमसुम्याउनुमा थियो नि, आज सामाजिक सञ्जालमा ती मुक्तकहरू तिनै मुक्तकहरू आँखाले हेर्नुमा त्यति धेरै मजा चाहिँ आउँदैन। ठिकै छ, हामीले प्रविधिलाई स्वीकार्नुपर्छ र यो फड्कोलाई स्वीकार्नुपर्छ र हामी पनि यो प्रविधिबाट फाइदा उठाउनु पक्कै पनि फाइदा उठाइरहेका छौँ, सहजता महसुस गरिरहेका छौँ, त्यो त आफ्नो ठाउँमा छँदैछ। यति बेलाको क्रममा मलाई फेरि वाचन गर्न मन लाग्यो शिव पलास ज्यूकै मुक्त, स्याङ्जाका स्रष्टा, स्याङ्जाली स्रष्टा, स्याङ्जा घर उहाँको र अहिले अमेरिकामा हुनुहुन्छ। गेटमा मान्छे रोक्न परे यो ज्यान हाजिर छ है, कुर्सी ब्यानर बोक्न परे यो ज्यान हाजिर छ है, गेटमा मान्छे रोक्न परे यो ज्यान हाजिर छ है, कुर्सी ब्यानर बोक्न परे यो ज्यान हाजिर छ है, मञ्चमा बसी खाजा ओढी हजुर बरबराउँदा जोरले टेबल ठोक्न परे यो ज्यान हाजिर छ है। कस्तो मजाको, पक्कै पनि मलाई त कस्तो व्यङ्ग्य लाग्छ, कस्तो मजाको व्यङ्ग्य लाग्छ। धेरै धेरै आभार छ शिव पलासजीलाई यो गजबको मुक्तको लागि, तपाईँ हामीलाई सुनिरहनु भएको छ 94.4 MHz मुक्तक यात्राको बसाईमा। लगभग विदा माग्नु पर्ने बेला भइसकेको छ, सुनेर साथ दिनुभयो धेरै धेरै धन्यवाद छ। प्रविधि कक्षबाट साथ दिनुहुने आर्यन थापाज्यूलाई धन्यवाद छ। आगामी दिनमा फेरि मुक्तक यात्रामा तपाईँका मुक्तक सँगै भेट्ने वाचा सहित आजको लागि मुक्तक यात्राबाट विदा माग्छु। शुभरात्री।

होइन कसको अनि कस्तो छु? नेपाल लाइफ इन्सुरेन्स 2500 वर्षमा प्रवेश गरेको अवसरमा बेटी बिमा लेख नवीकरणमा लाग्ने विलम्ब शुल्कमा 50% छुट छ है। यति धेरै छुट पाइँदैन फेरि? भुक्तानी गरौ ढिला नगरी। थप जानकारीका लागि नेपाल लाइफ इन्सुरेन्सको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस्।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: लिटिल स्टेप मावि सिमलचौर पोखरामा प्री स्कुलदेखि कक्षा 9 सम्म भर्ना खुलिसकेको छ।
2: हाम्रा विशेषताहरू
1: आधुनिक ल्याब सुविधा, स्मार्ट डिजिटल बोर्ड मार्फत अध्यापन गराइने, छात्रवृत्ति तथा होस्टेलको व्यवस्था। गुणस्तरीय शिक्षाको लागि आजै सम्पर्क गर्नुहोला। थप जानकारीको लागि लिटिल स्टेप मावि सिमलचौर पोखरा फोन 061-574-0352-552-796। पुनश्च विद्यालय प्रशासन बिहान 9 बजेदेखि पूर्वान्न 4 बजेसम्म खुला रहने जानकारी गराउँदछौ।
3: प्राचार्य पम्फा गुरुङ, लिटिल स्टेप मावि सिमलचौर पोखरा।

0: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न झाउँ रूपाको।
2: टाइम चेक।
3: यति बेला रातिको 9 बजेको छ।
4: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: नमस्कार, राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 MHz अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो पात्रको एप र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। द्वितीय सरकारको भएर महाभियोगको डरबाट बाहिर निस्कन न्यायकर्मीहरूलाई कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आग्रह, लड़ाई अझै बाँकी भएको उल्लेख। नेपाली कांग्रेसमा बढ्दै देउबा समूहको सक्रियता, प्रदेश बेलाबाट शक्ति एकत्रित गर्ने रणनीति। नेपालमा उत्पादन हुन थाल्यो 4296 MW बिजुली, 99% जनसंख्यामा पुग्यो बिजुलीको पहुँच, 12% चुहावट। कांग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने कांग्रेस सभापति गगन थापाको भनाई, अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले लिए अनुमति, 1,07,40,00,000 रूपियाँ संकलन। पर्यटकीय गाउँ लाङमा सिनेमा सम्वाद कार्यक्रम आयोजना, चलचित्रका विभिन्न विषयमा गहन छलफल। भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, विश्व तापक्रम वृद्धिको कारण समुद्री सतह तात्ने क्रम तीव्र, र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोली विजयी, स्कटल्याण्ड डीएलएस नियमको आधारमा 9 रनले पराजित। ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने। सर्वोच्च अदालतको कायम मकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकारको डर र प्रभावमा न्याय सम्भव नहुने बताउनु भएको छ। 74 कानून दिवसको अवसरमा शनिबार सर्वोच्च अदालतले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले दुई तिहाई बहुमतको सरकारको डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न सम्पूर्ण न्यायकर्मीहरूलाई आह्वान समेत गर्नुभयो। म हाम्रा सबै न्यायाधीशलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाईको सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभाका अध्यक्षसहित उपस्थित कार्यक्रममा उहाँले भन्नुभयो, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आह्वान गर्दछु। आफू कानून व्यवसायी हुँदादेखि नै जीवनभर विभेद र अन्याय विरूद्ध लड्दै आएको चर्चा गर्दै उहाँले भन्नुभयो, लड़ाई अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा दियोस्। उहाँले अहिलेको अवस्थालाई गम्भीर र कहाली लाग्दो भन्दै यस्तो अवस्थामा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि सबैलाई एकजुट हुन आह्वान समेत गर्नुभयो। म आफ्नो जीवनभर विभेद र अन्याय विरूद्ध लडे, कानून व्यवसाय हुँदादेखि नै लड़ाई अझै बाँकी नै छ। सक्षम, स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी सबैलाई आजको दिनले थप प्रेरणा दियोस्, कायम कायम प्रधान न्यायाधीश मल्लले भन्नुभयो। यस गम्भीर र कहारी लाग्दो घड़ीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संचार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु उहाँले भन्नुभएको छ। उहाँले राज्यका समस्त अंगहरूको फेरि पनि मधुर पुनर्मिलन हुने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउबाको समूह प्रदेश भेलाको तयारीमा जुटेको छ। पार्टीले केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मार्फत प्रदेश स्तरीय कार्यक्रमहरू सञ्चालन गरिरहेको बेला देउबा समूह आन्तरिक रणनीति तय गर्न प्रदेश भेला गर्ने तयारीमा जुटेको हो। देउबा समूहको नेतृत्व गरिरहेको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले 7 वटै प्रदेशमा प्रदेश स्तरीय भेलाको तयारी भइरहेको जनाएको छ। देउबा निकट नेता मीन विश्वकर्माले विचार समूहमा रहेका नेताहरूलाई एकताबद्ध राख्दै आन्तरिक छलफललाई प्रभावकारी बनाउन भेला आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ। उहाँको भनाई अनुसार देउबा समूहले प्रदेश स्तरीय भेला आयोजना गरेर आसन्न 15 महाधिवेशनको तयारी गरिरहेको छ। विचार समूहको प्रदेश स्तरीय भेलाको उद्देश्य पार्टी संगठन सुदृढ बनाउने, 15 महाधिवेशनको तयारी अघि बढ़ाउने र निराश बनेका साथीहरूलाई पुनः सक्रिय र एकताबद्ध बनाउने हो, विश्वकर्माले भन्नुभएको छ। वर्तमान राजनीतिक अवस्था र मुलुकको दिशाबारे साझा बुझाइ बनाउँदै अब कसरी अगाडि बढ़ने भन्ने विषयमा पनि प्रदेश स्तरीय भेलामा छलफल हुने उहाँले बताउनुभयो। देउबा समूहले प्रदेश स्तरीय भेलाको लागि कोशीमा कृष्ण प्रसाद सिटोला र मधेसमा आनन्द प्रसाद ढुंगानालाई समन्वयको जिम्मेवारी दिएको छ। यस्तै गण्डकीमा मेखलाल श्रेष्ठ, बागमतीमा प्रकाश मानसिंह र डाक्टर प्रकाश रणमहतले समन्वय गरिरहनु भएको छ। नेता विश्वकर्माका अनुसार लुम्बिनीमा निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौर, कर्णालीमा पूर्व मुख्यमन्त्री जीवन बहादुर साई र सुदूरपश्चिममा एनपी साउदलाई जिम्मा दिएको छ। देउबा समूहले प्रदेश स्तरीय भेलाको शुरूआत कोशी प्रदेशबाट गर्नुभएको छ। कोशी प्रदेशको भेला 29 वैशाखमा विराटनगरमा आयोजना गरिने नेता विश्वकर्माले जानकारी दिनुभएको छ। सुदूरपश्चिममा समूहको भेला आयोजना गर्ने विषयमा बिहिबार काठमाडौँमा प्रदेश सभापति वीरबहादुर बलायर, नेताहरू एनपी साउद र रमेश लेखक बीच छलफल भएको छ। उक्त छलफलमा काँग्रेसका इलाइका सभापति नारायण भट्ट, कञ्चनपुर सभापति पदम बोगटी र डोटी सभापति नरेन्द्र बहादुर सिंह उपस्थित हुनुहुन्थ्यो। कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले प्रदेश स्तरीय भेलाको तयारी भइरहेको जानकारी दिनुभएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा सहभागी नेताहरू भएका थिए। गण्डकी प्रदेश स्तरीय भेलाको तयारीका लागि निवर्तमान केन्द्रीय सदस्य गुरू बरालले सूचना नेताहरूलाई पठाइरहनु भएको छ। नेता बराल मार्फत सूचना पाएका एक नेताले दिएको जानकारी अनुसार पोखराको राष्ट्र बैंक चोकमा छलफलको लागि भोलि आइतबार समय तय गरिएको छ। नेता बरालले प्रदेश स्तरीय भेलाको तयारीबारे छलफल गर्न बोलाइएको पुष्टि पनि गर्नुभएको छ। बरालले बैठकमा गण्डकी प्रदेशका निवर्तमान केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिहरू, प्रदेश कार्य समितिका पदाधिकारीहरू, प्रदेशसभा सदस्यहरू, प्रदेशसभा र प्रतिनिधि सभामा उम्मेद्वार बनेकालाई बोलाइएको जानकारी दिनुभएको छ। नेता प्रकाशमान सिंहको चाक्सीबारी स्थित निवासमा बुधबार सम्पन्न देउबा समूहको छलफलले बागमती प्रदेश स्तरीय भेला बोलाउने निर्णय गरिएको छ। बागमती प्रदेश स्तरीय भेला 30 वैशाखको लागि तय गरिएको नेताहरूले बताएका छन्। उनीहरूका अनुसार भेला बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा दिउँसो 1 बजेबाट शुरू हुनेछ। पार्टीलाई एकताबद्ध बनाउन बागमती प्रदेश स्तरीय वृहत भेला आयोजना गर्ने निर्णय गरिएको देउबा पक्षीय नेताहरूको भनाइ छ। यसअगाडि निवर्तमान कार्यवाहक सभापति खड्काले 15 वैशाखमा 2 दिने भेला बोलाउनु भएको थियो। भेलामा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्य समितिका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरू सहभागी थिए। उता पार्टीले प्रशिक्षण प्रतिष्ठान मार्फत सातै प्रदेशमा प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला गरिरहेको छ, जस अन्तर्गत कैलालीको धनगढ़ीमा 26 र 27 वैशाखमा सुदूरपश्चिम प्रदेश स्तरीय भेला तय भएको छ। यस्तै 28 र 29 वैशाखमा कर्णाली प्रदेश स्तरीय भेला सुर्खेतमा हुँदैछ। 31 वैशाख र 1 जेठमा गण्डकी प्रदेश स्तरीय भेला पोखरामा तथा 4 र 5 जेठमा बागमती प्रदेश स्तरीय भेला काभ्रे पलाञ्चोकको धुलीखेलमा हुने कांग्रेसले जनाएको छ। त्यसैगरी मध्य प्रदेशको भेला 6 र 7 जेठमा महोत्तरीको बर्दिवासमा, कोशी प्रदेशको 8 र 9 जेठमा सुनसरीको लौकही तथा लुम्बिनी प्रदेशको त्रिलोत्तमामा 14 र 15 जेठमा आयोजना गरिने भएको छ। मुलुकको कुल ऊर्जा जड़ी क्षमता 4296 मेगावाट पुगेको छ। नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युतको आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। परीक्षणमा रहेका आयोजना र वैकल्पिक ऊर्जाको स्रोतबाट उत्पादित बाहेक 4296 मेगावाट क्षमता निर्धारण भएको हो। चालू आर्थिक वर्षको अन्त्यसम्म कुल जड़ी क्षमता 4500 मेगावाट माथि पुग्ने मन्त्रालयले प्रक्षेपण गरेको छ। हाल निर्माणको क्रममा 3000 मेगावाट क्षमताका आयोजना छन् भने निर्माणमा जान तयारी अवस्थामा रहेका आयोजनाको क्षमता पनि समान रहेको मन्त्रालयले जनाएको छ। हालसम्म 66 केभी भन्दा माथिका करिब 7360 सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएका छन्। यस्तै 14323 एमबीए क्षमताको सब स्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केभी क्षमताको करिब 8225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3308 एमबीए क्षमताको सब स्टेशन निर्माण भएका छन्। सरकारको पहल र सक्रियता, नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरेको विशेष अभियानको कारण देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। प्राविधिक चुहावटलाई क्रमशः घटाउँदै लैजाने लक्ष्य राखिएको छ। सब स्टेशनको क्षमता विस्तार, प्रसारण लाइनको स्तरोन्नति तथा प्राविधिक उपाय अवलम्बन गर्दै चुहावट क्रमशः घटाइने मन्त्रालयले स्पष्ट पारेको छ। यसैगरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा बराबर पुगेको छ। हालसम्म राष्ट्रिय विद्युत प्रणाली र वैकल्पिक ऊर्जाको स्रोतबाट विद्युतमा पहुँच प्राप्त जनसंख्या 79% बराबर पुगेको छ। हालसम्म विद्युत निर्यात 2918 गिगावाट प्रति घण्टा छ भने विद्युत आयात करिब 590 गिगावाट घण्टा भएको छ। हालसम्म सौर्य विद्युत उत्पादन क्षमता 62.7 मेगावाट पुगेको छ। लघु तथा साना जलविद्युत आयोजनाबाट 55.3 मेगावाट बराबर विद्युत उत्पादन भएको छ। सिंचाईतर्फ हालसम्म सिंचाई सुविधा 15,87,910 हेक्टर जमीनमा पुगेको मन्त्रालयले जनाएको छ। सिंचाई योग्य जमीनमध्ये 5,32,090 हेक्टरमा भने वर्षभरिमा सिंचाई सुविधा उपलब्ध रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले विवरणमा उल्लेख गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रदेश सरकार गठनबारे कांग्रेस र एमाले बाहेक अन्य समीकरण बन्ने सम्भावना नरहेको बताउनु भएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले प्रदेश सरकारको विषयमा अनावश्यक भ्रममा नपर्न आग्रह गर्नुभयो। अहिले छ प्रदेशमा कांग्रेस एमाले बीचको समझदारीमा सरकार रहेको उल्लेख गर्दै सभापति थापाले नेतृत्व परिवर्तन वा सरकार सञ्चालन सम्बन्धी विषय दुई दलबीचको छलफलको विषय हुने बताउनुभयो। हामी प्रदेश निर्वाचनको सम्मुखमा आएका छौं। अहिले कांग्रेस एमाले बीच संयुक्त सरकार छ। त्यसभित्र नेतृत्व आउने जाने वा सरकार सञ्चालन सम्बन्धी समझदारी कांग्रेस र एमाले बीचकै छलफलका विषय हुन्। कांग्रेस एमाले बाहेक अर्को सरकार बन्छ भन्ने कुराबाट अलमलमा रहन आवश्यक छैन, उहाँले भन्नुभएको छ। सभापति थापाले मध्य प्रदेशमा हाल कायम सत्ता समीकरणले नै निरन्तरता पाउने पनि स्पष्ट पार्नुभयो। उहाँका अनुसार मध्य प्रदेशमा कांग्रेस माओवादी तथा मध्य केन्द्रित दलहरू सम्मिलित सरकार यथावत रहनेछ। सभापति थापाले कांग्रेस र एमाले बीच सरकारको नीति तथा कार्यक्रम बजेट र नेतृत्व लगायतका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो। प्रदेश सरकार सम्बन्धी उपसभापति विश्वप्रकाश शर्माले छलफल पार्टीको तर्फबाट गरिरहेको पनि उहाँले बताउनु भएको छ। सगरमाथा आरोहणको लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले अनुमति लिएका छन्। यो संख्या अनुमति लिने वार्षिक तथ्याङ्क अनुसार अहिलेसम्मकै बढ़िरहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअगाडि सगरमाथामा वसन्तकालीन आरोहणको लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सिजनको आरोहणको लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी टाँग्दै बाटो खुलाउन खटिएका अनुभवी आरोहीहरूको टोली हिजो चौथो शिविरमा पुगेको निर्देशक गौतमले जानकारी दिनुभएको छ। सगरमाथा आरोहणका क्रममा चौथो शिविरसम्म शिविर स्थापना गरिन्छ। अब मौसमको अनुकूलता हेरेर शिखरसम्मको बाटो खुलाउने पर्यटन विभागले जनाएको छ। यो वर्षको वसन्तकालीन आरोहणको लागि नेपालका 30 हिमालमा गरी 1,134 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट सरकारले 1,24,41,00,000 रूपियाँ रोयल्टी संकलन गरेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय गाउँ लुवाङमा भएको सिनेमा सम्वाद चलचित्रका विषयमा विभिन्न छलफल गरिसकिएको छ। सिनेमा सम्वादको चौथो संस्करण नेपाली चलचित्र क्षेत्रका विविध आयाम चुनौती र सम्भावनाबारे चलचित्रकर्मी पत्रकार र स्थानीयबीच गहन छलफल भएको थियो। कार्यक्रमको दोस्रो दिन शनिबार गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले क्ल्याब गरी उद्घाटन गरेको कार्यक्रममा उहाँले सिनेमा समाजको ऐना मात्र नभई विचारको सम्भाग र आर्थिक समृद्धिको इन्जिन भएको बताउनुभयो। उहाँले आजको डिजिटल युगमा फैलिएका भ्रमपूर्ण र मिथ्या सूचना चिर्न चलचित्रकर्मीले जिम्मेवार भूमिका खेल्नुपर्ने र कलाकारहरू केवल विज्ञापनको पात्र नभई समाजको रोल मडल बन्नुपर्नेमा जोड़ दिनुभयो। मासुपुत्री गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी र वडा नम्बर 8 वडाध्यक्ष राम गुरूङले यस कार्यक्रमले ग्रामीण पर्यटन प्रवर्तनमा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो। पहिलो दिनको साँझ स्थानीय लुवाङ होमस्टेमा सिनेमा साँझ समेत आयोजना गरिएको थियो, जहाँ कलाकार र स्थानीयबीच सांगीतिक र भावनात्मक साटासाट भएको थियो। उद्घाटन सत्रपछि सिनेमाको प्राविधिक व्यावसायिक र सृजनात्मक पक्षमा केन्द्रित रहेर 4 छुट्टा छुट्टै सत्रमा संवाद सञ्चालन गरिएको थियो। पहिलो सत्रमा ग्लोबल मार्केटमा नेपाली सिनेमा विषयमा लेखक तथा निर्देशक सामिप्य राज तिमेल सिन्हाले नेपाली सिनेमा बर्लिन र कान्स जस्ता प्रतिष्ठित महोत्सवमा पुगिसकेकाले अब बजार विस्तारमा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले उनको स्वीटरले विदेशबाट 6 करोड़ र जेरी एन्ड टपले 3.5 करोड़को व्यापार गरेको तथ्याङ्क प्रस्तुत गर्दै नेपाली फिल्मको बजार विश्वव्यापी भइसकेको दावी गर्नुभयो। अभिनेत्री बेनिसा अमालले बलियो कथा भए बजेटले सृजनालाई नरोक्ने अनुभव सुनाउनुभयो। दोस्रो सत्रमा नयाँ पुस्ता र नेपाली सिनेमाबारे छलफल भएको थियो। नायिका आचल शर्माले पुराना पुस्ताको कड़ा मेहनत र अनुशासनलाई पछ्याउँदै नयाँ पुस्ताले सृजनात्मक र फरक विषयवस्तु पस्कनुपर्ने बताउनुभयो। उहाँले परम्परागत कथा वाचनको शैली तोड्न नयाँ पुस्ता तयार रहेको उल्लेख गर्नुभयो। नायक सलोन बस्नेतले चलचित्र निर्माणको प्रणालीमा रहेका कमजोरी सुधार्नुपर्ने बताउनुभयो भने नायिका सनिषा भट्टराईले महिला सशक्तिकरणका विषयमा थप चलचित्र बन्नुपर्नेमा जोड़ दिनुभयो। तेस्रो सत्र सिनेमामा द्वन्द्व विषयमा केन्द्रित रह्यो। अभिनेता निखिल उप्रेतीले द्वन्द्वलाई दार्शनिक ढंगले परिभाषित गर्दै यो केवल कुटाकुट नभई परिस्थितिको स्पष्टता भएको बताउनुभयो। उहाँले विश्व बजारमा द्वन्द्व प्रधान फिल्मको वर्चस्व रहेको चर्चा गर्दै नेपाली फिल्मले स्वदेशमै विदेशी फिल्मको प्रभाव कम गर्नुपर्नेमा जोड़ दिनुभयो। निर्देशक मनोज पण्डितले भने 90% फिल्मले निर्मातालाई रुवाइरहेको यथार्थ सुनाउँदै दर्शकलाई अनुभूति गराउने गरी गुणस्तरीय सिनेमा बनाउनु पर्ने तर्क गर्नुभयो। उहाँले विदेशी चलचित्रले नेपालबाट वार्षिक 25-30 करोड़ रूपियाँ लैजाने गरेको तथ्याङ्क समेत प्रस्तुत गर्नुभयो। अन्तिम सत्रमा कन्टेन्ट क्रिएटर भर्सेस नेपाली सिनेमा विषयमा संवाद भएको थियो। कन्टेन्ट क्रिएटर इष्टु कार्की र महेश भण्डारीले सामाजिक सञ्जाल र सिनेमा एकअर्काको परिपूरक भएको बताउनुभयो। कार्कीले आफू पैसाको लागि भन्दा पनि समाजमा प्रभाव पार्न पात्र निभाउन रूचाउने बताउनुभयो भने भण्डारीले कलाकारितामा प्यासनसँगै पैसाको हिसाब किताब पनि महत्वपूर्ण हुने यथार्थलाई स्वीकार्नुपर्ने भन्याउनुभयो। संघका अध्यक्ष सन्तोष पस्याले यस कार्यक्रमले चलचित्रकर्मी र पत्रकार बीचको सम्बन्धलाई थप सुमधुर बनाउने विश्वास लिनु भएको छ। संवादमा भएको छलफलका विषयवस्तु नेपाली चलचित्रको दायरा फराकिलो बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। गान्द्रोक शुक्लेश्वर घरेगाउँपछि लुवाङमा सम्पन्न यो चौथो श्रृंखलाले नेपाली सिनेमाको विकासका लागि नयाँ बहसको शुरूआत गरेको संस्थापक अध्यक्ष श्रीराम सिग्देल र पूर्व अध्यक्ष अरूण गिरीले बताउनुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका सक्रिय अध्यक्ष माधव प्रसाद बराल लगायतले सिनेमा संवाद पछिल्लो समय एउटा स्थापित ब्राण्ड बनेको चर्चा गर्नुभएको थियो। नेपाली चलचित्रको पर्दामा देखिने कलाकारलाई आफ्नै गाउँमा पाउँदा लुवाङका स्थानीय बासिन्दाहरू समेत हर्षित देखिएका थिए। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: फ्रिस्टाइल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फ्रिस्टाइल हस्पिटलमा खुलेको फ्रिस्टाइल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फ्रिस्टाइल आयुर्वेद केन्द्र, फ्रिस्टाइल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: मुटु सम्बन्धी समस्या भएका बिरामीहरूका लागि सूचना।
2: तपाईँको सुन्दर नगरी पोखरामा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँमा कार्यरत डीएम प्राप्त डाक्टर विराट कृष्ण तिमुसिनाद्वारा हरेक महिनाको अन्तिम शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरामा मुटु रोग सम्बन्धी उपचार सेवा दिइरहनु भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
1: उपचार हुने समस्याहरू
2: हृदयघात,
1: हाई ब्लड प्रेसर,
2: हार्ट फेल,
1: छातीको दुखाई तथा थकान,
2: मुटुको भल्कमा समस्या,
1: मुटुको बाथ रोग,
2: हाई ट्राइग्लिसेराइडिटिजी,
1: मुटुको धड्कनमा अनियमितता,
2: हाई कोलेस्ट्रोल,
1: पेसमेकर राखेको वा राख्नु पर्ने,
2: एन्जियोग्राफी, एन्जियोप्लास्टिक गरेको वा गर्नुपर्ने,
1: मुटु रोग सम्बन्धी उपचार तथा परामर्श,
3: बिरामी जाँच यही जेठ 30 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: पुनश्च फोनबाट पनि नाम दर्ता गर्न सकिन्छ।
2: थप जानकारीको लागि सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266-553-834।
4: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
5: गोयल मेटल इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप्स नेपालको नम्बर 1 ब्रान्ड। नक्कलीदेखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
6: ओहो, घर त एकदम राम्रो बनाउन लाग्नु भएको रहेछ। पाइप र अन्य फिटिङ राख्दा एकदम विचार पुर्याउनु नि। नेपाल टपको पाइप एकदम बलियो, टिकाउ र भरपर्दो हुन्छ। यो त सबैको विश्वासिलो पाइप हो।
7: थाहा छ थाहा छ, सल्लाहकारहरू के अरे के
8: सल्लाह तपाईँको मान्नु पर्ने, हल्लाको पछि लाग्यो, अहिले आएर नराम्रो दुःख पाइयो, पाइपबाट पानी चुहियो नि।
6: नेपाल टपको विकल्प छैन, आजको जमानाको भरपर्दो पाइप नेपाल टप, सब ठिक ठाक।
9: न्यू ग्यालेक्सी मावि नदीपुर पोखराको भर्ना सम्बन्धी सूचना। शैक्षिक क्षेत्रमा समर्पित व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित विद्यार्थीमा अन्तर्निहित बहुआयामिक प्रतिभाको खोजी र विकास गर्दै विद्यार्थी केन्द्रित शिक्षण विधिमा पढाइ हुने यस न्यू ग्यालेक्सी मावि नदीपुर पोखरामा प्ले ग्रुपदेखि कक्षा 9 सम्म सीमित सिटका लागि फारम वितरण भइरहेको छ। विस्तृत जानकारीका लागि न्यू ग्यालेक्सी स्कूल प्लस टू कलेज अफ साइन्स म्यानेजमेन्ट कम्प्युटर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट नदीपुर पोखरा।
10: फोन 061-570-210-585-307।
9: Be the Galaxians, be the difference. Dedicated to academic excellence since 1994.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। मृगौला फेलियर रोगसँग संघर्षरत नृत्यकार तथा मोडल सूरज गुरूङलाई उपचारको लागि आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। तरेली सांस्कृतिक परिवार अन्तर्गत गठन गरिएको सूरज गुरूङ बचाउ अभियान समितिको अगुवाईमा संकलित रकम हस्तान्तरण गरिएको हो। हाल नेपाल मेडिसिटी अस्पतालमा उपचाररत गुरूङका लागि संकलित सहयोग रकम उहाँका बुबा सोमबहादुर गुरूङ, आमा हरिमाया गुरूङ तथा दिदी मनमाया गुरूङलाई हस्तान्तरण गरिएको थियो। समितिका संयोजक एवं तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरूङ, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य बदवराज ढकाल, अर्का मानार्थ सदस्य ताराबहादुर गुरूङ लगायतले संयुक्त रूपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको हो। कार्यक्रममा बोल्दै समिति संयोजक राजबहादुर गुरूङले हालसम्म समितिको अगुवाईमा 14,900 रूपियाँ संकलन भएको जानकारी दिनुभयो। साथै कमल गुरूङको पहलमा 67,272 रूपियाँ र हिमालय सांस्कृतिक परिवारको पहलमा 50,050 रूपियाँ सहयोग प्राप्त भएको उल्लेख गर्दै हालसम्म 15,18,177 रूपियाँ सहयोग हस्तान्तरण गरिसकिएको बताउनुभयो। उहाँले सहयोग आउने क्रम जारी रहेको जानकारी समेत दिनुभएको छ। 2058 सालमा स्थापित भएको तरेली सांस्कृतिक परिवारले नयाँ कलाकार उत्पादन, लोकनृत्यको संरक्षण तथा सम्वर्धनसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्दै

विदाई गरिएको छ। आज लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष तथा तरेली सांस्कृतिक परिवारका मानार्थ सदस्य पदमराज ढकालको नेतृत्वमा बंगलादेशको राजधानी ढाका जाने 10 जनाको टोलीलाई विदाई गरिएको हो। टोलीमा ढकालसे जीवन दाहाल, राजबहादुर गुरूङ, सृष्टि गुरूङ, नवराज छेत्री, ब्राजिल तामाङ, पवित्रा गुरूङ, कमलबहादुर गुरूङ, धमाया गुरूङ, रोहित गुरूङ र मौसम गुरूङ रहेका छन्। लेखनाथ साहित्य प्रतिष्ठानको तर्फबाट सो टोली वैशाख 31 गते बंगलादेश प्रस्थान गर्नेछ। बंगलादेशमा रहेको नेपाली राजदूतावास र बंगलादेश नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा हुने नेपाल फेस्टिभलमा सहभागी हुन ढाका जान लागि लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष ढकालले जानकारी दिनुभएको छ। तरेली सांस्कृतिक परिवारका कलाकारहरू सहभागी सो टोली जेठ 5 गते स्वदेश फर्कने कार्यक्रम रहेको छ। ढकालको नेतृत्वमा तेस्रो पटक नेपालको प्रतिनिधित्व गर्दै सांस्कृतिक टोली ढाका जान लागेको हो। तरेली सांस्कृतिक परिवारले आज उहाँहरूको विदाई गरेको थियो। रैण्डम रिडर सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको 126 औं श्रृंखलामा पत्रकार, इतिहासकार, लेखक, अधिवक्ता मनोज घरतीमगरका कृतिहरूमा आधारित रहेर मगर इतिहासदेखि भर्तीको फन्दासम्म विषय परिचर्चा कार्यक्रम गरिएको छ। पठन संस्कृतिको विकासको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्न सोसाइटीले हरेक महिनाको अन्तिम शनिबार परिचर्चा कार्यक्रम गर्दै आएको छ। कार्यक्रममा लेखक मेजन पुनले मनोज घरतीमगरका 2 पुस्तक मगर जातिको इतिहास र भर्तीको फन्दा किताबमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। परिचर्चाकार मेजन पुलले अनुसन्धान गर्ने कार्य निकै चुनौतीपूर्ण रहेको भए पनि लेखकले ती सबै चुनौतीहरूलाई सामना गर्न तयार भई नलेखिएका र उत्खनन नगरिएका विषयमा कलम चलाएको बताउनुभयो। उहाँले इतिहास तथा संस्कार र संस्कृति गरी 2 भागमा विभाजित मगर जातिको इतिहासले मगर जातिको इतिहास संरक्षणमा थप टेवा पुग्ने गरी लेखिएको हुँदा पुस्तक पठनीय भएको सुनाउनुभयो। इतिहासकार एवं लेखक मनोज घरतीमगरले गोर्खा भर्तीको इतिहासलाई केवल गौरव गाथाका रूपमा मात्र नभई आलोचनात्मक दृष्टिले हेर्ने प्रयास गरिएको बताउनुभयो। कार्यक्रममा उदय अमाते, रूद्र सन्देश मगर, बुद्धि गुरूङ, स्ट्रगल राणा, विकास लुङ्गेली मगर, लोचना अधिकारी, मनोज सुवेदी, नुनु राणा मगर, कविता घरती मगर, रोशन तल्लोकोटे, सिंहबहादुर गुरूङ लगायतले कार्यपत्रमाथि टिप्पणी र प्रश्न गर्नुभएको थियो। संस्थाका अध्यक्ष दीपक पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खा भूतपूर्व सैनिकहरू, नेपाल मगर संघका विभिन्न इकाइका प्रतिनिधिहरू, कवि, लेखक, समालोचकको सहभागिता रहेको कार्यक्रमलाई संस्थाका सचिव ध्रुव केसीले सञ्चालन गर्नुभएको थियो। भारतको पश्चिम बंगालमा शुभेन्द्र अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालको राज्यपाल आर्यन रविले उहाँलाई शपथ गराउनुभयो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिनुभएको छ। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलोपटक सरकार बनाएको हो। युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले विश्वका महासागरहरूको सतही तापक्रम अत्यन्त उच्च स्तरको नजिक पुगेको चेतावनी दिएको छ। वैज्ञानिकहरूको भनाइअनुसार अहिलेको अवस्था सन् 2024 देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्डभन्दा थोरै मात्रै कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। एक दिवसीय अभ्यास श्रृंखलाको 4थो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमको आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएस नियमको आधारमा नेपालको ए टोली विजय भएको हो। नेपालका सन्दीप जोराले, अभिजित त्रिचालले 83 र ईशान पाण्डेले 50 रन बनाउनुभयो। त्यसअगाडि माथिल्लो मुल्पानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सीले 62 र माइकल एङ्गलिस नट आउट 56 रन बनाउन सफल हुनुभयो। नेपालका आकाशचन्दले 3 विकेट लिनुभएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपालीले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपालीले स्कटल्याण्ड र अमेरिकासँग 2-2 अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल 14 हो। यसअगाडि अस्ति भएको पहिलो खेलमा नेपालीले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्डबीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग 2 प्रतियोगिता शुरू हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले 10 औं रारा पोखरा स्पोर्ट्स अवार्डको अवसरमा ओलम्पियन टिकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नुभएको छ। विक्रमसम्वत 2019 सालमा गोर्खाको ताप्ले गाउँमा जन्मन भएका बोगटीले एथलेटिक्सको माध्यमबाट नेपालको गौरवलाई अन्तर्राष्ट्रिय जगतमा पुर्याए बापत सो सम्मान गर्न लागि हो। गोर्खाका भिराला पाखाहरूमा दौड़िँदै हुर्कन भएका उहाँले 2037 सालमा नेपाली सेनामा भर्ना भएपछि खेल जीवनलाई व्यावसायिक रूपमा
अगाडि बढाउनु भएको थियो। वैशाख 31 गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने 10 औं संस्करण

पक्राउ स्पोर्ट्स अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिँदैछ। छैटौं माउन्ट अन्नपूर्ण एससी स्पोर्ट्स फेस्टको समापन भएको छ। पोखरातिर नदीपुर भिसी मार्गमा रहेको विद्यालयले एससी परीक्षा दिएर बसेका विद्यार्थीहरूको खाली समयलाई रचनात्मक र सृजनात्मक रूपमा सदुपयोग गर्ने उद्देश्यले छैटौं माउन्ट अन्नपूर्ण एससी स्पोर्ट्स फेस्ट आयोजना गरेको हो। तीन दिनसम्म चलेको फेस्टमा छात्र भलिबल, छात्र छात्रा बास्केटबल र टेबल टेनिसका खेलहरू भएको विद्यालयका प्रिन्सिपल सैन्द्र राज श्रेष्ठले बताउनु भएको छ। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। दुई तिहाई सरकारको भएर महाभियोगको डरबाट बाहिर निस्कन न्यायकर्मीलाई कामु प्रधान न्यायाधीश सपना प्रधान मल्लको आग्रह, लड़ाई अझै बाँकी भएको उल्लेख। नेपाली कांग्रेसमा बढ़दै देउबा समूहको सक्रियता, प्रदेश बेलाबाट शक्ति एकत्रित गर्ने रणनीति। नेपालमा उत्पादन हुन थाल्यो 4,296 मेगावाट बिजुली, 99% जनसंख्यामा पुग्यो बिजुलीको पहुँच, 12% चुहावट। कांग्रेस एमाले बाहेक प्रदेशमा अर्को सरकार नबन्ने कांग्रेस सभापति गगन थापाको बनाई, अनावश्यक भ्रममा नपर्न आग्रह। यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणको लागि 492 जनाले लिए अनुमति, 1,07,40,00,000 रूपियाँ संकलन। पर्यटकीय गाउँ लुवाङमा सिनेमा सम्वाद कार्यक्रम आयोजना, चलचित्रका विभिन्न विषयमा गहन छलफल। भारतको पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार बन्यो, विश्व तापक्रम वृद्धिको कारण समुद्री सतह तात्ने क्रम तीव्र र एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको एटोली विजयी, स्कटल्याण्ड डीएलएस नियमको आधारमा 9 रनले पराजित, ओलम्पियन टीकाबहादुर बोगटीलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने। यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: गरेको भए होइन गरिहाल्नुस्, यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
1: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
0: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
1: शिखर इन्स्योरेन्सको सहकार्यमा
0: अस्पताल खर्च सहाराले गर्छ।
1: ई सेवा सबै सधैँ सँगै।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू:
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
3: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
3: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
3: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
3: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
3: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
3: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
3: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
3: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
3: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
3: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
3: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज।
3: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Behcher ko bani lagisakeko cha. Behcher appliances, Behcher ko bani lagcha.
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: Goyal Metal Industries ko utkrishta utpadan Jindal SS Pipes Nepal's number one brand Nakkali dekhi savadhan Jindal ko lokpriyata le garda Nakkali Jindal bazar ma aayeko hunale plastic ma matra na bhai pipe ma pani Jindal lekheko pipe matra kharid garnu hola Tikav ra gunastariya kaam Jindal pipe ho yesko naam
3: नेपाली को गौरव
4: नेपाली को पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनु होस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
6: बर्दी हिमाल को काख मा स्वाद को नया गंतव्य भाषा पुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रे मा खुल्यो आधुनिक ट्राउट रेस्टुरेंट विदेश को अनुभव आफ्नै माटो मा स्वाद को पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रे मा याद गर्नुहोस् पोखरा को हरिचोक हेमजा हुँदै मिलनचोक बाट दाहिने मनिलाल मार्ग बाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
3: नेपाली को गौरव
4: नेपाली को पहिचान
3: पालिखले ढाका टोपी
4: जसले शिरको शोभा बढाउँछ
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनु होस्
5: ढाका टोपी साडी पछ्यौरा टाई चोलो दोसल्ला सम्मानसल
3: पालिखले ढाका टोपी महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा फोन 526483
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी
7: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
8: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
7: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
8: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF, GEF Secondary English School, Naya Bazar Pokhara has been the trusted choice of our parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at this school. For more details,
9: Phone 061-576-361 Mobile 98461-57144
10: Contact School Administration Gave Secondary School Education for Enlightenment
11: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक मनमोहक अनि सुन्दर गरगहनाहरू
11: भनिन्छ सुन चाँदी नगद सरह हो त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 100% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ
11: यी गरगहना बिक्री वा साटफेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ हामी गुणस्तरमा सम्झौता गर्दैनौ यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता
12: फोन 5308 15
11: 5308 15
12: मोबाइल नम्बर 9852268071 महेन्द्रपुर पालिकी चौक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गीत सँगै सञ्चालन भइरहेको छ प्रोपाइटर दशरथ सुनार
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बिमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रूख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
2: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा। हिजो, आज, भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: हेलो,
6: हजुर नमस्कार।
5: हेलो,
6: नमस्कार काका, सुन्नु भएन?
5: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो, मैले केही भरे पाइन।
6: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
5: ए रामु हो, हेर न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
6: हो, यही कुरा भन्नलाई फोन गरेको काका। अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
5: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
6: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
5: अनि कति बेला बस्छन् त डाक्टर?
6: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस्, अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
5: ल, यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
3: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र, पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0165674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी,
4: जसले सिल्कको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
6: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस्, पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331, 9764111905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखले ढाका टोपी,
4: जसले सिल्कको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखले ढाका टोपी, महेन्द्रपुल हुला कार्यालय नजिकै पोखरा। फोन 526483।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखले ढाका टोपी।
7: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
8: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
7: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 0161-588-595-576-044।
8: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
9: Admission are open.
10: Looking for quality and competitive education at an affordable fee structure? Choose excellence, discipline and practical learning. For more than a decade, GEF GEF Secondary English School, Naya Bajar Pokhara has been the trusted choice of aware parents and disciplined students. Admission are now open for the academic year 2083 for classes nursery to 9. Hurry up, seats are limited. Admission forms are available at the school. For more details,
8: phone 061-576-361, mobile 98461-57144.
10: Contact school administration, GAPE Secondary School. Education for enlightenment.
9: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
10: टाइम चेक।
11: यति बेला रातिको 10 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
13: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय। 93.4

0: रेडियो अन्नपूर्ण 93.4।
1: के तपाईलाई मुटु रोग तथा सुगर रोग सम्बन्धी समस्या छ भने अब नातिनुहोस्।
2: काठमाडौँ गंगालाल अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर रविन्द्र सिमखडाज्यू हरेक महिनाको दोस्रो शनिबार
3: अर्थात् यही जेठ 9 गते शनिबारका दिन बिहान 8 बजे